0: Diye farkı diye sen bunun bütününü yapmak.
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, गोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
4: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
6: दन्त परीक्षण तथा परामर्श सेवा,
5: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
5: दाँत निकाल्ने,
6: दाँत भर्ने,
5: दाँतको जरादेखि उपचार गर्ने,
6: कृत्रिम दाँत लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
6: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
5: दाँतको कस्मेटिक उपचार,
6: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
3: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ, मोबाइल नम्बर 98-578-25-188 र 98-478-40-188।
7: घरमा काम परेका बेला चाहिने खुकुरे, खुडा, खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा हाँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
8: टेन्सन नगर्न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, गरासी, चुलेसी, खुर्पा, आँची, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र, खुकुरीको डाँफ बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
7: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ, एसबीआई बैंकको एटीएम अगाडि, प्रोपराइटर अजय दिक, मोबाइल नम्बर 98-476-55-452।
9: खुशीको खबर:
10: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तरतर्फ, मोबाइल नम्बर 98-680-79194 र 98-22-81-56-76।
9: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कुनै गएसन्छ भन्नु भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोधरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चारी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
7: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
8: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
9: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
10: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
5: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98435 27695 र 98102060। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: मेरी आमोइनी, घर त बोलाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
12: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
11: मेरी आमोइनी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
12: यसका बाजे लाटाले हाँडेर बारीको पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गएँ, अहिले भर्खर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा।
13: हामी कहाँ साल, सिसो, असना, सालको चौक, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
14: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरा चोक दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 98578239, 98478914894।
15: स्कुल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ।
5: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
15: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578207056।
16: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
3: यसै संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
16: मिति 2083 असोज 24 गते।
3: समय बिहान 11 बजे।
16: स्थान बीएसएफ पार्टी प्यालेस तुलसीपुर बास दान।
3: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई भोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ। अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
16: एवं सहयोगी बचत तथा

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं
2: CIN को साझा खबर हो सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ
3: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CIN खबर.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ
2: आज 2083 साल असोज 16 गते शुक्रबार अक्टोबर 2 तारिक सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको षष्ठी तिथि विश्व अहिंसा दिवस
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
2: 74 जिल्लामा फैलियो स्क्रब टाइफस देशभर 9000 भन्दा बढ़ीमा संक्रमण सरसफाईमा विशेष ध्यान दिन चिकित्सकको सुझाव
3: संसदको चालु अधिवेशन आज रातिबाट अन्त्य हुँदै निजामती विधेयकमा आरक्षण व्यवस्था फराकिलो महिलाको हिस्सा बढ़ाएर 50% पुर्याउने प्रस्ताव कैद हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्चको परमादेश
2: फ्लाई दुबईको दैनिक उडानले पोखराका व्यवसायी उत्साहित नेपाल एयरलाइन्सका 6 मध्ये 4 जहाज ग्राउण्डेड आन्तरिक वायुसेवाका यात्रुको क्षतिपूर्ति $1,00,000 पुर्याइँदै
3: आन्तरिक द्वन्दले गाजामा चरम मानवीय संकट बढ़दै गएको राष्ट्रसंघको भनाई दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तर कोरियालाई वार्ताका लागि आह्वान इराकबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता
2: र आईसीसी एक दिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेल तालिका सार्वजनिक पोखरा भ्रमणमा रहेको भूटान पुरूष क्रिकेट टोलीको लगातार तेस्रो हार कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिता हुने
4: कयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: साझा खबरको सबैभन्दा शुरूमा देशका 77 मध्ये 74 जिल्लामा स्क्रब टाइफसको संक्रमण विस्तार भएको प्रसंग
3: स्कब टाइफस संक्रमण 74 जिल्लामा फैलिएको छ इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरी यता देशभर 9000 भन्दा बढ़ी व्यक्तिमा संक्रमण देखिएको हो पछिल्लो एक महिनामा मात्रै देशभर 2718 जना यो रोगबाट संक्रमित भएको महाशाखाको तथ्याङ्कमा छ सबै संक्रमित सरकारी अभिलेखमा नआउने भएकाले पनि वास्तविक संख्या अझ बढ़ी हुन सक्ने अधिकारीहरूले बताएका छन् त्यस्तै सल्यानको दारमा गाउँपालिका 3 12 वर्षीय बालक र वडा नम्बर 1 50 वर्षीय पुरूषको स्कब टाइफस संक्रमणबाट मृत्यु भएको छ गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीका अनुसार दुवै मृतक संक्रमक हुनु अघि स्वस्थ थिए र उनीहरूमा कुनै दीर्घरोग वा अन्य कुनै पनि स्वास्थ्य समस्या देखिएको थिएन ती दुवै जनाको मृत्युसँगै गाउँपालिकामा स्कब टाइफस संक्रमणबाट मृत्यु हुनेको संख्या 8 पुगेको छ यो पालिकामा मात्रै 600 भन्दा बढ़ीमा संक्रमित पुष्टि भएको पालिकाले जनाएको छ स्कब टाइफस जसलाई बुस्ट टाइफस पनि भनिन्छ ब्याक्टेरियाका कारण हुने घातक संक्रमक रोग भएकाले यसको हेरचाह सरसफाईमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरूले बताउँदै आएका छन् संक्रमणका कारण दारमा गाउँपालिकामा मृत्यु भएसँगै त्यस क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको पनि अधिकारीहरूले बताएका छन् स्वास्थ्यकर्मीका अनुसार मृतक मध्ये अधिकांश दीर्घरोगी र ज्येष्ठ नागरिक भएको समेत बताइएको छ हामीले स्कब टाइफस के हो यसबाट बस्न के गर्न सकिन्छ भन्ने विषयमा सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुललाई सोधेका छौं
5: अब स्क्रब टाइफसको कुरा गर्दाखेरि उपचार अति सरल छ अब यो अहिले सल्यानमा जुन तरिकाले फैलिरहेको छ त्यो आफैमा एउटा अलिकति सायद हामीले धेरै कुराहरू जानकारीमा नल्याएर पनि होला तर यसको यदि उपचार हेर्ने हो भने चाहिँ एउटा सामान्य एन्टिबायोटिकको हामीले प्रयोग गर्छौँ र हामीले यदि छिटोभन्दा छिटो यसको पहिचान गर्न सक्यो भने त्यो भनेको अब हामीले आरडिटी किटहरू पनि प्रयोग गर्न सक्छौँ जसले गर्दाखेरि अहिले फैलिरहेको ठाउँमा यो देख्यो भने त्यो सम्भावना बढेर जाने भयो एउटा सामान्य एउटा एन्टिबायोटिक एक कोर्स हामीले दिन सक्यो भने पूर्ण रूपमा भएको भएर जान्छ। त्यसले गर्दा स्क्रब टाइफस पहिचान गर्न सहज छ र लक्षणको आधारमा पनि हामीले गर्न सक्छौँ र उपचार एकदमै सरल छ। यसको लागि चाहिँ हामीले छिटोभन्दा छिटो पहिचान गर्नुपर्छ र हामीले एन्टिबायोटिकको प्रयोग गर्यो भने पूर्ण रूपमा निको भएर पनि जान्छ। बस्ने उपायमा विशेष गरेर यो मुसामा अलिकति यो जुन जिगर माइड हुन्छ जुन केटाको कुरा गरे त्यो देखिने गरेको नेपालको एउटा अध्ययनहरूले पनि देखाएको छ। तसर्थ हामीले मुसा आउने वातावरण सिर्जना गर्नु भएन र यो अलिक अग्लो झारपातहरूमा बढी हुने भएको हुनाले त्यो हामीले अलिकति यो जुन कपडा भनौँ हामीले शरीर ढाक्ने खालको कपडा लगाउनु एकदम जरुरी छ। गाउँघरतिर खास गरी घाँस दाउरा गर्दाखेरि चाहिँ अलिक बढी मात्रामा त्यतातिर बढी देख्ने गरेको चाहिँ हामीले पाउँदछ। तर यसको मतलब यो होइन कि सहरमा हुँदैन भन्ने कुरा चाहिँ होइन। यसमा चाहिँ हामीले बस्नको लागि चाहिँ खास भन्यो भने चाहिँ कपडा पूर्ण रूपमा शरीर ढाक्ने नै लगाउनु पर्छ भन्ने हो।
2: संसदको वर्ष अधिवेशन आज रातीदेखि अन्त्य हुने भएको छ। मन्त्री परिषदको मंगलबारको बैठकको सिफारिश अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति 12 बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले शुक्रबार राति 12 बजेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको वर्ष अधिवेशन अन्त्य हुने जानकारी दिनुभयो। यस वर्षको वर्ष अधिवेशन गत 28 वैशाखबाट शुरू भएको थियो। चालू अधिवेशनबाट बजेट पास भएको छ भने बजेटसँग सम्बन्धित केही कानून बनेका छन्। यसैबीच राष्ट्रिय सभाले भोटेकोशी र काली गण्डकीले निम्ति आएको विपद अध्ययन तथा अनुगमन गर्न संसदीय विशेष समिति बनाएको छ। हिजोको बैठकले 9 सदस्यीय समिति गठन गरेको राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दोहालले जानकारी दिनुभयो। समितिमा सांसदहरू गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी, कृष्ण प्रसाद पौडेल र तुलप्रसाद विश्वकर्मा रहनु भएको छ। एक सदस्य पछि मनोनित गरिने पनि अध्यक्ष दोहालले बताउनुभयो। समितिलाई पुष मशान्तसम्म काम गर्ने गरी समय सीमा तोकिएको छ। यसअघि गत बुधबार प्रतिनिधि सभाले पनि भोटेकोशी बाढ़ीका विषयमा अध्ययनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश प्राजुलीको संयोजकत्वमा 15 सदस्यीय विशेष समिति बनाएको थियो। यसैबीच विद्यमान आरक्षण सम्बन्धी व्यवस्थालाई फराकिलो बनाउँदै सरकारले संघीय निजामती सेवा विधेयक संसदमा दर्ता गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिबार हिजो प्रतिनिधि सभामा दर्ता गरेको विधेयकले निजामती सेवामा प्रचलित समानुपातिक समावेशी व्यवस्थालाई विस्तार गरेको छ। विधेयकको दफा 11 पदपूर्ति गर्दा समानुपातिक समावेशी समूहको हिस्सा तोकिएको छ। विधेयकले महिलाको आरक्षण हिस्सा बढ़ाएको मात्रै छैन, खस, आर्य, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्तिलाई समेत आरक्षित गरेको छ। खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये 49% पद छुट्याई त्यसलाई 100% मानी त्यसको 50% पदमा महिला बीच मात्र प्रतिस्पर्धा गराउने प्रस्ताव गरिएको छ। महिलाको प्रतिस्पर्धा हुने उक्त 50%लाई पुनः 100% मानी 8 समूहका महिला उम्मेद्वारका बीचमा प्रतिस्पर्धा गराउने व्यवस्था गरिएको छ। त्यसमा खस, आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, पिछड़िएको क्षेत्र र अपाङ्गता भएका महिलालाई क्रमशः 27.7, 25.7, 15.7, 12.6, 6.6, 4.4 र 4% हिस्सा तोकिएको छ। विधेयकका महत्वपूर्ण व्यवस्थाहरूमा 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेकालाई एक पटकका लागि अनिवार्य अवकाश, सेवा प्रवेशमा पुरूषलाई 35 र महिलातर्फ 40 वर्ष उमेर, 30 वर्ष सेवा वा 60 वर्ष उमेर पछि अवकाश, 20 वर्ष जागिर खाएका र 55 वर्ष उमेर कटेका कर्मचारीको स्वैच्छिक अवकाश दिँदा अधिकतम 5 वर्ष पेन्सनका लागि जोडिने, पदावधि छँदै अवकाश हुने मुख्य सचिव र सचिवले बाँकी अवधि पेन्सनका लागि गणना गर्न पाउने, निजामती सेवामा नेपाल सूचना प्रविधि सेवा थप गरिएको छ, श्रेणी र तह दुवै रहने, मुख्य सचिव 14, शाखा अधिकृत 8 र 7, कार्य सम्पादन सम्झौता अझै वृहत्तर बनाइएको छ भने मुख्य सचिवदेखि कार्यालय प्रमुखसम्मको समयबद्ध वार्षिक लक्ष्य तोकिनेछ, मूल्यांकन पनि हुनेछ। सुशासन कायम राख्न सम्बन्धित सचिव विभागीय प्रमुख वा कार्यालय प्रमुख नै जिम्मेवार हुने, पदपूर्ति अन्तरतह प्रतियोगिता थप, कार्यकारी वा विशेषज्ञ पदमा निजामती बाहिरबाट नियुक्त गर्ने, आरक्षणमा अझै उदार, खुल्ला पदपूर्तिमा आधा हिस्सा महिलालाई, खस, आर्य, थारू, मुस्लिम, अपाङ्गता भएका समेत आरक्षित, आरक्षणको सुविधा बढ़ीमा 2 पटक, आरक्षणका प्रावधान 5 वर्षसम्म पुनरावलोकन गर्ने, 1 वर्षसम्म रिक्त भएको पद खारेज, पिछड़िएको क्षेत्रको आरक्षणको लाभ पाएकाले सम्बन्धित प्रदेश तथा जिल्लामा 2 वर्ष सेवा गर्ने पर्ने, विभागीय प्रमुख सहसचिवको सरूवा गर्दा मन्त्रालयको स्वीकृति लिनुपर्ने लगायतका प्रस्ताव गरिएको छ।
3: विद्युत प्रवाह गर्न चाहने बिजुली उत्पादक वा खरिदकर्ताले प्रति युनिट 57 पैसा भाड़ा तिर्नुपर्ने भएको छ। छिमेकी देश भारतमा यस्तो व्यवस्था भए पनि नेपालमा भने पहिलो पटक हो। नेपालले भारत र बंगलादेशतर्फ विद्युत निर्यात गर्दा प्रसारण लाइन संरचना प्रयोगको भाड़ा तिर्दै आएको छ। विद्युत नियमन आयोगले राष्ट्रिय विद्युत प्रसारण ग्रिड मार्फत यस्तो शुल्क लाग्ने व्यवस्था निर्धारण गरेको हो। प्राधिकरण अन्तर्गतको ग्रिडमा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन दीर्घकालीन र अल्पकालीन खुला पहुँचका लागि प्रति युनिट 57 पैसा तिर्नुपर्नेछ। यो नेपालभित्र गरिने विद्युत व्यापारका लागि मात्रै तोकिएको प्रसारण शुल्क रहेको आयोगले जनाएको छ। अन्तर्देशीय विद्युत व्यापारका लागि छुट्टै शुल्क तोकिने पनि आयोगले बताएको छ। खुला पहुँच निर्देशिका अनुसार अन्तर्देशीय विद्युत व्यापारका लागि खुला पहुँच प्रयोग गर्न भने न्यूनतम 10 मेगावाट हुनुपर्ने उल्लेख छ। आयोगले खुला पहुँचलाई 3 तहमा वर्गीकरण गरेको छ। दीर्घकालीन खुला पहुँच अन्तर्गत 5 वर्ष भन्दा बढ़ी अथवा विद्युत खरिद सम्झौतामा तोकिएको अवधिसम्म प्रणाली प्रयोग गर्न पाइनेछ। मध्यकालीन खुला पहुँचमा भने 1 वर्षभन्दा बढ़ी वा 5 वर्षसम्म प्रयोग गर्न पाइने समेत व्यवस्था गरिएको छ। अल्पकालीन खुला पहुँचमा 1 वर्षसम्म अथवा न्यूनतम 24 घण्टा अवधिका लागि प्रयोग गर्नुपर्ने जनाइएको छ। खुला पहुँचका लागि दीर्घकालीन मध्यकालीनका लागि मासिक प्रति मेगावटबाट 4,12,755 रूपियाँ र अल्पकालीन खुला पहुँचका लागि प्रति युनिट 57 पैसा प्रसारण शुल्क निर्धारण गरेको समेत बताइएको छ। आयोगले राष्ट्रिय विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड 2063 जारी गर्दै मूल्य सार्वजनिक गरेको हो।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा विपद व्यवस्थापनका लागि प्रतिपक्षी दल र बुझाइ धारणा
7: विपद प्राधिकरण बनाएको थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबीसीटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ।
3: फ्लाई दुबईको दैनिक उडानले पोखराका व्यवसायी उत्साहित नेपाल एयरलाइन्सका 6 मध्ये 4 जहाज ग्राउण्डेड लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: खुशीको खबर तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
9: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
10: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ मकै फापर कोदो लगायतका पिठो पनि उपलब्ध छ।
9: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घरमाथि पश्चिम तर्फ प्रोप्राइटर दिनेश कुमार खड्गा मोबाइल नम्बर 98-417-55-65 सधैं सेवा गर्ने मौका दिनुहोस्।
11: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
12: कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
13: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
12: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
13: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
13: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
13: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
13: आजको कान्तिपुरको पहिलो पृष्ठमा कर्जाले उकास्नुपर्ने विपन्न लघु वित्तको कालो सूचीमा शीर्षकको खबर प्रकाशित छ। यसलाई सुदिल पोखरेलले लेख्नु भएको छ। संख्यात्मक रूपमा तीव्र विस्तार हुँदै लघुवित्त संस्थाहरूबाट आक्रमक ढंगले कर्जा विस्तार भयो, तर लघुवित्तको सिद्धान्त र मर्म अनुसार सही ऋणीहरू छनौट भएनन्, त्यसले समस्या आएको बताइएको छ। कांग्रेसको वैचारिक धार समाजवादकी सामाजिक लोकतन्त्र शीर्षकमा 15 महाधिवेशन केन्द्रित रहेर कुलचन्द्र न्यूपानेले लेख्नुभएको खबर प्रकाशित छ। बीपीको समाजवादलाई समय अनुकूल पुनर्व्याख्या गर्ने कि परम्परागत धारमै अघि बढ़ने भन्ने मान्यताहरूबीच मतभेद छ। विशेष महाधिवेशनले सामाजिक लोकतन्त्रतर्फ जाने संकेत गरेपछि कांग्रेसभित्र वैचारिक बहस तीव्र बनेको हो। आन्तरिक वायु सेवाका यात्रुको क्षतिपूर्ति $1,00,000 पुर्याइने शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यसै गरेर भित्र पृष्ठमा नेपाल एयरलाइन्सका 6 मध्ये 4 जहाज ग्राउण्डेड, 2 वटाले मात्रै उडान गर्दै शीर्षकमा चुरोज कौनले लेख्नु भएको खबर छ। बिहिबार एउटा वाइड बडी A330 र एउटा न्यारो बडी A320 मात्रै उडानमा र जहाज पर्याप्त नहुँदा निगमले बिहिबार रातिको मलेसिया उडान समेत रद्द गर्नु परेको र यात्रुलाई होटलमा राखेको खबर प्रकाशित छ। नेपाल वायु सेवा निगमका 6 जहाजमध्ये बिहिबार 4 वटा ग्राउण्डेड भएका छन्। निगमसँग आन्तरिक उडानका लागि 2 ट्विन्टर तथा अन्तर्राष्ट्रिय उडानका लागि 2 न्यारो बडी र 2 वाइड बडी जहाज मात्रै रहेका छन्। तर हिजो एउटा वाइड बडी A330 र एउटा न्यारो बडी A320 मात्रै उडान गरेका छन्। एडीबी र प्राधिकरण बीच प्रसारण लाइन र ब्याट्री भण्डारण प्रणाली निर्माणको सम्झौता भएको खबर सीमा तामाङले लेख्नु भएको छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा यो वर्ष बढ़ीमा 11.5 लाख पर्यटक शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छ। पछिल्ला 2 महिना विपदका बीचमा पनि पर्यटक आगमनमा सुधार आएको छ। चीन र श्रीलंकाबाट धेरै पर्यटक आएका छन् भने युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या भने घटेको छ। त्यस्तै सफ्टवेयरमा सुधार, किसानलाई परिचय पत्र पाउन बाटो खुल्यो शीर्षकको खबर प्रकाशित छ भने यूटीएलको 8 अर्ब बक्यौता सरकारी बाँकी सर असुल्दै शीर्षकको खबर पनि प्रकाशित छ।
2: नागरिक दैनिकमा 3 चिरामा कांग्रेस शीर्षकमा लेखिएको खबर छ। मुलुकको सबभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस 3 चिरा परेको उल्लेख गरिएको छ। बीपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वानसँगै गठन प्रक्रिया शुरू भएको कांग्रेस 8 दशक पार गर्दा 3 धारमा विभाजन भएको उल्लेख गरिएको छ। चिनिया पर्यटक बढ़ेको बारेमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। नेपालमा प्राकृतिक विपदका बेला पनि सेप्टेम्बर महिनामा 88,248 जना विदेशी पर्यटक आएका छन्। पर्यटन बोर्डका अनुसार यस वर्षको सेप्टेम्बरमा भएको पर्यटक आगमन अघिल्लो वर्षको सेप्टेम्बरको तुलनामा 12.1% बढ़ी हो। गत वर्षको सेप्टेम्बरमा नेपालमा विभिन्न देशका गरी 78,711 जना विदेशी पर्यटक घुम्न आएका थिए। विदेशीका श्रमिकलाई वीरबाट विशेषज्ञ सेवा शीर्षकमा पवित्रा सुनार लेख्नुहुन्छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक बिरामी परे वा स्वास्थ्य समस्या देखिए अब नेपालकै अस्पतालबाट विशेषज्ञ सेवा लिन सक्ने भएको छ। वीर अस्पतालको टेलिमेडिसिन मार्फत नै त्यस्तो सेवा दिन लागिएको हो। हाल सामान्य सेवा दिइरहेको टेलिमेडिसिनलाई थप परिष्कृत र विशेषज्ञ सेवा समेत प्रदान गर्ने गरी तयारी भइरहेको छ। वैदेशिक रोजगार बोर्डसँगको सहकार्यमा टेलिमेडिसिन उपयोग गरी गत वर्षदेखि सामान्य सेवा प्रदान हुँदै आएको थियो। उक्त सेवालाई थप स्तरीय बनाउने विषयमा आपसी छलफल अघि बढ़ेको टेलिमेडिसिन इकाई प्रमुख डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकको भित्रीपन्नामा रासायनिक मलले भरिए गोदाम, आउँदै गरेको मलका लागि थप गोदाम आवश्यक शीर्षकमा दीपक प्रसाद गौतमले वीरगंज पर्साबाट लेख्नु भएको खबर छापिएको छ। वीरगंज नाका भएर रासायनिक मलको ठूलो परिमाण भित्रिएसँगै वीरगंजमा रहेका कृषि सामग्री कम्पनीका सबै गोदामहरू भरिएका छन्। भारतबाट G2G प्रक्रिया मार्फत ठूलो परिमाणमा यूरिया र डीएपी मल धमाधम भित्रिन थालेपछि कृषि सामग्री कम्पनीका 12 वटा र भाडामा लिएका थप 8 वटा गरी 20 वटै गोदाम भरिएको उल्लेख गरिएको छ। अर्को खबर रहेको छ, निजी क्षेत्रले पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न तोकियो शुल्क शीर्षकमा भने विपत्तिले रोकिएन पर्यटक आगमन, नेपाल भारत पर्यटन सम्झौता बारेको खबर पनि छापिएको छ। बैंकबाटै हुन्डी कारोबार, अवैध अनलाइन कारोबार समेत रहेको पाइयो शीर्षकमा। अर्को खबर पनि छ भने च्याउ खेतीको हुँदैन बीमा शीर्षकमा टोपलाल अर्यालले रेशुङ्गा गुल्मीबाट लेख्नु भएको छ। जापानबाट फर्किएर 10 वर्षदेखि कृषि कार्यमा सक्रिय भलामीको च्याउ खेतीबाट पहिचान छुट्टै बनेको छ। दुःख गरेका हातले च्याउ टिप्न नपाउँदा रेशुङ्गा नगरपालिका 8 वर्षीय कमला भलामीलाई निकै पीड़ा भएको उल्लेख गरिएको छ। पहिलो पृष्ठमा उचाइ नपुग्दा पुलमा बढ़ी क्षति शीर्षकमा भोज प्रसाद यादवले लेख्नु भएको खबर छ। तराई मधेशको हकमा अहिलेकै डिजाइन पर्याप्त भए पनि हिमाली र पहाड़ी क्षेत्र भएर बग्ने नदी र खोलामा निर्माण हुने पुलको उचाइ बढ़ाउनु पर्ने उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा छापिएको खबर छ, रसुवागढ़ी बन्द भएपछि कोरोलालाई अन्तर्राष्ट्रिय नाका बनाउन चीनको प्रस्ताव शीर्षकमा परशुराम काफेले लेख्नु भएको हो। चीनले तिब्बतको झुआङबा काउन्टी जोड्ने मुस्ताङको लोमान्थाङ गाउँपालिका 4 अवस्थित कोरोला नाकालाई अन्तर्राष्ट्रिय सीमाना बनाउने प्रस्ताव गरेको हो। चीनले परराष्ट्र मन्त्रालय मार्फत पूर्वाधार विकास मन्त्रालयमा यही साता चिठी पठाएर यस्तो प्रस्ताव गरेको छ। यो नाका समुद्री सतहबाट 4,600 मिटरको उचाइमा रहेको छ। हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्चको परमादेश बारेमा खबर छापिएको छ। कैद हत पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्च अदालतले भनेको हो। प्यारोल बोर्डले त्यस्तो सुविधा नदिएका एक कैदीले दायर गरेको रिटमा सर्वोच्चले कैद र प्यारोलको सुविधा फरक विषय भएको भन्दै यस्तो परमादेश दिएको उल्लेख गरिएको छ। जातीय विभेदको आरोपमा 3 शिक्षक पक्राउ शीर्षकमा तेजराज भट्टले धनगढ़ीबाट लेख्नु भएको छ। कैलालीमा विद्यालयमा जातीय छुवाछूत गरेको आरोपमा 3 शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो। गौरीगंगा नगरपालिका 6 मोया स्थित भैरव आधारभूत विद्यालयमा कार्यरत शिक्षक टेकराज उपाध्याय, भगवती रेग्मी र भगवती बडैलाई बुधबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको उल्लेख गरिएको छ। जलनको उपचारमा किर्तिपुरकै भर शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर छ भने नागढुङ्गा सुरूङ मार्गमा ट्राफिक नियम विपरीतका घटना बढ़्यो, दुर्घटनाको जोखिम शीर्षकमा पनि अर्को खबर छापिएको छ भने भित्री पन्नामा अर्को खबर छ, फ्लाई दुबईको दैनिक उडानले पोखरामा उत्साह थपेको छ। 8 अर्ब सरकारी दायित्व रहेको यूटीएलको अनुमति पत्र पनि खारेज भएको खबर छापिएको छ।
3: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले गाजा पट्टीमा मानवीय संकटको गम्भीर चेतावनी दिएको छ। पानी, सरसफाई, आश्रय स्थल र फोहोर व्यवस्थापन सम्बन्धी निरन्तरका सवालमा औल्याउँदै सहेका त्यसलाई बजारमा सुधारको अभावका कारण सहायता र नगद स्थानान्तरणमा उच्च निर्भरता रहेको संयुक्त राष्ट्रसंघले जनाएको हो। राष्ट्रसंघका प्रतिनिधिले गाजामा पानी, सरसफाई, स्वास्थ्य, भग्नावशेष हटाउने, शिक्षा र किसानको समर्थनका क्षेत्रमा काम जारी राखेको समेत उल्लेख गरेको छ। करिब 3 लाख भन्दा बढ़ी बालबालिकाले अस्थायी स्थानमा शिक्षा प्राप्त गरिरहेको समेत जनाउँदै कृषि गतिविधिका लागि सीमित मात्रामा मात्रै जमीन उपलब्ध रहेको समेत राष्ट्रसंघले जनाएको छ। द्वन्द्वले 8,000 भन्दा बढ़ी मानिसहरू अझै भग्नावशेष मुनि बेपत्ता रहेको समेत राष्ट्रसंघले जनाएको हो। दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँगको विश्वास पुनस्थापित गर्दै वार्ता अघि बढ़ाउन आह्वान गर्नुभएको छ। दक्षिण कोरियाली संचार माध्यमका अनुसार दुई देश बीचको अर्ध सैनिक क्रियाकलाप र विस्फोट भएको केही दिनपछि उहाँले यस्तो आह्वान गर्नुभएको बताइएको हो। राष्ट्रपति लीले आफ्नो लामो समयदेखि जारी अवरोध अन्त्य गर्दै उत्तर कोरियासँग पुनः विश्वास स्थापित गर्न सक्रिय रूपमा काम अगाडि बढ़ाएको समेत आशा व्यक्त गर्नुभएको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा इस्लामिक स्टेट विरूद्धको सैन्य अभियान पूरा भएको दावी गर्नुभएको छ। यो सँगै अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भएको समेत घोषणा गरिएको छ। ट्रम्पले अमेरिकी सेना फिर्तालाई अमेरिका र इराक दुवैको विजयका रूपमा चित्रण गर्नुभएको छ।
2: साझा खबरमा अब खेल खबर। दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने सन् 2027 आईसीसी एक दिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेल तालिका सार्वजनिक भएको छ। दक्षिण अफ्रिकाको केप टाउनमा आयोजित एउटा कार्यक्रमका बीच समूह विभाजनसँगै खेल तालिका सार्वजनिक गरिएको हो। समूह विभाजन अनुसार समूह एमा अफगानिस्तान, अस्ट्रेलिया, भारत, पाकिस्तान, जिम्बाब्वे र क्वालिफायरबाट आउने एक टोली रहेका छन्। समूह बीमा इंग्ल्याण्ड, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र छनौटबाट आउने अर्को टोली परेका छनृ समूह चरणको पहिलो खेलमै भारत र अस्ट्रेलिया खेल्ने भएका छन्। पोखरा भ्रमणमा रहेको भूटान पुरूष क्रिकेट टोलीले लगातार तेस्रो हार बिहोरेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो अभ्यास खेलमा भूटान क्यान 11 13 रनले पराजित भएको हो। कालीकोटको रिंगिलमा चार पर्व लक्षित वृहत खुला खेलकुद प्रतियोगिता हुने भएको छ। रिब्जी युनाइटेडको आयोजनामा कार्तिक 15 18 गतेसम्म कालीकोटको खाँडा चक्र नगरपालिका 11 रिंगिलमा उक्त प्रतियोगिता हुन लागेको जानकारी दिइएको छ। र नेपाली गल्फर सुभाष तामाङले विश्व एसियाली खेलकुदको गल्फतर्फ दोस्रो दिन बिहिबार उत्कृष्ट प्रदर्शन गरी कट बनाउनु भएको छ। उहाँले 3 अण्डर 67 प्रदर्शन गर्दै समग्रमा 11 स्थान हासिल गर्नुभयो। पहिलो दिन इभन पार 70 खेलेका सुभाषले दोस्रो दिन 2 राउण्डमा कुल 137 स्कोर सहित कट पार गर्नुभएको विनोद पाण्डेले नागोयाबाट कान्तिपुर दैनिकमा लेख्नु भएको छ।
3: विपद व्यवस्थापनका लागि नीतिगत व्यवस्था प्रतिपक्षीय दलको रणनीति कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
16: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध वासना थाहा

0: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 0825219904
1: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
2: रुमा झिर्कै व्यवस्था छैन जुन सूचनाको नीतिगत कुरा गर्नुभएको छ नि त्यसमा उहाँहरूको प्रश्नमा तपाईँ के भन्न चाहनुहुन्छ
3: होइन एकदम उहाँहरूले उठाएको प्रश्न ठिक छ ध्यान आकर्षण गराउनु भएको छ सरकारले शीघ्र त्यसको तयारी गर्नु पर्यो संसदले कुनै विलम्ब नगरिकन पास गर्ने कुरामा हामी प्रतिबद्ध छौँ
2: त्यस्तो कानून आयो भने
3: हामी चाहिँ यसमा कुनै भरा अब बाँकी विषय हो कानून भने त यो पूर्व सूचनासित जोडिएर गरे हो अब अर्को कानून चाहियो अहिलेको पुनस्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो रात उद्धारसित त निर्देशिकाले नै काम गर्छ होइन कार्यविधिले पनि काम गर्छ तर हामीले अस्थायी खालको पुनस्थापना के हो भन्दा अस्थायी पुननिर्माण के हो भन्दा स्थायी यसका निम्ति कानून चाहियो विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गरे अहिले हामीले भनिरहेछौ
2: अहिले पनि विशेष समिति त गठन भयो
3: जो जोखिम न्यूनीकरण जुन प्राधिकरण बनेको छ गृह मन्त्रालय अन्तर्गत गृह मन्त्रालयको काम भनेको शान्ति सुरक्षा कायम गर्ने हो उद्धारको काम गर्ने हो निर्माणको काम गर्ने निकाय होइन त्यसैले यस्ता निर्माणसित जोडिएका काम गर्नको निम्ति छुट्टै जान्छ प्रधानमन्त्री कार्यालय ल्याउनु पर्यो यसलाई र यसका सेक्टर छुट्याउनु पर्यो अब शान्ति सुरक्षाको बाटो कसले गर्ने निर्माणसित जोडिएको काम कसले गर्ने संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिन पर्यो होइन भने छुट्टै खालको स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएका थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिटी कुनै पनि नाम हो एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ जनताले छिटो राहत पाउँछ होइन यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन
2: एमाले सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य पद्मा कुमारी अर्यालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपछ
4: 74 जिल्लामा फैलियो स्कब टाइफस देशभर 9,000 बढ़ी संक्रमित सरसफाईमा विशेष ध्यान दिन चिकित्सकको सुझाव
2: संसदको चालू अधिवेशन आज रातिबाट अन्त्य हुँदै निजामती विधेयकमा आरक्षण व्यवस्था फराकिलो महिलाको हिस्सा बढ़ाएर 50% पुर्याउने प्रस्ताव कैद हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्चको प्रमादेश
4: फ्लाई दुबईको दैनिक उडानले पोखराका व्यवसायी उत्साहित नेपाल एयरलाइन्सका 6 मध्ये 4 जहाज ग्राउण्डेड आन्तरिक वायु सेवाका यात्रुको क्षतिप्रति $1,00,000 पुर्याइँदै
2: आन्तरिक द्वन्द्वले गाजामा चरम मानवीय संकट दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तर कोरियालाई वार्ताका लागि आह्वान इराकबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता
4: र आईसीसी एक दिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेल तालिका सार्वजनिक पोखरा भ्रमणमा रहेको भूटान पुरूष क्रिकेट टोलीको लगातार तेस्रो हार
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धर राजमानले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग गर्न खोजिएको छ अहिलेका राजनैतिक दलहरूभित्रको किताकाट र विवाद जहाँ कुनै शीर्ष नेता विदेश जाँदा वा फर्कदा जुलुस निकाल्ने नेताहरू समर्थकहरू आफ्नै पार्टीको लागि पार्टी आधिकारिकताको विषयमा भने कुनै सभा समारोहमा निस्कन आन्कनाई रहेको विषयमा व्यङ्ग गर्न खोजिएको छ यहाँ दुईजना व्यक्तिहरू छन् खुल्ला मैदान जस्तो देखिन्छ तलपट्टि केही कुखुराहरू पनि ओहोरदोहोर गरिराखेका छन् र त्यहाँ दुई मध्ये अलिकति पाको उमेरका जस्ता देखिने व्यक्ति छन् नजिकै एकजना र सामनेमा अर्को त्यहाँ अलिकति सुट पाइन्ट लगाएका व्यक्ति पनि छन् तीतर्फ हेरेर ती दुब्ला पातला जस्ता देखिने पाको उमेरका व्यक्तिले केही भन्दैछन् माथि यस्तो लेखिएको छ विदेशबाट फर्किँदा चाहिँ भीड़भाड़ जुलुस गएको चुनावमा जुलुस निकालौं न त भन्दा सातो जाने न कुरा गर
4: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद अलीलाई लील प्रकाशन र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: के तपाई दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
1: हामी कहाँ उपलब्ध सेवाहरू:
3: दाँत निकाल्ने,
1: नयाँ दाँत राख्ने,
3: झिक्न नपर्ने गरी दाँत राख्ने,
1: दाँत भर्ने, दाँत सफा गर्ने,
3: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
1: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
4: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772। घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, संचालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: सहयोगी बचत तथा ऋण सरकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
6: बचत गर्न सिकौ साथी, फजुल खर्च रोकौ।
7: यस्तै संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
5: मिति 2083 असोज 24 गते।
7: समय बिहान 11 बजे।
5: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर 5 दाङ।
7: नोट: 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई भोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ। अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
5: एवं सहयोगी बचत तथा ऋण सरकारी संस्था लिमिटेड तुलसीपुर 5 दाङ।
8: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: नमस्कार तथा सुप्रभात रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी विश्वनाथ केसीसँगै म लक्ष्मण विश्वकर्माको तपाईलाई हार्दिक स्वागत छ। आज विक्रम सम्वत 2083 साल असोज 16 गते तदनुसार सन् 2026 अक्टूबर 2 तारीक विश्व अहिंसा दिवस शुक्रबार।
1: दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम सल्यानको रेडियो कप्रकोट, रेडियो राप्ती, रोल्पाको रेडियो होलेरी, रूकुम पश्चिमको रेडियो नयाँ नेपाल र प्युठानको रेडियो झुल्नी बाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: कांग्रेस दाङको निर्वाचन क्षेत्र नम्बर 3 को क र ख को अन्तिम मत परिणाम सार्वजनिक। सल्यानमा 10 जना महाधिवेशन प्रतिनिधि सहित क्षेत्रीय पदाधिकारी चयन।
1: घोराई हापुर सड़क खण्ड अन्तर्गत हापुर खोलामा पुल निर्माण, 40% भौतिक प्रगति, ग्वार खोलामा पुल मर्मत हुँदै।
0: र रोल्पामा वर्षातका कारण अवरूद्ध विद्युत सेवा पूर्ण रूपमा अझै सुचारू हुन सकेन। मुस्ताङको हिमलुङ हिम पहिरोमा परि ज्यान गुमाउनेको संख्या 15 पुग्यो।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ। घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
0: आज हामीलाई दाङबाट प्रकाशित विभिन्न दैनिक पत्रिकाले छापेका खबरहरू, विभिन्न अनलाइन तथा प्रकृति न्यूज डेस्कमा रहेका खबरहरू आज हामीले प्रसारण गर्नेछौं। आज हामीलाई दाङबाट प्रकाशित नायकबुद्ध राष्ट्रिय दैनिक र गोरेसिया राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। नाम मात्रैका सहुलियत पसल आजको नायकबुद्ध दैनिकले यो खबर पहिलो पृष्ठमा छापेको छ। कांग्रेस क्षेत्र नम्बर 2 को नतिजा सार्वजनिक, विपद अध्ययन गर्न विशेष समिति गठन, दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनाव अनिश्चित, चाडपर्वको यात्रामा अन द स्पट जाँच लगायतका खबरहरू आजको नायकबुद्ध दैनिकले पहिलो पृष्ठमा छापेको छ।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन दाङ क्षेत्र नम्बर 2 12 जना निर्विरोध सहमति महासमिति सदस्य गोरक्षी राष्ट्रिय दैनिकले छापेको छ। हापुर खोला पुल निर्माण, 40% भौतिक प्रगति, नेपाली कांग्रेस देउबा समूहले 3000 बढ़ी वडामा गर्यो महाधिवेशन, कांग्रेस दाङ क्षेत्र नम्बर 3 को सभापतिमा ओली विजयी, त्यसै गरी 3 दशकदेखि भैंसी व्यापार जोड़े 1 बिघा जग्गा शीर्षकमा गोरक्षी राष्ट्रिय दैनिकले समाचार छापेको छ।
0: नेपालीहरूले मनाउने ठूला महत्वपूर्ण चाडपर्वहरू नजिकिँदैछन्, त्यसैले सरकारले एजेन्ट मार्फत पर्व लक्षित सहुलियत पसल दाङ लगायत देशका विभिन्न स्थानमा शुरू गरेको छ। गत असोज 1 गतेदेखि दाङको घोराई र गत साउनदेखि नै तुलसीपुरमा सुपथ मूल्यका पसलहरू सञ्चालनमा छन्। साल्ट ट्रेडिङ कर्पोरेशनले घोराईको तुलसीपुर चोक नजिकै भाडाको घरको एउटा कोठा लिएर सुपथ मूल्यमा पसल सञ्चालन गर्दै आएको छ। सस्तोमा सामान लिन सर्वसाधारण उपभोक्ताहरूको भीड़ नै लागे पनि आवश्यक सामग्री भने पसलमा नपाइएको उपभोक्ताहरूको गुनासो छ। केवल नुन र चिनी पाइने सुपथ पसलमा आम सर्वसाधारणका लागि भने उपयुक्त नभएको बताइएको छ। सरकारले दशैं लक्षित सस्तो पसल मार्फत सर्वसाधारणलाई सुपथ मूल्यमा खाद्य सामग्री उपलब्ध गराउने भनेको छ। झण्डै 22 थरीका खाद्य सामग्रीका 5 रूपियाँदेखि 50 रूपियाँसम्मका सहुलियत दिने गरी सुपथ मूल्य पसलहरू सञ्चालनमा ल्याइए तापनि पर्याप्त सामग्रीहरू नहुँदा उपभोक्ताहरूले उपभोग्य वस्तुहरू पाउन नसकेको गुनासो हुन थालेको छ। यता चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्दै आएको खाद्य संस्थान तुलसीपुरले चाडपर्वको मुखैमा सहुलियतको चामल सकिएको जानकारी दिएको छ। 100 क्विन्टलको कोटा रहेको चामल गत बुधबार नै सकिएको तर बिहिबारसम्म सहुलियतमै दिएको र आज शुक्रबारदेखि सहुलियतको चामल बन्द गरिने संस्थानका शाखा प्रमुख शक्तिराम डाङ्गीले जानकारी दिनुभएको छ। नाम मात्रैका सहुलियत पसल जीएन सागरले लेखेको खबर आजको नयाँ बुध राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ।
1: नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर 3 मतगणना सकिएको छ। महाधिवेशन प्रतिनिधि र क्षेत्रीय पदाधिकारीमा सहमति नभएपछि गत बुधबार निर्वाचन भएको हो। हिजो सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार क्षेत्र नम्बर 3 को क्षेत्रीय सभापतिमा खिम बहादुर ओली विजयी हुनुभएको छ। निर्वाचन समितिका अनुसार निर्वाचन क्षेत्र नम्बर 3 को सदस्य प्रदेश सभा ख को सभापतिमा दंगेसन गाउँपालिकाका अध्यक्ष शम्भू किरी निर्वाचित हुनुभएको छ। उहाँले 477 मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका प्रतिद्वन्दी गोपाल बहादुर रावतले 900 र निर्मल केसीले 85 मत लिनुभएको निर्वाचन समितिले जनाएको छ। यस्तै उपसभापतिमा दुर्गा ओली र सचिवमा गणेश केसी विजयी हुनुभएको छ। यस्तै कको सभापतिमा तेजबहादुर डाँगी निर्वाचित हुनुभएको छ। उहाँले 223 मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका प्रतिद्वन्दी भोजराज न्यूपानेले 84 र शंकर कुमार खड्गाले 169 मत प्राप्त गर्नुभएको हो। यस्तै उपसभापतिमा पुष्पराज गिरीले 242 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। यस्तै सचिवमा रंजन कुमार गौतम 309 मतका साथ विजयी हुनुभएको हो भने महिला सहसचिवमा सुषमा अधिकारी विजयी हुनुभएको हो। यस्तै महाधिवेशन प्रतिनिधिमा 10 निर्वाचित हुनुभएको छ, जसमा सूर्य समाल, शंकर प्रसाद डाँगी, जगत खड्का, जितबहादुर खड्का, प्रमोद बस्नेत, जनक प्रसाद खराल, टेकल ब्रासद बस्नेत, हिमाल गोविन्द शाही, अनिल कुमार कार्की र सुबोध कुमार डाँगी विजयी हुनुभएको छ।
0: यस्तै उता सल्यानमा नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत क्षेत्रीय पदाधिकारी सहित महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गरिएको छ। निर्वाचनमा 10 महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। यस्तै क्षेत्रीय तथा प्रदेश क र ख को नेतृत्व समेत चयन भएको छ। क्षेत्र नम्बर प्रदेश सभा ख क्षेत्रीय सभापतिमा सचेत शाह निर्वाचित हुनुभएको छ। यस्तै उपसभापतिमा लक्ष्मण बुढाथोकी, सचिवमा कुलबहादुर राउत, सहसचिवमा हुकुम बुढाथोकी र सहसचिवमा महिलातर्फ चेतना शाह निर्वाचित हुनुभएको हो। यस्तै प्रदेश सभा क तर्फ सभापतिमा दिपेश डीसी निर्वाचित हुनुभएको छ। उपसभापतिमा हरिकिरण बस्नेत, सचिवमा ईश्वरी शाही, सहसचिवमा झुपे थापा र महिलातर्फको सहसचिवमा भूमा बुढाथोकी निर्वाचित हुनुभएको छ। प्रकृति न्यूज डेस्कमा खबर रहेको छ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। नेपाल सरकार मन्त्री परिषदको असो 13 गतेको सिफारिशमा राष्ट्रपति पौडेलले आज राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर साईले निकाल्नु भएको विज्ञप्तीमा 2083 साल असोज 16 गते आज शुक्रबार राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेको उल्लेख छ। विभिन्न अनलाइन खबरमा समाचार प्रकाशित भएको छ।
0: घोराई तुलसीपुर सड़क खण्ड अन्तर्गत हापुर खोलामा निर्माणाधीन 4 लेन पुलको भौतिक प्रगति 40% मात्रै भएको छ। पुल निर्माणको काम शुरू भएको करिब 8 महिनाको अवधिमा 40% भौतिक प्रगति भएको हो। घोराई र तुलसीपुर उपमहानगरपालिकाको सीमामा रहेको हापुर खोलामा 150 मिटर लम्बाई र 20.5 मिटर चौडाई रहेको 4 लेन पुल निर्माणका लागि 2079 असार 29 गते 27,84,31,700 रूपियाँमा शर्मा सगुन जेबी रूपन्देहीसँग ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार 2082 पुष महिनामा पुल निर्माणको काम सकिनुपर्ने भए तापनि काम नै शुरू नभएपछि 2 वर्षका लागि म्याद थप गरिएको थियो। पुल निर्माणका लागि म्याद थपपछि शुरू भएको पुलको अहिलेसम्मको 40% भौतिक निर्माण कार्य भएको बताइएको छ। ग्वारखोला स्थित पुल मर्मतको काम पनि भइरहेको बताइएको छ। बाढ़ीले क्षति गरेको ग्वारखोलामा पुल मर्मत हुन थालेको हो। घोराई तुलसीपुर सड़क खण्ड अन्तर्गत पर्ने ग्वारखोला पुलमा असोज 9 गते वर्षासँगै आएको बाढ़ीले क्षति पुर्याएको थियो। नयाँ पुल निर्माणका लागि पुलको स्ल्याब मुनि खनेपछि पुरानो पुलको पूर्वी भाग धसिएको थियो, जसले गर्दा सवारी आवागमनमा समस्या समेत भएको थियो। हापुर खोला पुल निर्माण 40% भौतिक प्रगति, लीलाधर ओलीले लेखेको खबर आजको गोरेछ दैनिकमा छापिएको छ।
1: दाङको बेलझुण्डी स्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा महिला छात्रावास निर्माणको काम अघि बढ़ेको छ। विश्वविद्यालयका नवनियुक्त कुल सचिव प्राडा नवराज कटेलले नयाँ पदाधिकारी आए लगत्तै शिलान्यास गरी छात्रावास निर्माण अघि बढ़ाइएको जानकारी दिनुभएको छ। उहाँका अनुसार पुरूष छात्रावास निर्माणका लागि पनि आवश्यक योजना र रूपरेखा तयार पारिएको छ। यसअघि छात्रावास नहुँदा विद्यार्थीलाई समस्या हुँदै आएको थियो। विद्यार्थीको आवश्यकतालाई ध्यानमा राखेर छात्रावास निर्माणलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो। विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पताललाई 200 सयको बनाउने तयारी भइरहेको कुलसचिव कटेलले जानकारी दिनुभयो। यसअघि लुम्बिनी प्रदेश सरकारले 200 सयको अस्पताल निर्माणका लागि 3 करोड़ बजेट विनियोजन गरेर पनि प्रक्रिया अघि बढ़न सकेको थिएन। अहिले अस्पताललाई 200 सयको बनाउने गरी प्रशासनिक तथा राजनीतिक तहमा पहल भइरहेको उहाँले बताउनुभयो। आयुर्वेद अध्ययन संस्थाको जनशक्ति भौतिक संरचना र आर्थिक अवस्था सहितको विस्तृत प्रतिवेदन प्राप्त भएकाले त्यसको अध्ययन गरी प्राथमिकताका आधारमा काम अघि बढ़ाउने उहाँले बताउनुभयो। विश्वविद्यालयले आयुर्वेद कलेज तथा ओपीडीका लागि आवश्यक उपकरण र आर्थिक सहयोग उपलब्ध गराउने तयारी गरेको छ। नेपाल संस्कृत विश्वविद्यालयमा छात्रावास निर्माण तीव्र, आजको नयाँ युगबद्ध समाचार छापेको छ।
0: वर्षातका कारण रोल्पाका विभिन्न ठाउँमा विद्युतीय संरचनामा क्षति पुगेपछि अवरूद्ध भएको विद्युत सेवा अझै पनि पूर्ण रूपमा संचालनमा आउन नसकेको खबर प्राप्त भएको छ। अविरल वर्षातका कारण विद्युतका पोलहरू ढलेर गत असोज 9 गतेदेखि जिल्लाका अधिकांश ठाउँमा विद्युत सेवा अवरूद्ध भएको थियो। त्यसपछि मर्मत पश्चात केही क्षेत्रहरूमा विद्युत सुचारू भए तापनि अझै पनि केही गाउँहरूमा विद्युत सेवा अवरूद्ध भइरहेको स्थानीयहरूले बताएका छन्। रुण्टीकेटी गाउँपालिका डुब्रिङ, निगालपानी, सिमपानी, सुरपाल, बलबाङ लगायतका गाउँहरूमा अझै पनि विद्युत सेवा सुचारू हुन नसकेको बताइएको छ। लामो समयसम्म विद्युत सेवा सञ्चालन नहुँदा उपभोक्ताहरू मर्कामा परेको जनाइएको छ। रुण्टीगढ़ी गाउँपालिका छ निगालपानीकी सीता पुनका अनुसार गत असोज 9 गते साँझदेखि गाउँमा विद्युत अवरूद्ध भएको छ, जसले गर्दा मोबाइल फोन चार्ज गर्न समेत होलेरी बजार पुग्नुपर्ने त्यहाँका स्थानीयहरूको समस्या रहेको छ। विद्युत सेवा अवरूद्ध भएपछि स्थानीयको दैनिकी सँगै संचार सम्पर्क समेत प्रभावित बनेको स्थानीय उपभोक्ताहरूको भनाई छ। यता नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रले मर्मत पछि अधिकांश क्षेत्रमा विद्युत सेवा सुचारू भइसकेको भए तापनि केही ठाउँमा अझै मर्मत कार्य भइरहेको पनि जानकारी दिएको छ। साथै मर्मत कार्य भइरहेकाले विद्युत सेवा सुचारू छिटै हुने गरी आफूहरूले काम गरिरहेको पनि कार्यालयले जानकारी दिएको छ। विभिन्न अनलाइनमा खबर प्रकाशित भएका छन्।
1: सल्यानको बनगाड कुपिण्डे नगरपालिका दुईवटा सामुदायिक वनबाट प्रहरीले लुकाई छिपाई राखेका 8 नाल भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले बुधबार बिहानको समयमा बनगाड कुपिण्डे नगरपालिका 7 स्थित सल्लेरी सामुदायिक वनमा 4 नाल र वडा नम्बर 12 स्थित निगाल चुला भदाले सामुदायिक वनको ओडारबाट 4 नाल भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ। दुवै सामुदायिक वन का ओडारबाट गरी जम्मा 8 नाल भरुवा बन्दुक बरामद गरिएको हो। बरामद भएका बन्दुक कसले र के प्रयोजनका लागि सामुदायिक वनमा लुकाएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढ़ाएको जिल्ला प्रहरी कार्यालय सल्यान जनाएको छ। प्रकृति न्यूज डेस्कमा खबर रहेको छ।
0: 3 दशकदेखि भैंसी व्यापार जोड़े 1 बिघा जग्गा लगायतका खबरहरू बाँकी नै छन्। आजको परिवेश सुन्दै गर्नुहोला।
5: किसानहरूका लागि खुशीको खबर,
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
5: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
3: सहयोगी बचत तथा ऋण सरकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
6: यसै संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
7: मिति 2083 असोज 24 गते।
6: समय बिहान 11 बजे।
7: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर बाँसदाङ।
6: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई भोला प्रथाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ। अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
7: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर पाँच दान।
0: यो छोटो विश्रामपछि आजको परिवेशमा तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये हिजो थप 8 जनाको शव फेला परेको छ। हिजो बिहान 4 जनाको शव भेटिएकोमा हिजो दिउँसो फेरि 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइडले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। यसअघि 7 जनाको शव फेला परेको थियो। अब यो सहित हिमलुङ हिम पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 15 पुगेको छ। एकजना अझै बेपत्ता भएको पनि बताइएको छ। मनाङको नार्पा भूमि गाउँपालिका 5 रहेको हिमलुङ हिमालको आधार शिविरमा गत असोज 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो आएको थियो। उक्त हिम पहिरोमा परि 16 जना बेपत्ता भएका थिए। अझै खोज तथा उद्धारका लागि 11 सदस्यीय उद्धार दक्ष टोली समेत परिचालन भइरहेको बताइएको छ। हिमलुङ हिम पहिरो ज्यान गुमाउनेको संख्या 15 पुग्यो। उज्यालो अनलाइनमा यो खबर प्रकाशित भएको छ।
1: देउखरीको गडावा गाउँपालिका 5 चैनपुर निवासी सलिम खानले भैँसी व्यापार गर्न थालेको 3 दशक बढ़ी पुगेको छ। गाउँबाट भैँसी खरिद गरी रोल्पा प्युठान अरखाँचीदेखि गुल्मीसम्म पुर्याएर बेच्दै आएका खानले भैँसी व्यापारबाट गाउँमा 1 बिघा बढ़ी जग्गा जोड्नु भएको छ। यादव समुदायको बसोबास बढ़ी भएको देउखरीमा भैँसी प्रशस्त पाइन्छन्। त्यहीँबाट खरिद गरेर खानले दाङका विभिन्न ठाउँसँगै छिमेकी जिल्ला प्युठान रोल्पा अर्घाखाँचीसँगै गुल्मीसम्म भैँसी बिक्रीका लागि पुर्याउने गर्नुभएको छ। 3 दशकको व्यापारबाट छोरालाई पढ़ाउने लेखाउने सँगै घर खर्च चलाएर बचेको पैसाबाट करिब 1 बिघा जग्गा जोड्न सफल हुनुभएको उहाँले बताउनु भएको छ। 3 दशकदेखि भैँसी व्यापार जोडे 1 बिघा जग्गा गोरक्षे राष्ट्रिय दैनिकले समाचार छापेको छ।
0: गैराती देशका विभिन्न ठाउँहरूमा छिटफुट रूपमा वर्षा भएको बताइएको छ, तर ठूलो वर्षा नपरेको बताइएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना नभए तापनि छिटफुट वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ीका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी 1-2 स्थानहरूमा हल्का वर्षा हुने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम देशका हिमाली तथा पहाड़ी क्षेत्रमा आंशिकदेखि सामान्य मौसम बदलिरहने पनि महाशाखाले जानकारी दिएको छ। यसैबीच नेपालबाट यस वर्षको मनसून बाहिरिने तर्खरमा रहेको पनि मौसमविदहरूले बताएका छन्। मौसम विज्ञान विभागका मौसमविदहरूका अनुसार यस वर्षको दशैंसम्ममा मनसून बाहिरिने सम्भावना रहेको छ। यस वर्षको मनसून गत असार 5 पूर्वीबाट नेपालमा भित्रिएको थियो। नेपालबाट बाहिरिने तर्खरमा मनसून अनलाइन खबरमा यो खबर प्रकाशित भएको छ।
1: देवखुरीमा स्थापना गरिएको बायोचार प्लान्ट सञ्चालन तथा प्राविधिक क्षमता विकास सम्बन्धी 3 दिने कार्यक्रम बिहिबारदेखि लमैमा शुरू भएको छ। यूएनडीपी नेपालको सहयोगमा लमै नगरपालिका र राप्ती गाउँपालिकाको आयोजना तथा हाइड्रो इण्डिया इन्जिनियरिङको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा लमै नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले खेर गइरहेको जैविक पदार्थलाई उपयोग गरी बायोचार उत्पादन गर्न सकिने बताउनु भएको छ। उहाँले बायोचारले वातावरण संरक्षणसँगै कृषि उत्पादनमा समेत योगदान पुर्याउने बताउनु भएको छ। राप्ती गाउँपालिका कार्यवाहक अध्यक्ष कमलापति चौधरीले जैविक पदार्थको व्यवस्थापन र उत्पादनमूलक उपयोगका लागि बायोचार प्रविधि महत्वपूर्ण रहने बताउनु भएको छ। बायोचार प्लान्ट सञ्चालन र क्षमता विकास कार्यक्रम शुरू गोरक्षे राष्ट्रिय दैनिकले यो समाचार छापेको छ।
0: र नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पछिले नियमित महाधिवेशनका लागि प्युठानका पालिकाहरूमा संयोजक तोकेको छ। वडा र पालिका अधिवेशन सम्पन्न गर्नका लागि देउवा पछिले प्युठानमा महाधिवेशनको प्रक्रियाहरू अगाडि बढ़ाएको जानकारी दिएको छ। प्युठान नगरपालिकामा नेत्र केसी, सर्वद्वारी नगरपालिकामा कृष्ण प्रसाद बस्याल, मल्लरानी गाउँपालिकामा कुमार श्रेष्ठ, ऐरावती गाउँपालिकामा एसएन शाहीलाई अधिवेशनका लागि संयोजकको रूपमा जिम्मेवारी दिइएको छ। त्यस्तै सरूमा रानी गाउँपालिकामा पुष्प न्यूपाने, मण्डवी गाउँपालिकामा दीपक केसी, नौबहिनी गाउँपालिकामा देवीराम पुन र झिमरूक गाउँपालिकामा प्रमोद पोखरेल र गौमुखी गाउँपालिकामा अर्जुन गिरीलाई पालिका अधिवेशन गर्नका लागि पालिका संयोजकका रूपमा तोकिएको छ। प्युठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन शुरू, झुलेली पोस्ट अनलाइनमा यो खबर प्रकाशित भएको छ। यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक श्रोता र सहकर्मी विस्मात केसीसँगै म लक्ष्मण विश्वकर्मा पनि बिदा हुन्छौं। नमस्कार।

0: घरमा काम परेका बेला चाहिने खुकुरी खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा हाँसी पनि भुतिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
1: टेन्सन नगर्न बुढी, सल्यानमा सातौं पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, ग्रासी, चुलेसी, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र, खुकुरीको डाफ बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
0: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसीपुर 5 सल्यान रोड, दाङ। एसबीआई बैंकको एटीएम अगाडि। प्रोपराइटर अजय धिक। मोबाइल नम्बर 9846655452। खुशीको खबर। तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
2: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनि जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।

0: मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खानेकुराहरू नखाऊ।
2: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं।
3: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाल रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808064071।
4: घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
5: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
4: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
5: यसका बाजे लाटाले हान्डल बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गएँ, अहिले भटकै कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
6: हामी कहाँ सार सिसौ असना सालको चौका झ्याल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
7: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9585723894 9484814894।
8: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू
10: दन्त परीक्षण तथा परामर्श सेवा,
9: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
9: दाँत निकाल्ने,
10: दाँत भर्ने,
9: दाँतको जरादेखि उपचार गर्ने,
10: कृत्रिम दाँत लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
10: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
9: दाँतको कस्मेटिक उपचार,
10: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
11: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 9585725188 र 9848404188।
12: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
13: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी ओल्ड।
12: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्व तर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
12: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9848733923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
14: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।
15: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
16: यसै संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तफसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
15: मिति 2083 असोज 24 गते।
16: समय बिहान 11 बजे।
15: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर बासदान।
16: नोट 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई भोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ। अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
15: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर पाँच दान।
17: सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथ रोग सेन्टर तुलसीपुर दान। हाम्रा सेवाहरू
18: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाकान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
17: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान, फोन नम्बर 082-5201-103 र मोबाइल नम्बर 98-578-80-103।
18: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको सेवा हाम्रो।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
2: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरी गहना पाइने पसल, ज्योति गहना पसल।
3: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
4: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
3: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिविक। सम्पर्क मोबाइल 98578720300।
4: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
5: खुसीको खबर,
6: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।

0: थप जानकारीको लागि
1: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
0: मोबाइल नम्बर 9868719194 र 9822186576।
2: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
3: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
4: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
5: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
6: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ।
0: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: सहयोगी बचत तथा ऋण सरकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
8: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तफसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
7: मिति 2083 असोज 24 गते।
8: समय बिहान 11 बजे।
7: स्थान बीएसएफ पार्टी प्यालेस तुलसीपुर 5 दाङ।
8: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई गोला प्रथाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ। अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
7: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर 5 दाङ।
4: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
9: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756।
9: खुसीको खबर, तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
10: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
11: गीतकार हरिविष्टको एल्बम बिछोडमा आवाज अर्जुन सुनाम, संगीत बीबी अनुरागी।

0: বেরিয়ে বরকতি এখন তোমার মিঠুনো জানি গাছ।
1: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
2: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
1: सम्पर्क पवन तेल मिल, त्रोसीपुर नौ पुल चोक बेलुवा जाने बाटो बाह्रघर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 9847055065। सधैं सेवा गर्ने मौका दिनुहोस्।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुल्सीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुल्सीपुर दाङ।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 97487060011 र 98578404601।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
4: बचत गर्न सिकौ साथी, फजुल खर्च रोकौ।
5: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तफसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य जीवहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
3: मिति 2083 असोज 24 गते,
5: समय बिहान 11 बजे,
3: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर पाँच दाङ।
5: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई गोलापर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ।
4: जम्मा गरे पाउँछ ब्याज, बचत बढ्दै जान्छ, उद्यम गर्न चाहे मात्र तुरुन्तै।
5: अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
3: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर पाँच दाङ।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
7: घरमा काम परेका बेला चाहिने खुकुरी, खुडा, खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
8: टेन्सन नगर्न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा, सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, ग्रासी, चुलेसी, खुर्पा, आँसी, डाफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र, खुकुरीको डाफ बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
7: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसीपुर पाँच सल्यान रोड दाङ, एसबीआई बैंकको एटीएम अगाडि। प्रोपराइटर अजय दिक, मोबाइल नम्बर 9846655452।
9: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
7: हाम्रा सेवाहरू, नसा तथा हारजोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
10: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
11: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
7: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
9: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गोलाइन तुलसीपुर दाङ फोन नम्बर 0825206601 मोबाइल 9947807011 र 9810871380
12: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
13: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो पनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
14: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन

0: नमस्कार, बिहान 8 बजेको प्रकृति खबरमा म विस्मात केसीको तपाईलाई हार्दिक स्वागत छ। तपाई यति बेला हामीलाई दाङ्रा आसपासका जिल्लामा 93.4 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ। खबर सुरु गरौं प्रमुख खबर शीर्षकहरूबाट। कांग्रेस दाङको निर्वाचन क्षेत्र नम्बर 3 को अन्तिम मतपरिणाम सार्वजनिक, 10 जना महाधिवेशन प्रतिनिधि सहित क्षेत्रीय पदाधिकारी निर्वाचित। मुस्ताङको हिमलुङ हिम पहिरोमा परि ज्यान गुमाउनेको संख्या 15 पुग्यो, प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै। र विदेश खबरमा, अफगानिस्तानमा हवाई आक्रमणमा परि 10 सर्वसाधारणको ज्यान गयो। खेल खबरमा, नेपाली क्रिकेट टोली स्वदेश फिर्ता। अब प्रकृति खबर विस्तारमा। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर 3 मतगणना सकिएको छ। महाधिवेशन प्रतिनिधि र क्षेत्रीय पदाधिकारीमा सहमति नभएपछि गत बुधबार निर्वाचन भएको हो। हिजो सकिएको मतदानको अन्तिम मतपरिणाम अनुसार क्षेत्र नम्बर 3 क्षेत्रीय सभापति माखिम बहादुर ओली विजयी हुनुभएको छ। निर्वाचन समितिका अनुसार निर्वाचन क्षेत्र नम्बर 3 प्रदेश सभा खको सभापतिमा दंगी सनन गाउँपालिकाको अध्यक्ष शम्भु गिरी निर्वाचित हुनुभएको छ। उहाँले 470 मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका प्रतिद्वन्दी गोपाल बहादुर रावतले 900 र निर्मल केसीले 85 मत लिनुभएको निर्वाचन समितिले जनाएको छ। यस्तै उपसभापतिमा दुर्गा ओली र सचिवमा गणेश केसी विजयी हुनुभएको छ। यस्तै कको सभापतिमा तेज बहादुर डाँगी निर्वाचित हुनुभएको छ। उहाँले 223 मत प्राप्त गरी विजयी हुनुभएको हो। उहाँका प्रतिद्वन्दी भोजराज न्यूपानेले 84 र शंकर कुमार खड्गाले 169 मत प्राप्त गर्नुभएको हो। यस्तै उपसभापतिमा पुष्पराज गिरीले 242 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। यस्तै सचिवमा रंजन कुमार गौतम 309 मतका साथ विजयी हुनुभएको छ भने महिला सहसचिवमा सुषमा अधिकारी विजयी हुनुभएको हो। यस्तै महाधिवेशन प्रतिनिधिमा 10 जना निर्वाचित हुनुभएको छ, जसमा सुरेश हमाल, शंकर प्रसाद डाँगी, जगत खड्का, जितबहादुर खड्का, प्रमोद बस्नेत, जनक प्रसाद खराल, टेकल प्रसाद बस्नेत हिमाल, गोविन्द शाही, अनिल कुमार कार्की र सुबोध कुमार डाँगी विजय हुनुभएको छ। घोराई तुलसीपुर सड़क खण्ड अन्तर्गत हाप्रुखोलामा निर्माणाधीन 4 लेन पुलको भौतिक प्रगति 40% भएको छ। पुल निर्माणको काम शुरू भएको करिब 8 महिनाको अवधिमा 40% भौतिक प्रगति भएको हो। घोराई र तुलसीपुर उपमहानगरपालिकाको सीमामा रहेको हाप्रुखोलामा 150 मिटर लम्बाई र 20.5 मिटर चौडाई रहेको 4 लेन पुल निर्माणका लागि 2079 असार 29 गते 27,84,31,700 रूपियाँमा शर्मा सगुन जेबी रूपन्देहीसँग ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार 2082 पुष महिनामा पुल निर्माणका काम सकिनुपर्ने भए पनि काम नै शुरू नभएपछि 2 वर्षका लागि म्याद थप गरिएको थियो। पुल निर्माणका लागि म्याद थपपछि शुरू भएको पुलको अहिले करिब 40% भौतिक प्रगति भएको पुल रेक्टर कार्यालय नेपालगंजका इन्जिनियर सुरेश चौधरीले बताउनु भएको छ। दाङको बेलजुण्डी स्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा महिला छात्रावास निर्माणको काम अघि बढ़ेको छ। विश्वविद्यालयका नवनियुक्त कुल सचिव प्राडा नवराज कटेलले नयाँ पदाधिकारी आए लगत्तै शिलान्यास गरी छात्रावास निर्माण अघि बढ़ाएको जानकारी दिनुभएको छ। उहाँका अनुसार पुरूष छात्रावास निर्माणका लागि पनि आवश्यक योजना र रूपरेखा तयार पारिएको छ। यसअघि छात्रावास नहुँदा विद्यार्थीलाई समस्या हुँदै आएको थियो। विद्यार्थीको आवश्यकतालाई ध्यानमा राखेर छात्रावास निर्माणलाई प्राथमिकतामा राखिएको उहाँले बताउनु भएको छ। गैराती देशका केही ठाउँमा छिटपुट पानी परेको छ, तर ठूलो वर्षा नभएको मौसमविदको भनाइ छ। मौसम पूर्वानुमान महाशाखा अनुसार आज पनि ठूलो वर्षाको सम्भावना छैन। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी 1-2 ठाउँमा हल्का वर्षा हुने सक्ने महासंघले जनाएको छ। यसैबीच नेपालबाट यस वर्षको मनसून बाहिरिने तर्खरमा रहेको मौसमविदले बताएका छन्। मौसम विज्ञान विभागका मौसमविदहरूका अनुसार यस वर्षको दशैंसम्ममा मनसून बाहिरिने सम्भावना देखिएको छ। यस वर्षको मनसून गत 5 असारमा पूर्वी नेपालबाट भित्रिएको थियो। तपाई अहिले बिहान 8 बजेको प्रकृति खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ, रेडियो सुन्दै गर्नुहोला।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हारजोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रारी गोलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-525-601, मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
6: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
7: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
8: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
9: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
8: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98-435-27-95 र 98-10-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: सहयोगी बचत तथा ऋण सरकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
11: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
10: मिति 2083 असोज 24 गते।
11: समय बिहान 11 बजे।
10: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर 5 दान।
11: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेष सदस्य ज्यूहरूलाई भोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ। अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
10: एवं सहयोगी बचत तथा ऋण सरकारी संस्था लिमिटेड तुलसीपुर 5 दान।
0: विश्रामपछि प्रकृति खबरमा तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे सिंहदरबारमा तथा राष्ट्रिय सभाको बैठक दिउँसो 1 बजे बस्ने तय भएको छ। दुवै बैठकमा विभिन्न विधेयक, वार्षिक प्रतिवेदन, प्रश्नोत्तर तथा विधेयक पारित गर्न सम्बन्धी कार्यसूची तय गरिएको छ। प्रतिनिधि सभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले टेबल गर्ने कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहकत्रबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 वार्षिक प्रतिवेदन 2083 पेश गर्ने कार्यसूची छ। दिउँसो बस्ने राष्ट्रिय सभाको बैठकमा पनि मौखिक तथा लिखित प्रश्नका उत्तरहरू सम्बन्धित मन्त्रीले टेबल गर्ने कार्यसूची रहेको छ। संघीय संसदको चालू अधिवेशन आज राति 12 बजेदेखि अन्त्य हुने भएको छ। राष्ट्रपति रामचन्द्र पोडेले नेपालको संविधानको धारा 93 को उपधारा 2 बमोजिम नेपाल सरकार मन्त्री परिषदको 2083 असो 13 गतिको सिफारिशमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुहुने भएको हो। मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परेर ज्यान जानेको संख्या 15 पुगेको छ। हिजो बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो फेरि 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनले सामाजिक सञ्जालमा जानकारी दिएको छ। यसअघि पहिरो यसअघि हिजोसम्म सातजनाको शव भेटिएको थियो, अब हिमलुङ पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 15 जना पुगेको छ। एकजना अझै हराइरहेका छन्। मनाङको नारपा भूमि गाउँपालिका 5 रहेको हिमलुङ हिमालको आधार शिविरमा असोज 11 अर्थात गएको आइतबार बिहान हिम पहिरो गएको हो। राष्ट्रिय सभाले भोटेकोशी र कालीगण्डकी विपद अध्ययन तथा अनुगमनका लागि 9 संसदीय विशेष समिति गठन गरेको छ। अध्यक्ष नारायण प्रसाद दाहालको प्रस्तावमा गठन भएको समितिमा गीता देवकोटा, घनश्याम रिजाल लगायतका चयन हुनुभएको छ। बाँकी 1 पछि थपिनेछ। गएको भदौ 10 बोडेकोशी र यही असोज 9 10 कालीगण्डकीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिको अध्ययन गर्न समिति गठन भएको हो। भोटेकोशी बाढी अध्ययनका लागि प्रतिनिधि सभाले पनि 15 विशेष समिति गठन गरिसकेको छ। विदेश खबरमा, संयुक्त राष्ट्र संघले हिजो अफगानिस्तानमा भएका हवाई आक्रमणबाट कम्तीमा 10 ज्यान गएको छ। ज्यान गुमाएका मध्ये अधिकांश बालबालिका रहेका छन्। पाकिस्तानले उक्त आक्रमणमा उग्रवादीहरूलाई लक्ष्य बनाएको दावी गरेको छ। अफगानिस्तान र पाकिस्तान बीच यस वर्षको शुरूमा युद्ध भएको थियो, तर पछिल्ला केही समयमा तनाव कम हुँदै गएको थियो। सुरक्षा मुद्दाहरूमा स्थायी समाधान नभएपछि मार्चको युद्धविरामपछि छिटपुट आक्रमणहरू भइरहेका छन्। इस्लामाबादले अफगानिस्तानमा योजनाबद्ध र सन्तुलित आक्रमण गरेको पुष्टि गरेको छ, तर स्थानहरूको विस्तृत विवरण नदिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले समाचार लेखेका छन्। र खेल खबरमा, नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोली विश्व एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको छ। नेपाली टोली राति जापानको टोकियोबाट स्वदेश आइपुगेको हो। खेलाड़ीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो। नेपाली क्रिकेट टोलीले यस संस्करणको एसियाली खेलकुदमा पदक जित्न नसके पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन भने गरेको थियो। नेपालले टेस्ट राष्ट्र अफगानिस्तानलाई 12 वर्षपछि हराउन सफल भएको हो। नेपालले यस पटक अफगानिस्तानलाई 5 हराएको हो। नेपाल आईसीसी T20 वरियतामा श्रीलंका भन्दा पछाडि रहेका कारण क्वार्टर फाइनलबाट बाहिरिएको थियो। यिनै खबरहरूसँगै हामी प्रकृति खबरको पुच्छारमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबर शीर्षकहरू फेरि एकपटक। कांग्रेस दाङको निर्वाचन क्षेत्र नम्बर 3 अन्तिम मतपरिणाम सार्वजनिक, 10 महाधिवेशन प्रतिनिधि सहित क्षेत्रीय पदाधिकारी निर्वाचित। मुस्ताङको हिमलुङ हिमपहिरोमा परि ज्यान गुमाउनेको संख्या 15 पुग्यो। प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै। र विदेश खबरमा, अफगानिस्तानमा हवाई आक्रमणमा परि 10 सर्वसाधारणको ज्यान गयो। खेल खबरमा, नेपाली क्रिकेट टोली स्वदेश फिर्ता। हस्त, बिहान 8 प्रकृति खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक मनु ऋषिलाई धन्यवाद दिँदै म विश्वनाथ केसी पनि विदा हुन्छु। हस्त, नमस्कार।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
1: यदि त्यसो हो भने तपाईको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
2: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ति प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847744683 र 9847764770 सेवा गर्ने मौका दिनुहोस्
3: पानस्थ मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
1: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
4: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने गन्ध बासना थाहा नपाउने पिनास भएको नाकमा मासु फलाएको कान पाक्ने कराउने चिलाउने थाइरोइड टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
4: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच ज्वरो रुघाखोकी दम लगायत अन्य बालरोगको उपचार पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सेवा
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म
1: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 डाङ फोन नम्बर 0825219904
5: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
6: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
5: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा
8: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटवल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
7: 10 बेड आइसीयू सेवा
8: 10 बेड एनआईसीयू सेवा
7: 10 बेड एसडीयू सेवा
8: नर्मल डेलिभरी तथा सीएस सेवा
7: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्ती लाइफ केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान फोन 0825226686 र 590475
9: सहयोगी बचत तथा ऋण सरकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना
10: बचत गर्न सिकौ साथी खर्च रोकौ
3: यसै संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
9: मिति 2083 असोज 24 गते।
3: समय बिहान 11 बजे।
9: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर बाँसदाम।
3: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई गोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ। अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
9: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर पाँच दान।
10: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दान। हाम्रा सेवाहरू:
11: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
10: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान, फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-577-80-103।
11: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
12: विगत केही दिनदेखि लुम्बिनी प्रदेश अन्तर्गतका तराईका जिल्लाहरूमा मोटरसाइकल दुर्घटनाको संख्यामा वृद्धि भई सवारी दुर्घटनाबाट मोटरसाइकल चालक तथा पछाडि सवार व्यक्तिहरू नै गम्भीर घाइते तथा मृत्यु हुने गरेका कारण यस्ता सवारी साधनको दुर्घटनामा न्यूनीकरण तथा रोकथाम गर्न निम्न सावधानीका साथ सवारी चलाउनु हुन सम्पूर्ण मोटरसाइकल चालकहरूमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटोल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ हार्दिक अनुरोध गर्दछ।
10: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाउने,
12: सिट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने,
10: हेलमेट तथा हेलमेटको फित्ता राम्रोसँग लगाउने,
12: चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनीले आफ्नो सवारी साधन नदिने तथा चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने,
10: लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाउने,
12: आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिने,
10: रातको समयमा सड़कमा छाडा पशु चौपायाहरू हुन सक्छन् भन्ने हेक्का राखेर मात्रै सवारी साधन चलाउने,
12: सड़कमा राखिएका सड़क संकेत चिन्हहरू हेरेर सवारी चढाउने,
10: बाटो काट्ने व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिने,
12: सवारी साधन चलाउनु अघि सवारी साधनको अवस्था ठिक छ कि छैन भनेर चेक जाँच गरेर मात्रै सवारी चलाउने,
10: हतारमा सवारी नचलाउने तथा जथाभावी ओभरटेक नगर्ने,
12: तोकिएको निश्चित स्थानमा मात्रै सवारी रोक्ने तथा पार्किङ गर्ने,
10: ब्रेकिङ डिस्टेन्स राखेर मात्रै सवारी चलाउने,
12: सवारी साधन चलाउँदा मोबाइल फोनमा कुराकानी नगर्ने,
10: अन्य सवारी साधनसँग प्रतिस्पर्धा गरेर सवारी नचलाउने,
12: मोडिफाई गरेर सवारी साधन नचलाउने,
10: सवारी साधन चलाउँदा सडकमा रहेका खाल्डा खुल्टीहरू तथा सडकको अवस्था समेतलाई ध्यान दिएर चलाउने,
12: सवारी साधन दायाँ वा बायाँ मोड्नु परेमा साइड लाइटको सही प्रयोग गर्ने,
10: बाक्लो हुस्सु लागेको समयमा हेडलाइट बालेर बिस्तारै आफ्नो साइडबाट सवारी चलाउने
12: र रातको समयमा टल्किने कपडा लगाएर सवारी चलाउने।
10: जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र रेडियो प्रकृति एफएम 93.4 MHz द्वारा जनहितमा जारी सन्देश।
13: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
14: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
15: हामी कहाँ उपलब्ध सेवाहरू।
16: दाँत निकाल्ने,
15: नयाँ दाँत राख्ने,
16: झिक्न नपर्ने गरी दाँत राख्ने,
15: दाँत भर्ने, दाँत सफा गर्ने,
16: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
15: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
17: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560 38443 र 98105597।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9835-27695 र 9810-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ।
2: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857-20-756।
5: होइन कालो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
6: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कहीँ गएसन्छ भन्नु भने
5: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
7: हामी कहाँ उपलब्ध सेवाहरू?
8: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
7: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858-35952।
9: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
10: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
11: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
12: सहयोगी बचत तथा ऋण सरकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
13: बचत गर्न सिकौ साथी, फजुल खर्च रोकौ।
14: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति, स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
12: मिति 2083 असोज 24 गते।
14: समय बिहान 11 बजे।
12: स्थान नोट
14: 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेष सदस्य ज्यूहरूलाई गोला प्रथाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ।
13: जम्मा गर्ने पाउँछ ब्याज बचत बढ्दै जान्छ। उद्यम गर्न चाहिमा
14: अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
12: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर पाँच दान।
15: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
6: किन पिर गरेकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
16: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
17: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
16: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरि बिक। सम्पर्क मोबाइल 9857720308।
17: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
13: हिमाल पहाड़ तराई हामी सबै नेपाली हौ, कोही छैनौ पराई।
18: समृद्ध नयाँ नेपाल निर्माणका लागि समावेशी आवाज रेडियो प्रकृति FM 93.4 MHz।

0: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
1: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
0: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 9847055565। सधैं सेवा गर्ने मौका दिनुहोस्।
2: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
3: माटोले खोजेको, किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौ।
4: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी टेरस, तुलसीपुर 5 गलाइन डाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808064071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 98121998918।
4: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
5: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र
4: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू,
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाली भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578935952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
9: बिहान 9 बजेको प्रकृति समय सन्देश, धुलो र धुवाबाट सधैं बचौं।
1: खुशीको खबर,
2: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू, आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 98680719194 र 98228856576।
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
10: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
11: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
12: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
13: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
12: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98578720308।
13: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
14: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल, खोजी खोजी
15: प्रयोग गरौं।
2: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808-64-071।
14: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
2: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
16: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
17: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
3: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
17: हामी कहाँ उपलब्ध सेवाहरू:
18: दाँत निकाल्ने,
17: नयाँ दाँत राख्ने,
18: झिक्न नपर्ने गरी दाँत राख्ने,
17: दाँत भर्ने, दाँत सफा गर्ने,
18: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
17: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
14: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98-560-38-443 र 98-10-85-97-72।
19: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
20: अब कहाँबाट ल्याउनु? बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
19: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
20: यसका बाजे लाटाले ह्यान्डल बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुम चुम दगुरेर गए अहिले भटक कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
17: हामी कहाँ साल, चिसौ, असना, सालको चौका, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ। कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ, गुमरा चोक दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98-578-23-894, 98-4-78-14-894।
21: सहयोगी बचत तथा ऋण सरकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
22: बचत गर्दा सिकौ साथी, खर्चुल खर्च रोकौ।
23: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तफसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
21: मिति 2083 असोज 24 गते।
23: समय बिहान 11 बजे।
21: स्थान बीएसएफ पार्टी प्यालेस तुलसीपुर 5 दाङ।
23: नोट: 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई गोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ। अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
21: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर 5 दाङ।
14: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथरोग सेन्टर तुलसीपुर दाङ।
0: हाम्रा सेवाहरू
4: बात तथा नशा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउन्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
0: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथरोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-578-80-103।
4: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
5: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
15: तपाईँ सँगसँगै

मेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो, बुझिस्?

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म

0: छन्।
1: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756।
2: के तपाई दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
1: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
2: हामी कहाँ उपलब्ध सेवाहरू?
3: दाँत निकाल्ने,
2: नयाँ दाँत राख्ने,
3: झिक्न नपर्ने गरी दाँत राख्ने,
2: दाँत भर्ने, दाँत सफा गर्ने,
3: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
2: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
0: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 9556384443 र 9810857772।
4: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
6: दन्त परीक्षण तथा परामर्श सेवा,
5: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
5: दाँत निकाल्ने,
6: दाँत भर्ने,
5: दाँतको जरादेखि उपचार गर्ने,
6: कृत्रिम दाँत लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
6: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
5: दाँतको कस्मेटिक उपचार,
6: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
1: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9558725188 र 9448840188। घरमा काम परेका बेला चाहिने खुकुरी खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पासी पनि भुतिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
0: टेन्सन नगर्न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, ग्रासी, चुलेसी, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र, खुकुरीको डाँफ बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी, सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्द रहेछ।
1: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ एसबीआई बैंकको एटीएम अगाडि। प्रोपराइटर अजय दिक मोबाइल नम्बर 9446555452।
7: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
8: बचत गर्न सिकौ साथी, हजुर खर्च रोकौ।
9: यस्तै संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति, स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
7: मिति 2083 असोज 24 गते।
9: समय बिहान 11 बजे।
7: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर 5 दाङ।
9: नोट: 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई गोला प्रथाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ।
8: जम्मा गरे पाउँछ ब्याज, बचत बढ्दै जान्छ, उद्यम गर्न चाहे मान्छ तुरुन्तै।
9: अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
7: एवं सहयोगी बचत तथा

0: स्वामी छोरी मान्छेको त भाग्य नै खोटो हुने रहेछ सर।
1: भाग्य खोटो लिएर कोही पनि जन्मे भन्ने नै गर्छ नि, भाग्य त आफैले बनाउनु पर्छ।
0: कसरी सर, मैले त मेरो भाग्य बनाउनै सकिनँ।

ए हीरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाग्छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन् तिमी त मन परेको।

0: Yediye korkutu yesin tümün vücuduna kâğıt mı kaç?
1: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
2: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
3: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
4: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
3: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
4: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
5: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सिसिटिभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
6: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
5: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सिसिटिभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
7: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
8: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
5: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
9: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
8: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी ग लाइन तुलसीपुर दाङ। फोन नम्बर 082520601, मोबाइल 9747807011 र 9810871380।
10: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।

0: तामकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौ र बचाऊ
2: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 97487060011 र 98578840601।
7: किसानहरूका लागि खुसीको खबर,
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
7: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 0825104002 र मोबाइल नम्बर 98578239071।
3: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
5: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
5: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
5: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478449683 र 98478464770। सेवा गर्ने मौका दिनुहोस्।
8: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
9: बचत
10: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति, स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
8: मिति 2083 असोज 24 गते,
10: समय बिहान 11 बजे,
8: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर 5 दाङ।
10: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेष सदस्य ज्यूहरूलाई गोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ।
9: जम्मा गरे पाउँछ ब्याज, बचत बढ्दै जान्छ, उद्यम गर्न चाहे
10: अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
8: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर 5 दाङ।
7: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू,
2: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
7: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान, फोन नम्बर 0825201103 र मोबाइल नम्बर 98578080103।
2: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
11: नजिक सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज
12: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ट्ज।
1: मेरी अम्मोइनी घट बनाए मांगे अब यो झाल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
2: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झाल ढोका चौकस यो डाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
1: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
2: यसका बाजे लाटाले हाँडेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुटुङ टुङ दगुरेर गए अहिले भटकट कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा
3: हामी कहाँ साल चिसौ असना स्वास्थ्य चौक झाल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
4: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका छ गुन्द्रासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857283894 9478814994
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रहाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हरजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भन्

0: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ।
1: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 98578 20756।
2: सहयोगी बचत तथा ऋण सरकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
3: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
2: मिति 2083 असोज 24 गते।
3: समय बिहान 11 बजे।
2: स्थान बीएसएफ पार्टी प्यालेस तुलसीपुर 5 दाङ।
3: नोट 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेष सदस्य ज्यूहरूलाई गोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ। अध्यक्ष दिलाराम विष्ट। सचिव दुर्गा प्रसाद शर्मा।
2: एवं सहयोगी बचत तथा ऋण सरकारी संस्था लिमिटेड तुलसीपुर 5 दाङ।
4: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं।
5: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 98088 64 0 71।
6: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
7: के भयो बोलादै, के गुनगुनाइरहेको?
6: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
7: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो, उसलाई अडियो या भिडियो कल गर्नु,
6: यति सजिलै?
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
8: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: Dia berkata FM 95.4 MHz.
1: होइन काइलो बा, तपाईँ सधैँ आया आया गर्नुहुन्छ।
2: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्न भने।
1: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
4: हामी कहाँ उपलब्ध सेवाहरू,
5: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, काटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
4: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती ल्याब केयर हस्पिटलमा।
8: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती ल्याब केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
7: 10 बेड आईसीयू सेवा,
8: 10 बेड एनआईसीयू सेवा,
7: 10 बेड एसडीयू सेवा,
8: नर्मल डेलिभरी तथा सीएस सेवा,
7: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती ल्याब केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
9: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
10: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
11: बचत गर्न सिकौ साथी, फजुल खर्च रोकौ।
12: यस्तै संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तफसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
10: मिति 2083 असोज 24 गते।
12: समय बिहान 11 बजे।
10: स्थान बीएसएस पार्टी प्यालेस। तुलसीपुर दान
12: नोट 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेष सदस्य ज्यूहरूलाई भोला प्रकाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ। अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
10: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर 5 दान।
13: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
14: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
13: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055 65। सधैं सेवा गर्ने मौका दिनुहोस्।
15: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
14: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 98435 27695 र 98102060। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाँडा चम्काउँछ अझ चिलिक्क। मात्र रु 10 र रु 20 मा उपलब्ध।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौ वन जोगाऊ
2: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं
3: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन डाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808864071
4: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
5: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी ओल्ड
4: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
6: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
4: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9848733923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
6: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
7: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
4: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने गन्ध वासना थाहा नपाउने विनाश भएको नाकमा मासु फलाएको कान पाक्ने कराउने चिलाउने थाइरोइड टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ
7: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
4: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच ज्वरो रुघाखोकी दम लगायत अन्य बालरोगको उपचार पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सेवा
7: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म
2: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 0825219904 अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
4: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
8: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001 मोबाइल नम्बर 97487060011 र 9585748401
2: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
3: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
2: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्का। मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
9: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
10: बचत गर्न सिकौ साथी, खर्चुल खर्च रोकौ।
11: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति, स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य जीवहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
9: मिति 2083 असोज 24 गते।
11: समय बिहान 11 बजे।
9: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर बाँसदाङ।
11: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य जीवहरूलाई गोला प्रथाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ।
10: जम्मा गरे पाउँछ ब्याज, बचत बढ्दै जान्छ, उद्यम गर्न चाहे मात्र तुरुन्तै।
11: अध्यक्ष तिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
9: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर 5 दान।
12: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
13: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
12: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान। फोन नम्बर 082-5201-103 र मोबाइल नम्बर 98-577-80-103।
13: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
14: नजिक, सबै भन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
15: तपाईँ सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी

0: गैस हुन्छ भन्नु भने
1: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्गोद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्युपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
3: हामी कहाँ उपलब्ध सेवाहरू?
4: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
3: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
5: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ड लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 98121998918। कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
4: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी ओल्ड।
3: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्व तर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478833923 र 97492965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
5: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै।
6: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
3: हाम्रा सेवाहरू नसा तथा

0: हर्जोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन।
1: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
2: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
0: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
3: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रालि गलाइन तुलसीपुर दान फोन नम्बर 082-5206-1 मोबाइल 97487-07011 र 98-10-87-31-80।
4: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
5: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
6: बचत गर्न सिकौ साथी, फजुल खर्च रोकौ।
7: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
5: मिति 2083 असोज 24 गते।
7: समय बिहान 11 बजे।
5: स्थान बीएसएफ पार्टी प्यालेस तुलसीपुर बास दान।
7: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई गोला पत्थरद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ।
6: जम्मा गरे पाउँछ ब्याज, बचत बढ्दै जान्छ, उद्यम गर्न चाहे माग्दा तुरुन्तै।
7: अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
5: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर पाँच दान।
8: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाईं सँगसँगै
9: अजीब किस्सा देखा खुदकुशी का। दुनिया से तंग आकर एक आशिक ने मोहब्बत कर ली।

0: Geriye barka değil, yeter ki mamutumla yardım et.
1: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
2: किन पिर गरेकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
3: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगढद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
4: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
3: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720300।
4: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
5: खुसीको खबर,
6: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: हाम्रा सेवाहरू:
6: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
7: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
6: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
7: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
6: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
7: थप जानकारीको लागि
6: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
7: मोबाइल नम्बर 9680791694 र 9822856576।
4: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
8: सहयोगी बचत तथा ऋण सरकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
9: बचत गर्न सिकौ साथी, फजुल खर्च रोकौ।
10: यस्तै संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तफसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
8: मिति 2083 असोज 24 गते।
10: समय बिहान 11 बजे।
8: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर बाँस।
10: नोट: 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई गोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ। अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
8: एवं सहयोगी बचत तथा ऋण सरकारी संस्था लिमिटेड तुलसीपुर 5 दाङ।
11: विगत केही दिनदेखि लुम्बिनी प्रदेश अन्तर्गतका तराईका जिल्लाहरूमा मोटरसाइकल दुर्घटनाको संख्यामा वृद्धि भई सवारी दुर्घटनाबाट मोटरसाइकल चालक तथा पछाडि सवार व्यक्तिहरू नै गम्भीर घाइते तथा मृत्यु हुने गरेका कारण यस्ता सवारी साधनको दुर्घटनामा न्यूनीकरण तथा रोकथाम गर्न निम्न सावधानीका साथ सवारी चलाउनु हुन सम्पूर्ण मोटरसाइकल चालकहरूमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटोल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ हार्दिक अनुरोध गर्दछ।
12: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाउने,
11: सिट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने,
12: हेलमेट तथा हेलमेटको फित्ता राम्रोसँग लगाउने,
11: चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनीले आफ्नो सवारी साधन नदिने तथा चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने,
12: लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाउने,
11: आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिने,
12: रातको समयमा सड़कमा छाडा पशु चौपायाहरू हुन सक्छन् भन्ने हेक्का राखेर मात्रै सवारी साधन चलाउने,
11: सड़कमा राखिएका सड़क संकेत चिन्हहरू हेरेर सवारी चलाउने,
12: बाटो काट्ने व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिने,
11: सवारी साधन चलाउनु अघि सवारी साधनको अवस्था ठिक छ कि छैन भनेर चेक जाँच गरेर मात्रै सवारी चलाउने,
12: हतारमा सवारी नचलाउने तथा जथाभावी ओभरटेक नगर्ने,
11: तोकिएको निश्चित स्थानमा मात्रै सवारी रोक्ने तथा पार्किङ गर्ने,
12: ब्रेकिङ डिस्टेन्स राखेर मात्रै सवारी चलाउने,
11: सवारी साधन चलाउँदा मोबाइल फोनमा कुराकानी नगर्ने,
12: अन्य सवारी साधनसँग प्रतिस्पर्धा गरेर सवारी नचलाउने,
11: मोडिफाई गरेर सवारी साधन नचलाउने,
12: सवारी साधन चलाउँदा सडकमा रहेका खाल्डा खुल्टीहरू तथा सडकको अवस्था समेतलाई ध्यान दिएर चलाउने,
11: सवारी साधन दायाँ वा बायाँ मोड्नु परेमा साइड लाइटको सही प्रयोग गर्ने,
12: बाक्लो हुस्सु लागेको समयमा हेडलाइट बालेर बिस्तारै आफ्नो साइडबाट सवारी चलाउने,
11: र रातको समयमा टल्किने कपडा लगाएर सवारी चलाउने।
12: जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र रेडियो प्रकृति एफएम 93.4 MHz द्वारा जनहितमा जारी सन्देश।
13: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
12: स्कुल कलेज बिहे पार्टी वा स्पोर्टका लागि आकर्षक टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
14: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
12: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578 20756।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश बाटोमा हिँड्दा या सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं
2: उच्च ब्याज दर र जहाँ जवाबले वायुसेवा निगम संकटमा चारवटा इन्जिन मरमतका लागि मात्रै झण्डै 8 अर्ब लाग्ने तराई मधेसमा जितिया व्रत शुरू प्रकृति तथा वातावरण संरक्षणका लागि पनि महत्वपूर्ण दुई दिन स्थिर रहेको सुनचाँदीको भाव आज बढ़्यो सुन तोलाको 2,94,800 रूपियाँमा कारोबार पाकिस्तान र अफगानिस्तान सीमामा तनाव हवाई आक्रमणमा 9 सर्वसाधारण मारिए क्षेत्रीय सुरक्षामा थप चुनौती र नेशन्स लीगमा रोनाल्डो बिना नै डेनमार्कमाथि पोर्चुगलको सहज जित नेपाल खबरमा अब पूरा खबर नेपाल वायुसेवा निगम उच्च ब्याजदरको ऋणभार जहाज विस्तारमा भएको ढिलाइ र प्राविधिक जनशक्तिको अभावका कारण गम्भीर वित्तीय तथा सञ्चालन संकटमा परेको छ प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगमको ऋणको किस्ता र ब्याज तिर्न समेत कठिन भइरहेको बताउनु भएको छ उहाँका अनुसार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको ब्याज दर झण्डै 9.5-10.5% रहेकाले निगममाथि ठूलो आर्थिक भार परेको छ कोविड 19 समयमा समेत उच्च ब्याज कायम रहँदा झण्डै 7 अर्ब रूपियाँ थप भार परेको निगमको भनाइ छ यस्तै निगमका चारवटा इन्जिन मरमतका लागि झण्डै 8 अर्ब रूपियाँ आवश्यक रहेको निगमको भनाइ छ यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले नेपाल एयरलाइन्स नाफा कमाउने संस्था मात्र नभई राष्ट्रिय गौरव र ध्वजवाहक भएको उल्लेख गर्दै यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको बताउनु भएको छ बैठकमा नेकपाका एमालेका सांसद डाक्टर अर्जुन कुमार कार्कीले वायुसेवा निगमको पछिल्लो कार्य सम्पादनलाई लज्जास्पदको संज्ञा दिँदै तत्काल व्यापक संरचनागत सुधारको माग गर्नुभएको छ सन्तानको दीर्घायु सुस्वास्थ्य र सुख शान्ति समृद्धिको कामना गर्दै तराई मधेसमा जितिया व्रत शुरू भएको छ विशेष गरी आमाहरूले मनाउने यो कठोर व्रतमा व्रतालु महिलाले नदी पोखरी तथा जलाशयमा स्नान गरी पितृ तथा जिमुत वाहन देवताको पूजा गर्दै व्रतको संकल्प लिने गर्छन् परम्परा अनुसार व्रतको अघिल्लो दिन महिलाहरूले आँगन लिपोत गरी चोखो बनाउने तथा पिना तेल घिरौलाको पात जियलको पात र बाँसको पात सहित आवश्यक सामग्री लिएर सामूहिक रूपमा जलाशयमा स्नान गर्ने चलन छ स्नानपछि नयाँ लुगा लगाएर पितृ तथा जिमुता वाहन देवतालाई पिना र तेल चढ़ाउने गरिन्छ व्रतको मुख्य दिन व्रतालु महिलाहरूले बिहान स्नान गरी सूर्यदेवलाई तोरीको तेल र पिनाको अर्घ दिएर निराहार व्रत बस्ने गर्छ यस क्रममा दिवंगत हजुरआमा सासू आमा लगायत तीन पुस्ताभित्रका महिला पितृलाई तर्पण दिने तथा प्रसादी चढ़ाउने परम्परा रहेको छ जितियाका अवसरमा महिला समूहमा गीत कथा तथा सांस्कृतिक कार्यक्रम गर्ने र आफन्त तथा साथीभाइसँग भेट गरी शुभकामना आदान प्रदान गर्ने चलन समेत छ साथै जियल बाँस र घिरौलाका पात पूजामा प्रयोग हुने भएकाले प्रकृति तथा वातावरण संरक्षणको सन्देश समेत यस पर्वले दिने गरेको स्थानीयको भनाइ छ हिजो र अस्ति दुई दिन स्थिर रहेको सुनचाँदीको भाव आज तोलामा 1,500 रूपियाँले बढ़ेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको 2,94,800 रूपियाँमा कारोबार भइरहेको छ हिजो र अस्ति सुन तोलाको 2,93,300 रूपियाँमा कारोबार भएको थियो यसैकि बुधबार सुनको भाव 2,800 रूपियाँले बढ़ेको थियो भने सोमबार र मंगलबार भने सुनको भाव घटेको थियो सोमबार तोलामा एकै दिन 5,000 रूपियाँले घटेर 2,94,300 रूपियाँमा सुनको कारोबार भयो यस्तै मंगलबार 3,800 रूपियाँले घटेर 2,90,500 रूपियाँमा सुन कारोबार भएको थियो कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुन 700 रूपियाँले बढ़ेर 2,79,300 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ यस्तै आज चाँदीको भाव पनि तोलाको 25 रूपियाँले बढ़ेको छ अस्ति र हिजो 4,425 रूपियाँमा कारोबार भइरहेको चाँदी आज बढ़ेर तोलाको 4,450 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बाघको आक्रमणबाट कैलालीमा एकजनाको ज्यान गयो जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरी पालन प्रवर्धनमा जोड़ लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला
3: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 9745806011 र 9858740601।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले उच्च ब्याज दर र जहाज अभावले नेपाल वायुसेवा निगम संकटमा, सन्तानको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै तराई मधेसमा जितिया व्रत शुरू, दुई दिन स्थिर रहेको सुनचाँदीको भाव आज बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कैलालीमा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ। गौरीगंगा नगरपालिका 6 रहेको भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय 40 वर्षीय कृष्ण चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेश बहादुर शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार बिहान 5 बजे चौधरी सहित 3 सामुदायिक वनमा च्याउ टिप्न गएका थिए। च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो। उहाँसँग गएका अरू 2 भने भागेर ज्यान जोगाएका प्रहरीले जनाएको छ। नेपालमा मौरी पालनको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन, चरण क्षेत्रको अभाव, रोग तथा परजीवीको संक्रमण, साना खपेटेको प्रकोप र अव्यवस्थित मह शिकारका कारण व्यावसायिक मौरी पालन तथा जंगली मौरी संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। मौरी पालन विकास केन्द्र चितौन भण्डाराका कार्यालय प्रमुख सुजन अमगाईका अनुसार मौसममा आएको परिवर्तनसँगै मौरी पालकले चरणको अभाव, रोग तथा परजीवीको संक्रमण र साना खपेटेको प्रकोप जस्ता समस्या सामना गरिरहेका छन्। वरिष्ठ महक्षेत्र विकास विज्ञ सुरेन्द्र राज जोशीका अनुसार आर्थिक वर्ष 81-82 नेपालमा 2,76,000 मौरीका घरबाट 4,278 टन मह उत्पादन भएको छ। अब विदेशको खबर। पाकिस्तानले अफगानिस्तानको पूर्वी प्रताप प्रान्त कुनार र दक्षिणी प्रान्त हेलमाण्डमा लक्षित गरी हवाई आक्रमण गरेपछि दुई देशबीचको सीमावर्ती तनाव थप चर्किएको छ। अफगानी अधिकारीहरूका अनुसार पाकिस्तानी आक्रमणमा 9 सर्वसाधारणको ज्यान गएको छ भने 11 घाइते भएका छन्। अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आक्रमणमा सर्वसाधारणका घर समेत क्षतिग्रस्त भएको बताउँदै घटनाको निन्दा गर्नुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। तर पाकिस्तानले भने आफ्नो कार्यवाहीमा 22 लडाकू मारिएको दावी गरेको छ। पाकिस्तानी सूचना तथा प्रसारण मन्त्रालयले हवाई कार्यवाही आतंकवाद विरोधी अभियान अन्तर्गत गरिएको र सीमापार रहेका लडाकूका आश्रय स्थल तथा हतियार भण्डारलाई लक्षित गरेको जनाएको छ। सीमा क्षेत्रमा लामो समयदेखि चलिरहेको सुरक्षा तनाव र दुई देशबीच बढ़दो अविश्वासका बीच भएको पछिल्लो घटनाले क्षेत्रीय सुरक्षामा थप चुनौती बढ़ाएको छ। अब खेल खबर। क्रिस्टियानो रोनाल्डो बिना नै पोर्चुगलले यूएफए नेशन्स लीगमा डेनमार्कलाई 4-2 पराजित गरेको छ। डेनमार्कको मैदानमा भएको खेलमा पोर्चुगलका जीआओ क्यान्सोले, रामोस, भिन्टिया र जोआले फलिङ्सले गोल गरेका छन्। डेनमार्कका मिकेल डाम्सकार्ड र रास्मुस होइलुण्डोले एकै गोल फर्काए। रोनाल्डो बिना खेलेको पोर्चुगलले लगातार तेस्रो जित निकाल्दै समूह ए मा आफ्नो प्रभाव कायम राखेको छ। प्रशिक्षकसँग विवाद भएका खबरपछि रोनाल्डोले राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए। खेलमा डेनमार्कलाई 2 बराबरी गरे पनि पोर्चुगलले दोस्रो हाफमा 2 गर्दै 4-2 सहज जित निकालेको हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। उच्च ब्याजदर र जहाज अभावले नेपाल वायुसेवा निगम संकटमा, चारवटा इन्जिन मरमतका लागि मात्रै झण्डै 8 अर्ब रूपियाँ लाग्ने। तराई मधेसमा जितिया व्रत शुरू, प्रकृति तथा वातावरण संरक्षणका लागि पनि महत्वपूर्ण। दुई दिन स्थिर रहेको सुन चाँदीको भाव आज बढ़्यो, सुन तोलाको 2,94,800 रूपियाँमा कारोबार। पाकिस्तान र अफगानिस्तान सीमामा तनाव, हवाई आक्रमणमा 9 सर्वसाधारण मारिए, क्षेत्रीय सुरक्षामा थप चुनौती। र नेशन्स लीगमा रोनाल्डो बिना नै डेनमार्कमाथि पोर्चुगलको सहज जित। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: दिउँसो 3 बजेको प्रकृति समय सन्देश धूम्रपान र मध्यपान जस्ता कुलत आजैदेखि छाडौं

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रसंघ महासभामा भएको सहभागिता बारे परराष्ट्र मन्त्री खनालद्वारा संसदलाई जानकारी। प्रधानमन्त्री शाहको सम्बोधन जलवायु न्यायका लागि सशक्त आवाज बनेको भनाई। निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय उपसमिति गठन। वर्तमान सरकार इतिहासले निजी क्षेत्र मैत्री र सुधारमुखी रहेको अर्थमन्त्री वाग्लेको दावी। भारतको धौलीगंगा बाँध भोलि रातिदेखि खोलिने। महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह। यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेशनसम्म। अन्तरिक्ष स्टेशन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको भनाई। र ओमानमा हुने लिग टू श्रृंखलाका लागि नेपालको टोली घोषणा। कुशल सोमपाल र हेमन्त अटाएनन्। नेपाल खबरमा अब पूरा खबर। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै नेपाल जस्ता देशले भोग्नु परेको जलवायु संकटको भयावह अवस्था र जलवायु न्यायको आवश्यकतालाई विश्व मंचमा सशक्त रूपमा उठाउनु भएको बताउनु भएको छ। भोटेकोशी बाढ़ीलाई जलवायु परिवर्तनको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु वित्तीय संयन्त्रलाई सहज बनाउन र साझा जिम्मेवारी बोध गर्न आह्वान गर्नुभएको मन्त्री खनालले बताउनु भएको हो। परराष्ट्र मन्त्री खनालले आजको प्रतिनिधि सभामा प्रधानमन्त्री शाहको अमेरिका भ्रमण र राष्ट्रसंघीय महासभामा भएको सहभागिताको विवरण प्रस्तुत गर्नुभयो। प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधि मण्डलले गएको असोज 6-10 गतेसम्म न्यूयोर्कमा आयोजित महासभाका विभिन्न उच्चस्तरीय सत्र र द्विपक्षीय बैठकमा सक्रिय सहभागिता जनाएको थियो। सम्बोधनको क्रममा प्रधानमन्त्री शाहले विशेष गरी हिमालय क्षेत्रमा हिमनदी पग्लिँदा बढ़ेको हिमपहिरो, बाढ़ी र पहिरोको जोखिमबारे सचेत गराउँदै पूर्व सूचना प्रणाली र सीमापार समन्वयको आवश्यकतामा जोड़ दिनुभएको थियो। परराष्ट्र मन्त्री खनाल आफैले पनि विभिन्न 80 कार्यक्रम र द्विपक्षीय बैठकमा भाग लिएको र नेपालको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको अपेक्षा गरिएको जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले वीरगंजमा रहेको मेडिकल कलेजमा विद्यार्थीहरूले भोगिरहेका समस्यादेखि देशका विभिन्न ठाउँमा भएका दुर्घटनाको विषय उठाउनु भएको छ। त्यस्तै बैठकको शून्य समयमा सांसदहरूले किसानका समस्या, मलखाद, सिंचाई र उत्पादनको उचित मूल्य लगायतका विषयसँगै झापामा हात्तीका कारण दुःख पाएको, धानको मूल्य तोकिए पनि सरकारी गोदामको हाइब्रिड धान किन्न शुरू नगरेको जस्ता विषयमा सरकारको ध्यानकर्षण गराएका छन्। राजसभाका सांसद गणेश कार्कीले कतिपय कामहरू अध्यादेश मार्फत अगाडि बढ़ाउन सरकारलाई आग्रह गर्नुभएको छ। यसैबीच राष्ट्रिय सभाको बैठकले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सर्वसहमतिले पारित गरेको छ। प्रतिनिधि सभाबाट विभिन्न संशोधनसहित फिर्ता आएको यो विधेयकलाई विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले सदनमा प्रस्तुत गर्नुभएको थियो। लामो समयदेखि प्रक्रियामा रहेको यो विधेयकलाई अगाडि बढ़ाउने सन्दर्भमा दुवै सदनबीच एकरूपता कायम भएको छ। संसदको वर्षे अधिवेशन आजदेखि अन्त्य हुँदैछ। मन्त्री परिषदको मंगलबार बसेको बैठकको सिफारिश अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज राति 12 बजेदेखि लागू हुने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको वर्षे अधिवेशन अन्त्य गर्नुभएको हो। यो वर्षे अधिवेशन गएको वैशाख 28 गतेदेखि शुरू भएको थियो। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरी अर्थात म्यादी प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। लेखा समितिको आज बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद मनिष झाको नेतृत्वमा 9 सदस्यीय समिति गठन गरेको हो। समितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुशबू अली, रमेश कुमार मल्ल, गणेश धिमाल र महेन्द्र बहादुर साई सदस्य हुनुहुन्छ। उपसमितिलाई 2 महिनाको समय सीमा दिइएको छ। गएको फागुनमा भएको चुनावका लागि नेपाल प्रहरीले माघमा निर्वाचन प्रहरीको लागि पोशाक खरिद गरेको थियो। त्यस क्रममा अनियमितता भएको दावी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाउँदै आउनु भएको छ। आजको बैठकमा पनि सांसद सुनारले आईजीपी दानबहादुर कार्कीमाथि छानबिन गर्न माग गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले वर्तमान सरकार इतिहासकै निजी क्षेत्र मैत्री र सुधारमुखी रहेको दावी गर्नुभएको छ। पूर्वाधार विकास मन्त्रालयले आज आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन 2026 सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार विषय कार्यशाला गोष्ठीमा बोल्दै उहाँले सरकारले राखेको 7% आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबीच थप सहकार्य र लगानीको आवश्यकता रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत आउनुका पछाडि पुराना राजनैतिक दलहरूले गरेका विथितीको कारण मात्र नभई भविष्यप्रतिको आशा आशा समेत रहेको उहाँको भनाई छ। उहाँले आउँदो दशकमा 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्दै केही वर्षमै नेपालको अर्थतन्त्रको आकार 100 अर्ब अमेरिकी डलर पुर्याउने सरकारको लक्ष्य रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारका प्रतिनिधिले दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्न विगतका विकास मोडलको हुबहु अनुकरण गर्न सम्भव नरहेको भन्दै 21औं शताब्दीको नयाँ आर्थिक सम्भावनामा केन्द्रित हुन आवश्यक रहेकोमा पनि जोड़ दिनुभयो। उहाँले डिजिटल अर्थतन्त्र, सेवाको अन्तर्राष्ट्रिय व्यापार तथा प्रविधिमा आधारित नयाँ आर्थिक क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख स्रोत बनाइने समेत बताउनु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले नेपाल वायु सेवा निगम जहाज थपेर मात्र नसुध्रिने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री पौडेलले निगमको वर्तमान आर्थिक तथा व्यवस्थापकीय अवस्था निकै नाजुक रहेको बताउनु भएको हो। उहाँले संरचनागत सुधार नगरी नेपाल वायु सेवा निगममा थप जहाज भित्र्याउनुको औचित्य नहुने पनि बताउनु भएको छ। उहाँले भन्नुभयो, निगमको अहिलेको जस्तै अवस्था कुनै निजी कम्पनीको हुन्थ्यो भने बन्द भइसक्ने थियो, तर निगम नाफा कमाउन मात्र स्थापना भएको संस्था नभएको र राष्ट्रिय ध्वजावाहकको रूपमा पर्यटन, रोजगारी, निजी क्षेत्र र राष्ट्रिय प्रतिष्ठासँग जोड़िएको उहाँले बताउनुभयो। मन्त्री पौडेलले यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको समेत बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-525-601, मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 MHz।
7: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
8: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। भारतको उत्तराखण्डमा रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँधका ढोका 48 घण्टाका लागि खोलिने भएको छ। आयोजनाको बाँधमा रहेको सिल्ट सफाईका लागि भोलि शनिबार राति 1 बजेदेखि सोमबार राति 1 बजेसम्म 48 घण्टासम्म बाँधका ढोका खोलिने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना मार्फत जनाएको छ। बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ़न सक्छ। महाकाली नदी तटीय क्षेत्रको बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। नदी तथा नदी किनारमा नजान र सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनले अनुरोध गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिनुभएको छ। आर्थिक विकास मामिला तथा सुशासन समितिद्वारा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषय कार्यक्रममा उहाँले ग्यास वितरणमा असहज परेको अहिलेको अवस्थामा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्था मिलाउन लागि बताउनुभयो। सेना प्रहरी र सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायले अहिले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्। यी सुरक्षा निकायको आउटलेटबाट ग्यास पनि वितरण गर्न सके धेरै सहज हुने सचिव तामाङले बताउनु भएको छ। उहाँले खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गरी त्यस सम्बन्धी आवश्यक प्रबन्ध मिलाउन लागेको बताउनुभयो। अब विदेशको खबर। यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका आपतकालीन राहतकर्मी, युक्रेनका बाल अधिकार अभियन्ता सहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसम्म चर्चामा रहेको छ। यस वर्ष यो पुरस्कारका लागि 287 जना उम्मेद्वार मनोनयनमा परेका छन्। नर्वेजियन नोबेल समितिले अक्टोबर 9 तारीक अर्थात आउँदो शुक्रबार विजेताको घोषणा गर्नेछ। शान्ति अनुसन्धान संस्थान ओस्लोका निर्देशक आकोन जेउर्लीले अन्तर्राष्ट्रिय सहकार्य कमजोर भइरहेको बेला अन्तरिक्ष स्टेशन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको बताएको समाचार संस्था एपीले जनाएको छ। सम्भावित दावेदारको सूचीमा युक्रेनी बाल अधिकार अभियन्ता माइकोला कुबेला, सेभ द चिल्ड्रेन, सुडानको आपतकालीन प्रतिक्रिया कक्ष तथा पत्रकारको सुरक्षा गर्ने कमिटी टू प्रोस्टेस जर्नलिस्ट पनि रहेका छन्। अन्तर्राष्ट्रिय न्याय अदालत र अन्तर्राष्ट्रिय फौजदारी अदालतको नाम पनि चर्चामा छ। यस वर्षको पुरस्कार सुडान, युक्रेन, यमन, इरान तथा मध्य पूर्वमा जारी युद्ध र द्वन्दको पृष्ठभूमिमा घोषणा हुँदैछ। नोबेल पुरस्कार श्रृंखला आउँदो सोमबार चिकित्सा शास्त्रबाट शुरू हुनेछ भने शान्ति पुरस्कार शुक्रबार घोषणा गरिनेछ। यस वर्ष पुरस्कारको रकम 1,20,00,000 स्वीडिस कोरोनर रहेको छ। अब खेल खबर। ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको त्रिदेशीय श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संज्ञानले आज घोषणा गरेको टोलीमा ओपनिङ ब्याटर कुशल भूर्तेल, तीव्र गतिका बलर सोमपाल कामी र हेमन्त धामीलाई समावेश गरिएको छैन। टोलीमा अनुभवी र युवा खेलाड़ीलाई समेटिएको छ। ओपनिङ ब्याटिङतर्फ आसिफ शेख र अर्जुन कुमारले निरन्तरता पाएका छन्। त्यस्तै तीव्र गतिको बलिङतर्फ करण केसीसँगै नन्दन यादवलाई राखिएको छ। टोलीमा कप्तान लामिछाने सहित आसिफ शेख, दिपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, सन्दीप जोरा, गुलशन झा, बसीर अहमद, ललित राजवंशी, साहब आबल्लम र शेर मल्ल रहेका छन्। विश्वकप लीग टू अन्तर्गतको श्रृंखला ए असोज 21 गतेदेखि ओमानमा शुरू हुनेछ। श्रृंखलामा आयोजक ओमानसँगै नेपाल र क्यानाडाले प्रतिस्पर्धा गर्नेछन्। यो श्रृंखला तीनवटै टोलीका लागि निकै महत्वपूर्ण छ। अहिले अंक तालिकामा ओमान 28 खेलमा 31 अंकका साथ चौथो, क्यानाडा 32 खेलमा 25 अंकसहित छैठौं तथा नेपाल 32 खेलमा 24 अंकसहित सातौं स्थानमा छ। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रसंघ महासभामा भएको सहभागिताबारे परराष्ट्रमन्त्री खनालद्वारा संसदलाई जानकारी, प्रधानमन्त्री शाहको सम्बोधन, जलवायु न्यायका लागि सशक्त आवाज बनेको भनाई। निर्वाचन प्रहरीको पोसाक खरिदबारे छानबिन गर्न संसदीय उपसमिति गठन, वर्तमान सरकार इतिहासकै निजी क्षेत्र मैत्री र सुधारमुखी रहेको अर्थमन्त्री वाग्लेको दावी। भारतको धौलीगंगा बाँध भोलि रातीदेखि खोलिने, महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह। यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेशनसम्म, अन्तरिक्ष स्टेशन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको भनाई। रोमानमा हुने लीग टू श्रृंखलाका लागि नेपालको टोली घोषणा, कुशल, सोमपाल र हेमन्त अटाएनन्।

0: प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: खुशीको खबर।
2: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
4: मोबाइल नम्बर 9680719194 र 9822186576।
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
5: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
6: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
7: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
8: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
7: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-1, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
5: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
5: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847-44-6683 र 9847-64-7670। सेवा गर्ने मौका दिनुहोस्।
1: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरानी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
6: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाछिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
1: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
6: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
1: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
5: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 082-5219-904।
9: मेरी आमोइनी घट बोलाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
10: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ।
4: अब यो झाल ढोका चौकस यो दाको त कुरै नगरौ सारे घर पो छ त
9: मेरी आमोइनी तुलसीपुर उपमहानगर पालिका वडा नम्बर 6 गुमराह चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन यसका बाजे लाटाले ह्यान्डल बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो छ यसका बाजे म चाहिँ गुटुङ टुङ दगुरेर गए अहिले भत्केक कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा
10: हामी कहाँ सार चिसौ असरा सासु चौकर झ्याल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
11: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857238094 9478814894
12: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भोकारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
13: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
12: हामी कहाँ उपलब्ध सेवाहरू
14: दाँत निकाल्ने
12: नयाँ दाँत राख्ने
14: झिक्न नपर्ने गरी दाँत राख्ने
12: दाँत भर्ने दाँत सफा गर्ने
14: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
12: गिजा सुनिने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
15: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषण राज कडेल मोबाइल नम्बर 9856038443 र 9810857772
16: सहयोगी बचत तथा ऋण सरकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना
17: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तफसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ
16: मिति 2083 असोज 24 गते
17: समय बिहान 11 बजे
16: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर 5
17: नोट 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई गोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ अध्यक्ष दिलाराम विष्ट सचिव दुर्गा प्रसाद शर्मा
16: एवं सहयोगी बचत तथा ऋण सरकारी संस्था लिमिटेड तुलसीपुर 5
15: सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथरोग सेन्टर तुलसीपुर दान हाम्रा सेवाहरू
18: बाथ तथा नसा रोग महिला तथा प्रसूति सेवा नवजात शिशु तथा बाल रोग नाक कान घाँटी मुटु मृगौला कलेजो सुगर थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड एक्सरे प्रयोगशाला परीक्षण फार्मेसी परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ
15: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कल लाइन बिपी चोक दान फोन नम्बर 082-5201103 र मोबाइल नम्बर 9857780103
18: नेशनल बाथरोग सेन्टर स्वास्थ्य तपाईँको सेवा हाम्रो

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: खुशीको खबर, तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
2: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 ग लाइन डाङ।
1: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्ग लाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756।
3: मेरी अमोइनी कट बनाएछ माग्ने, अब यो झ्याल डोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
4: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल डोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
3: मेरी अमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
4: यसका बाजे लाटाले ह्यान्डल बारीका पाठ्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो छ यसका बाजे। म चाहिँ गुटुङ चुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
5: हामी कहाँ सार, सिसौ, अजना, सासो चौका, झ्याल, झोका, कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
6: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुन्द्रासो डाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9857823894, 9848014894।
7: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ?
8: अब के हुनु नि बाबु, डाक दुखेर मर्न लागिसके मात्र कुन गए सन्चो हुन्न भने?
7: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
1: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेकजाँच भइरहेको छ।
9: हामी कहाँ उपलब्ध सेवाहरू,
5: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
1: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
9: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858335952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
2: किसानहरूका लागि खुसीको खबर,

0: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578-23971।
2: आशा अपना कर्तव्य हमार ई हो, मैंगर जनतनक एकठो आवाज।
3: नेपालक पहिलो बाटा र मैत्री सामुदायिक रिरी रिरी प्रकृति एफएम 93.4 मेगाहर्ज ओ www.radioprakriti.com अनलाइन मसे एकसँग
4: सुन चिन भुलै।

0: 爷爷，我的哥哥也天天忙着偷偷家里干。
1: अब काठमाडौँ कै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा
2: स्वास्थ्यमा समस्या छ। जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
1: 10 बेड आईसीयू सेवा,
2: 10 बेड एनआईसीयू सेवा,
1: 10 बेड एसडीयू सेवा,
2: नर्मल डेलिभरी तथा सीएस सेवा,
1: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
2: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिलाल केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
3: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
4: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
5: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: घरमा काम परेका बेला चाहिने खुकुरी खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुतिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
3: टेन्सन नगर्न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, ग्रासी, चुलेची, खुर्पा, आँची, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र, खुकुरीको डाप बनाउने, कैचीमा धार लगाउने, टाँचा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्द रहेछ।
6: सल्यानी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग, तुलसीपुर 5 सल्यान रोड दाङ, एसबीआई बैंकको एटीएम अगाडि, प्रोपराइटर अजय धिक, मोबाइल नम्बर 98-476-55-452।
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
8: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
9: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
7: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-525-601, मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
10: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
11: ओहो ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछ होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
12: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
11: त्यही त खै, यिनलाई चेत किन नआओला।
12: जताभावी रुख नकाटौं, वातावरणलाई स्वच्छ राखौं।
13: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: अपराह्न 4 बजेको प्रकृति समय सन्देश बोट बिरुवा लगाऊ पर्यावरण जोगाऊ

0: भयो
1: मात्र रेडियो प्रकृति एफएम 93.4 मेगाहर्जमा कृपया सुन्ने प्रयास गर्नुहोला।
2: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला? म त हैरान भइसके।
3: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
2: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एण्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
4: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
5: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 9747806011 र 9858740601।
7: किसानहरूका लागि खुसीको खबर,
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
7: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 0826400002 र मोबाइल नम्बर 9857823971।
5: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 9747806011 र 9758840601।
7: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
2: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
7: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्का, मोबाइल नम्बर 9847705565। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
8: सहयोगी बचत तथा ऋण सरकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
9: बचत गर्न सिकौ साथी, खर्च रोकौ।
10: यस
4: स्वास्थ्य संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
8: मिति 2083 असोज 24 गते।
4: समय बिहान 11 बजे।
8: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर बाँसदान।
4: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई गोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ। अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
8: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर पाँच।
1: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथरोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
0: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
1: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बिपी चोक दान, फोन नम्बर 082-5201-103 र मोबाइल नम्बर 98-577-80-103।
0: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।

अपेक्षा तपाईको कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

नमस्ते नमस्ते अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम लोकमालामा। प्रविधिबाट साथ यति बेला मनु डिसी हुनुहुन्छ, आवाजमा म छु विश्वनाथ केसी। धेरै समयको बिछोड र विश्रामपछि आज फेरि हामी तपाईँको सामु उपस्थित भइसकेका छौं। 93.4 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो प्रकृति.com बाट, त्यसै गरी रेडियो प्रकृति एफएमको फेसबुक पेजबाट तपाईँको माझमा हामी लाइभ आएका छौं। हामीलाई सुन्दै हुनुहुन्छ भने तपाईँले कमेन्ट गर्नुहोला, आफ्नो नाम लेख्नुहोला, ठाउँको नाम लेख्नुहोला र हामीलाई कहाँदेखि सुन्दै हुनुहुन्छ, ठाउँको नाम सँगसँगै तपाईँले सम्झिन चाहनुभएको दुई चारजना साथीहरूको नाम पनि लेखेर हामीलाई कमेन्ट गर्नुहोला। कमेन्टलाई हामीले कार्यक्रममा पाले पालो स्थान दिनेछौं। लोकपारकी श्रोता साथीहरूको लागि कार्यक्रम लोकमाला लिएर तपाईँको माझमा आइसकेका छौं। तपाईँलाई लोकगीत गाउन आउँछ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 082-5147-447 सँगसँगै 98-4875-3428 पनि तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँलाई लोकगीत गाउन आउँछ भने कार्यक्रममा सहभागिता भइदिनु होला। यदि लोकगीत गाउन आउँदैन भने कार्यक्रम सुनेर साथ दिनुहोला। कार्यक्रममा तपाईँको लागि हामीले मिठा लोक भाकाहरू कार्यक्रममा राख्नेछौँ। कार्यक्रम अन्त्यसम्म सुन्नुहोला। कार्यक्रमको शुरूआतमा एउटा मिठो भाका तपाईँको लागि राख्छौ। तपाईँ भने टेलिफोन सँगसँगै रेडियो प्रकृति एफएमको कमेन्ट बक्समा पनि तपाईँ आउनुहोला, तपाईँको हामीले वाचन गर्नेछौं।

कार्यक्रमको शुरूआतमा तपाईँको माझमा हामीले मिठो लोकवाका राखेका थियौं। हामीले शुरूआतमै जानकारी गराइसकेका छौं कि धेरै समयपछिको बिछोडपछि आज तपाईँसँग हामी जोडिन आएका छौं। धेरै साथीहरूलाई कार्यक्रमको बारेमा कार्यक्रम आउँछ भन्ने थाहा छैन पनि होला। अबदेखि नियमित रूपमा तपाईँको माझमा हामी आउनेछौं। धेरै साथीहरूले हामीलाई सुनिरहनु भएको छ, आशा र विश्वास पनि लिएका छौं। तपाईँ हामी यति बेला हामीलाई सुन्दै हुनुहुन्छ भने रेडियो प्रकृति एफएमको फेसबुक पेजबाट लाइभ तपाईँको माझमा जोडिएका छौं। लाइभमा आएर तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ, आफ्नो नाम ठेगाना लेख्नुहोला र आफ्नो सँगसाथीको नाम पनि तपाईँले लेख्न सक्नुहुनेछ। कार्यक्रममा सम्पूर्ण साथीहरूको कमेन्टलाई हामीले पालै पालो स्थान दिनेछौँ र वाचन पनि गर्नेछौँ। सँगसँगै तपाईँलाई लोकगीत गाउन आउँछ भने 9847835428 सँगसँगै 082-5147 पनि तपाईँको लागि हामीले खुला गरेका छौँ। लोकगीत गाउन चाहने र सक्ने साथीहरूको लागि मात्र है त। यति बेला हाम्रो माझमा केही कमेन्टहरू आएका छन् फेसबुक पेजमा। प्रकाश पुनले हामीलाई सम्झिनु भएको छ, हाम्रो पुरानो साथी नियमित साथी हुनुहुन्छ, आज पनि उहाँले सुन्नु भएको रहेछ, सम्झिनु भयो, एकदम खुसी लाग्यो प्रकाशजी। आगामी वर्ष हामीले हामीलाई सम्झिँदै गर्नु भन्न चाहन्छौँ र लेख्नुहुन्छ, नमस्ते हजुर, म पनि हेर्दैछु साउदीदेखि नेपालघर दङ्गीशरण एक गोल्टाकुरी भनेर लेख्नु भएको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रकाश पुनलाई। त्यसरी वामदेव सुबेदीजीले नै आज सम्झिनु भएको छ, नियमित साथी हुनुहुन्छ उहाँ पनि। नमस्कार, नमस्ते सर, के छ हजुर, खबर सन्चै हुनुहुन्छ भनेर लेख्नु भएको छ। एकदम ठिक छौँ हामी, म पनि सन्चै छु। आज नारायणपुरबाट हजुरको कार्यक्रम सुन्दैछु। अब बज्ने गीत मार्फत सम्झनु पर्दा हजुर लगायत मेरो घर परिवार सम्पूर्ण आफन्ती अनि कार्यक्रम इनबक्स सुनेर बस्नुभएका सबै सबैमा मिठो सम्झना छ है भनेर लेख्नुहुन्छ प्रकाशजीले। प्रकाश सुवेदीजीले योभन्दा अगाडि हामीलाई गजल पठाउनुहुन्थ्यो, आशा गरौं अबका दिनहरूमा फेरि पनि हजुरको गजलहरू हामी वाचन गर्न पाउनेछौं। धेरै धेरै धन्यवाद दिन चाहन्छौ कमेन्टको लागि वामदेव सुवेदीजीलाई। त्यसै गरी यति बेला अर्को कमेन्ट हाम्रो माझमा छ, सन्तोष केसी हुनुहुन्छ, उहाँ पनि हाम्रो नियमित साथी हुनुहुन्छ, आज पनि सम्झिनु भएको छ, म पनि सुन्दैछु है, सम्पूर्णमा मिठो माया छ भनेर लेख्नु भएको छ। सन्तोषजीलाई पनि धेरै धन्यवाद दिन चाहन्छौ कमेन्टको लागि। तपाईँ पनि हामीलाई कमेन्टमा जोड्दै गर्नुहोला। अहिले पनि तपाईँको माझमा एउटा मिठो लोकगीत

मिठोपाका तपाईँको माझमा रहेका थियौ। हामी कार्यक्रम लोकमालामा छौं, सँगसँगै सयात्रा जारी रहनेछ। तपाईँको र हाम्रो करिब करिब पाँच बजेसम्म रेडियो छोडेर कति पनि नजाने होला। यति बेला केही कमेन्टहरूमा आवाज दिन्छु म। टेलिफोन नम्बर 9847875428 नम्बर पनि तपाईँलाई खुला गरेका छौं। तपाईँलाई लोकगीत गाउन आउँछ भने टेलिफोनमा तपाईँ जोडिन सक्नुहुनेछ। वामदेव सुवेदीजीले हामीलाई गजल पठाइसक्नु भएको छ। उहाँको गजल अबको पालोमा, मन्द मुस्कान नफिजाउनु नजर लाग्ला पराएको, मन्द मुस्कान नफिजाउनु नजर लाग्ला पराएको, लाली गाजल नलगाउनु खबर लाग्ला पराएको, मिठा कुरा सुनेपछि मनै लोभिन्छ सबैको, मिठा कुरा सुनेपछि मनै लोभिन्छ सबैको, मस्की मस्की नबोल्नु असर लाग्ला पराएको, भावुकतामा पग्लिन्छन् सब साथ बसेर बोलेपछि, भावुकतामा पग्लिन्छन् सब साथ बसेर बोलेपछि, भावुक भई नभकाउनु भर लाग्ला पराएको, नजिकैमा माया होइन दूरी पनि जानिन्छ, नजिकैमा माया होइन दूरीले पनि जानिन्छ, धेरै आफ्नो नबनाउनु डर लाग्ला पराएको, आफ्नो भने मन दिदा त घाउ गहिरो पर्न सक्छ, आफ्नो भने मन दिदा त घाउ गहिरो पर्न सक्छ, सम्झी बुझी पाइला चाल्नु जहर लाग्ला पराएको, सम्झी बुझी पाइला चाल्नु जहर लाग्ला पराएको। वामदेव सुवेदीजीलाई धेरै धन्यवाद दिन चाहन्छु। अघि उहाँको कमेन्ट मात्रै परिएको थियो र अहिले उहाँले भेजल हाम्रो पठाउनु भएको छ, त्यसको लागि धेरै धन्यवाद दिन चाहन्छौ वामदेव सुवेदीजीलाई। त्यस्तै गरी यति बेला हामीलाई सम्झिनु भएको छ कमल ओली हुनुहुन्छ। नमस्ते, मेरो नाम कमल ओली, तुलसीपुर चार मजुवा, हाल बिरानो मुलुक कतारबाट सम्झिनु पर्दा मेरो जीवनसाथी छोराछोरी दिदीबहिनी दाजुभाइ आफन्तजनहरू साथै जति पनि मलाई कमल भने चिन्ने नचिन्ने सम्पूर्णलाई आउँदै गरेको विजया दशमी 2083 हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु भनेर लेख्नुहुन्छ। अन्तिममा सबैलाई दशैंको गीत सुनाउन चाहन्छु। गीतको बोल छ भने उहाँले गीत पनि रोज्नु भएको छ, सुनको झलक, तिहारसम्म भयो नि घर आउँथे, पापी साहुले दिएन तलब, धन्यवाद रेडियो परिवारलाई भनेर भन्नुभएको छ। दशैंको गीत हामीले अझै बजाउन सुरु गरेको छैनौ, सम्भवत हामी अर्को हप्ताबाट तपाईँको माझमा दशैंको गीत लिएर आउँछौ। त्यसकारणले म दशैंको गीत साथीहरूलाई नरोज दिनुहोला भनेर अनुरोध गर्न चाहन्छु र यति बेला तपाईँको माझमा एउटा मिठो भाका राख्छौ, त्यसपछि फेरि पनि हामी तपाईँसँग जोडिनेछौ है त।

मिठो भाका तपाईँको माझमा राखेको थियो मायाले मलाई हेरेको हेरे। यस्तै मिठा भाकाहरू अझै पनि हामीसँग बाँकी छन्। कार्यक्रम अन्त्यसम्म सुन्नुहोला। रेडियो प्रकृति एफएमको फेसबुक पेजमा धेरै साथीले हामीलाई कमेन्ट गर्नुभएको छ। आज कार्यक्रम पहिलोपटक तपाईँको माझमा आइरहेको छ र पनि धेरै हाम्रा पुराना साथीहरू जसले रेडियोलाई माया गर्नुहुन्छ, जसले कार्यक्रमलाई माया गर्नुहुन्छ, उहाँहरू हामीसँग जोडिनु भएको छ। एकदमै खुसी छौँ हामी तपाईँको यो माया र साथ र सहयोगको हामी धेरै धन्यवाद दिन चाहन्छौँ। र यति बेला फेरि पनि कमेन्टतर्फ लाग्छु। उहाँ बिरी लामा हुनुहुन्छ। हेलो दाई, खाजा भयो भनेर लेख्नुभएको छ। काठमाडौँबाट सुन्दैछु भनेर लेख्नुभएको छ। धेरै धन्यवाद दिन चाहन्छौँ बिरी लामाजीलाई। हामीले नास्ता खाइसक्यो, हजुरले खानुभयो खानु भएन, कमेन्टलाई धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी यति बेला गणेश एनपीले पनि हामीलाई सम्झिनु भएको छ। उहाँ पनि हामीलाई नियमित सम्झिने साथी हुनुहुन्छ, आज पनि सम्झिनु भएको छ। सर नमस्ते, घोराई दश नारायणपुर दाङ हाल किङडम अफ साउदी अरेबियाबाट भन्ने लेख्नु भएको छ। र अब बस्ने गीत तुलसीपुर 13 रनियापुरमा बस्ने सम्पूर्ण आफन्तीको लागि ल भन्ने लेख्नु भएको छ। पक्कै पनि तपाईँको इष्टमित्र सम्पूर्णको लागि हामी एकैछिनपछि मिठो भाका सुनाउनेछौ। कार्यक्रम अन्त्यसम्म सुन्दै गर्नुहोला। त्यसै गरी यति बेला सृजनाका गिरी काफ्रेले हामीलाई सम्झिनु भएको छ। हेलो दाई दर्शन नमस्ते, म पूर्व कोसरलाईबाट सृजना गिरी हो। राम्रो छ प्रोग्राम, सम्झनु पर्दा सम्पूर्णलाई धेरै मिस गरेको छु भन्ने लेख्नु भएको छ। सृजना गिरी काफ्रेजीलाई धेरै धन्यवाद दिन चाहन्छौ। आगामी बसाइमा तपाईँ कमेन्टको हामी अपेक्षा गर्छौ है। त तपाईँ पनि हामीसँग जोडिन सक्नुहुनेछ। रेडियो प्रकृति एफएमको फेसबुक पेजबाट जोडिँदा पनि हुन्छ, त्यहाँ आएर तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। त्यसै गरी 9877534728 लोकगीत गाउने साथीहरू लागि हामी नम्बर खुला गरेका छौँ। तपाईँ त्यहाँबाट पनि हामीसँग जोडिन सक्नुहुनेछ भन्दै कार्यक्रममा फेरि पनि एउटा मिठो भाका तपाईँको लागि स्वीकार्नुहोस् है।

0: मिठो भागा तपाईको माझमा राखेका थियौ। यति बेला तपाईँ कार्यक्रम लोकमाला हुनुहुन्छ। रेडियो प्रकृति फिल्मबाट तपाईँको माझमा हामी लाइभ प्रसारण भइरहेका छौँ। 93.4 मेगाहर्ज इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो पात्र मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुनेछ। हामी तपाईँको माझमा आएका छौँ आजदेखि र अबदेखि तपाईँले नियमित हामीलाई सुन्न सक्नुहुनेछ। हरेक हप्ताको शुक्रबार 4:10 देखि 5 बजेसम्म हामी तपाईँसँगै रहनेछौ। हामीसँग जोडिनुहोला। जसरी जोडिनुहुन्छ तपाईँलाई लोकगीत गाउन आउँछ भने टेलिफोनबाट जोडिनुहोस् र तपाईँलाई कार्यक्रम सुन्न मनपर्छ भने तपाईँ हामीसँग रेडियो प्रकृति फिल्मको फेसबुक पेजमा जोडिनुहोला। त्यहाँ कमेन्ट गर्नु। यति बेला कोही साथीले हामीलाई सम्झिँदै हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो, नमस्कार हजुर, को बोल्नुभयो? आरएलजी, के छ तपाईँको हाल खबर सुनाउनुहोस्। ठिकै छ, हाम्रो पनि आरएलजी धेरै समयपछि हजुरसँग कुराकानी गर्न पाइयो होइन।
1: हजुर हजुर, अब कार्यक्रम पनि आउँदै नै थियो र त्यसैले गर्दाखेरि अब आज आयो, कुराकानी गर्न पाइयो, एकदम रमाइलो लाग्छ, खुसी भएको छु म भन्नु पर्यो है।
0: ठिकै छ आरएलजी, अबदेखि हामी नियमित शुक्रबारको कार्यक्रममा तपाईँसँग भेट हुनेछ, हामीलाई सुन्दै गर्नु होला है।
1: हजुर हजुर, नछुटाउनुहोस्, आउनुहोस् नियमित, एकदमै म त सधैँ सुनिराख्छु।
0: हजुर, कार्यक्रममा जोडिनु भएको छ आरएलजी, तपाईँको लोक भाका सुनौ।
1: हुन्छ, म प्रयास गर्छु, एउटा पुरानो लोक भाका सुनाउने प्रयास गर्छु।
0: हजुर हजुर,
1: ब्याकमा

0: हरेजी धेरै धन्यवाद दिन चाहन्छु मिठो भएको हामीलाई सुनाउनु भएको छ। हामी छुट्टिन्छौँ, कसलाई सुनिन चाहनुहुन्छ? हजुर आरएलजी कसलाई सम्झिन चाहनुहुन्छ?
1: हजुर सर्वप्रथम त हजुरलाई सम्झन चाहन्छु, त्यसै गरी अब मलाई आर्यन मगर भनेर चिन्ने नचिन्ने सम्पूर्ण सबैलाई सम्झन चाहन्छु। नमस्ते।
0: आर्यल मगर हुनुहुन्थ्यो, हामीलाई नियमित सम्झिने साथी हुनुहुन्छ, आज पनि हामीसँग जोडिनु भएको थियो, धेरै धन्यवाद दिन चाहन्छु। एउटा मिठो बागा तपाईँको माझमा राख्छु, त्यसपछि फेरि पनि तपाईँको टेलिफोन र कमेन्ट लिएर हामी आउने नै छौं।

मिठो पाका तपाईँको माझमा राखेका थियौँ हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ। अन्तिममा यति बेला केही साथीहरूले कमेन्ट पनि हामीलाई गर्नुभएको छ, उहाँको कमेन्ट हामी वाचन गर्नेछौँ कार्यक्रममा। र यति बेला तपाईँलाई केही कार्यक्रमको नियम बारेमा, हामी कार्यक्रममा लोकगीत गाउने साथीहरू मध्येबाट विजेता घोषित गरेर महिनामा चारवटा शुक्रबार मध्येबाट एकजना साथीलाई हामीले विजेता गराएर स्टुडियोमा बोलाउने पनि सिस्टम छ। तपाईँ जोडिनुभयो भने, र यदि हामीसँग पुराना साथी हुनुहुन्छ जो विजेता हुनु भइसक्नु भएको छ र रेडियो प्रकृतिको स्टुडियोसम्म आइसक्नु भएको छैन भने, तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ, तपाईँलाई रेडियो कार्यक्रममा विजेता भइसकेपछि रेडियोमा आउने रहर छ भने तपाईँ आउनुहोला, तपाईँले आफ्नो प्रतिभा सुनाउने अवसर पनि हामी तपाईँलाई प्रदान गर्नेछौँ। यो जानकारी गराएँ मैले, र यति बेला तपाईँको कमेन्टतर्फ लाग्छु। र हामीलाई सम्झिनु भएको छ खुम निर्दोष केसी हुनुहुन्छ, तुलसीपुर चार मजुवाको मान्छे, हाल मलेसियाबाट सुन्दैछु, मलाई चिन्ने सबैमा मिठो सम्झना भनेर लेख्नु भएको छ। खुम निर्दोष केसीजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, कार्यक्रम सुन्नुभयो, कमेन्ट गर्नुभयो, आगामी बस्दै पनि हामीलाई सम्झिनु होला भन्न चाहन्छु। र अहिलेसम्म प्राप्त कमेन्टहरू मैले सम्पूर्ण कमेन्टहरू वाचन गरिसकेको छु, हामी कार्यक्रमको अन्तिम पनि आइसकेका छौँ। तपाईँलाई मैले जानकारी गराइसकेको छु कि अब कार्यक्रम नियमित तपाईँको माझमा आउनेछ, हामीलाई सुनेर साथ दिनु होला भन्न चाहन्छु। र यति बेला अब हामी छुट्टिएर जानुपर्ने बेला भइसकेको छ, सम्पूर्ण साथीलाई म धन्यवाद दिन चाहन्छु। रेडियो प्रकृति एफएमको फेसबुक पेजमा आएर लाइभ सुन्नुभयो, कमेन्ट गर्ने सम्पूर्ण साथीहरूलाई, त्यसै गरी 93.4 MHz इन्टरनेट अनलाइनमा जहाँ जसरी हामीलाई सुन्नुभयो सम्पूर्ण साथीलाई विशेष विशेष धन्यवाद दिन चाहन्छु। र हामीलाई टेलिफोन गरेर आफ्नो लोकभाका सुनाउनु भएको थियो आरएल मगर दङ्गेसरणको साथी हुनुहुन्छ, उहाँलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु। र यति जेल मलाई प्रविधिमा रहेर साथ दिने प्राविधिक साथी मनु डिसीलाई पनि विशेष धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता विस्मात केसी पनि छुट्टिने अनुमति चाहन्छु। अर्को हप्ता फेरि पनि तपाईँसँग भेट्न आउने वाचा गर्दै बिदा हुन्छु। नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 5 बजेको प्रकृति समय सन्देश वन जंगलमा जडीबुटी खेती गरौं
2: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्
3: हजुर हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ मकै फापर कोदो लगायतका पिठो पनि उपलब्ध छ
2: सम्पर्क पवन तेल मिल त्रोसिपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ प्रोप्राइटर दिनेश कुमार खड्गा मोबाइल नम्बर 9847055565 सधैं सेवा गर्ने मौका दिनुहोस्
4: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौ
5: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9088864071
6: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ तिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
7: खुसीको खबर
8: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
9: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ
10: मोबाइल नम्बर 9680719194 र 9822186576
11: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
12: सहयोगी बचत तथा ऋण सरकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना
13: बचत गर्न सिकौ साथी फजुल खर्च रोकौ
14: यस्तै संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ
12: मिति 2083 असोज 24 गते
14: समय बिहान 11 बजे
12: स्थान बीएसएस पार्टी प्यालेस तुलसीपुर 5 दाङ
14: नोट 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई भोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ
13: जम्मा गरे पाउँछ ब्याज बचत बढ्दै जान्छ उद्यम गर्न चाहे
14: अध्यक्ष दिलाराम विष्ट सचिव दुर्गा प्रसाद शर्मा
12: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर 5 दान
15: सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथ रोग सेन्टर तुलसीपुर दान हाम्रा सेवाहरू
16: बाथ तथा नसा रोग महिला तथा प्रसूति सेवा नवजात शिशु तथा बाल रोग नाक कान घाँटी मुटु मृगौला कलेजो सुगर थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड एक्सरे प्रयोगशाला परीक्षण फार्मेसी परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ
15: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 लाइन बीपी चोक दान फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-577-80-103।
16: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको सेवा हाम्रो।
10: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
17: तपाई सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोलादै, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु नि बाबु, डाक दुखेर मर्न लागिसके मात्र कहीँ गएस हुन्छ भन्नु भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू,
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चारी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
9: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
10: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
5: घरमा काम परेका बेला चाहिने खुकुरे खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुतिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
11: टेन्सन नगर न बुढी, सल्यानमा 7 औं पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा, सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग।

0: रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू:
2: दन्त परीक्षण तथा परामर्श सेवा,
1: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
1: दाँत निकाल्ने,
2: दाँत भर्ने,
1: दाँतको जरादेखि उपचार गर्ने,
2: कृत्रिम दाँत लगाउने,
1: बच्चाहरूको दाँतको विशेष उपचार,
2: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
1: दाँतको कस्मेटिक उपचार,
2: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
3: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 ग लाइन, दाङ। मोबाइल नम्बर 9857825188 र 9848401188।
4: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज, तपाई सँगसँगै।
5: माया गर्छौ भन्ने थाहा थियो, तर यतिसम्म झुट बोल्छौ भन्ने थाहा थिएन।
6: के झुट बोले म यदेखि?
5: तिम्रो त बिहे भएर पनि डिभोर्स भइसकेको रहेछ, भन यति ठुलो कुरा किन लुकायो मसँग?
6: म सबै कुरा भनिरहेको छु। विक्रम,

0: सुन न, मलाई एउटा कुरा भन्न थियो।
1: मैले पनि तिमीलाई एउटा कुरा भन्न चाहन्छु। पहिला मैले भन्छु नि है, मैले एउटा केटालाई माया गर्छु, उसैसँग बिहे गर्न चाहन्छु। तर तिमीलाई थाहा छ नि मेरो ड्याडी कस्तो हुनुहुन्छ भनेर। तिमी त मेरो साथी हो, प्लिज हेल्प मी।

0: Geriye korkutu yeter ki mandı tutmaz yadigar.
1: मेरी अम्मोइनी कहते बोले ऐसा मांगी अब यो जेल ढोका अनि चौकस क्या बात लिया उच्च स्तर अब क्या बात लिया उन्हों बोलो यो जमाने में सुन किन्ना सारे सजीलो छा अब यो जेल ढोका चौकस यो दांको तक कुने ना करे उस सारे घर पर छते
2: मेरी अम्मोइनी तुलसीपुर उपमान नगर पालिका वडा नंबर 6 गुमराह चौक देखि अलिकति दक्षिण पश्चिम तिर कञ्चनजङ्घा समिति तथा फर्नीचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
1: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुचुङचुङ दगुरेर गए अहिले भक्क कञ्चनजङ्घा समिति तथा फर्नीचर उद्योगमा
3: हानी कहाँ साल चिसौ असना सालको चौक झाल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
4: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका छ गुमराज चोक दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558723894 9484148394
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 0825206601 मोबाइल 9747070611 र 9810871380
9: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
10: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला
11: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ
12: हजुर तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल विभिन्न प्रजातिका फलफुलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ
11: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9435-27695 र 9810-12-60-00 एकपटक सेवा गर्ने मौका दिनुहोस्
13: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
11: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
13: हामी कहाँ उपलब्ध सेवाहरू
14: दाँत निकाल्ने
13: नयाँ दाँत राख्ने
14: छिक्न नपर्ने गरी दाँत राख्ने
13: दाँत भर्ने दाँत सफा गर्ने
14: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
13: गिजा सुन्निने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
10: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 9856038443 र 9810857972 कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्
11: हजुर हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ मकै फापर कोदो लगायतका पिठो पनि उपलब्ध छ।
10: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्का। मोबाइल नम्बर 98417055 65। सधैं सेवा गर्ने मौका दिनुहोस्। स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ।
11: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
10: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 98578720756।
15: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
16: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
17: हजुर, हामी कहाँ नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
18: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
17: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरि बिक। सम्पर्क मोबाइल 98578720308।
18: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
19: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनले जिद्दीदाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 MHz।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग

0: नमस्कार, बेलुकी 6 बजेको प्रकृति खबरमा सहकर्मी विश्वनाथ केसीसँगै म लक्ष्मण विश्वकर्माको तपाईँलाई हार्दिक स्वागत छ। तपाईँ यति बेला हामीलाई दाङ्रा आसपासका जिल्लामा 93.4 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुटकोट र विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभरकै साथ सुनिरहनु भएको छ।
1: प्रकृति खबर शुरू गरौं। अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट
0: सल्यानमा स्क्रब टाइफस संक्रमणको जोखिम बढ़दो, छत्रेश्वरीमा थप एक संक्रमितको निधन, जिल्लामा निधन हुनेको संख्या 9 पुग्यो।
1: चुरखोलामा आज बिहान बस र ट्रक ठोकिँदा चालकको ज्यान गयो, 11 जना घाइते। कैलालीमा एकजनाको ज्यान जाने गरी बाघले आक्रमण गर्यो।
0: प्रतिनिधि सभाको चालू अधिवेशन आज औपचारिक रूपमा बैठक सम्पन्न, राष्ट्रपति पौडेलसँग सभामुख अर्यालको आज शिष्टाचार भेटवार्ता।
1: र विदेश खबरमा, भारतमा मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै आन्दोलन शुरू। खेल खबरमा आईसीसी क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: अब प्रकृति खबर विस्तारमा।
0: सल्यानमा पछिल्लो समय स्क्रब टाइफस संक्रमणको जोखिम बढ़दै गएको छ। जिल्लामा संक्रमित थप एकजनाको निधन भएको छ। छत्रेश्वरी गाउँपालिका 2 दह खोलाकी 51 वर्षीय नन्दा घरतीको उपचारको क्रममा नेपालगंजमा निधन भएको हो। यो सँगै जिल्लामा हालसम्म स्क्रब टाइफस संक्रमणका कारण निधन हुनेको संख्या 9 पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ। छत्रेश्वरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाङ्गीका अनुसार घरतीको श्रीनगर गरिएको परीक्षणबाट स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो। परीक्षणपछि घर फर्किनुभएका उहाँको स्वास्थ्य अवस्था थप जटिल भएपछि उपचारका लागि नेपालगंज लगिएको थियो। उपचारकै क्रममा उहाँको निधन भएको डाङ्गीले जानकारी दिनुभएको छ। छत्रेश्वरी गाउँपालिकामा हालसम्म 86 जनाको स्क्रब टाइफस परीक्षण गर्दा 29 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ। गाउँपालिकामा संक्रमणको दर बढ़दै गएको शाखाको भनाई छ। स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकारी तारा प्रसाद रिजालका अनुसार जिल्लाभर हालसम्म 575 जना भन्दा बढ़ीमा स्क्रब टाइफस संक्रमण पुष्टि भइसकेको छ। जिल्लामा सबैभन्दा धेरै संक्रमण दार्मा गाउँपालिकामा देखा परेको छ। दार्मामा मात्रै 153 जना भन्दा बढ़ीमा संक्रमण फेला परेको हो। दार्मा गाउँपालिकामा यसअघि नै स्क्रब टाइफस संक्रमणका कारण 8 जनाको निधन भएको थियो। हालसम्म दार्मा, कपुरकोट, कुमाक, छत्रेश्वरी, कालीमाटी, बागचौर र बनगाड कुपिण्डेमा स्क्रब टाइफसको संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ।
1: दाङको भालबाङ चन्द्रवटा सड़क खण्डको शिवराज नगरपालिका 1 चुरखोलामा बस र ट्रक ठोकिँदा बस चालकको ज्यान गएको छ भने 11 जना घाइते भएका छन्। आज बिहान करिब सवा छ बजेको समयमा भएको दुर्घटनामा परि बस चालक बाँकेको खजुरा गाउँपालिका 5 बस्ने वर्ष 34 सुमन खत्रीको घटनास्थलमा ज्यान गएको परिवारले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना 6 ख 33 33 नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको लु 2 ख 24 71 नम्बरको टिप्परलाई ओभरट्याक गर्ने क्रममा काठमाडौँदेखि बर्दियातर्फ जाँदै गरेको लु प्र 03 001 ख 00 99 नम्बरको बस ट्रकसँग ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि घाइते हुनेहरूमा दाङ तुलसीपुर 9 बेलुवा बस्ने वर्ष 21 की सम्झना चुदारा, सल्यानको शारदा नगरपालिका 15 बस्ने वर्ष 35 की पार्वती बोहरा, बाँकी जिल्ला नेपालगंज 2 बस्ने वर्ष 14 को वर्ष 14 का सुशान्त श्रेष्ठ, दाङको राप्ती 3 बस्ने वर्ष 34 का रिसमान थारू, बाँके जिल्ला गुलरिया गाउँपालिका 6 बस्ने वर्ष 21 को विष्णु थारू, मुगु जिल्ला छायानाथ रारा नगरपालिका 12 बस्ने वर्ष 17 को अरूण बुढाथोकी लगायतका रहेको प्रहरीले जानकारी गराएको छ। दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि चन्द्रवटा लगिएको जिल्ला प्रहरी कार्यालय कपिल वस्तुले जानकारी दिएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी गराएको छ।
0: नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री दीपक गिरी 15 महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ। गत बुधबार भएको निर्वाचनमा उहाँ दाङ क्षेत्र नम्बर 3 महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो। यस्तै केन्द्रीय महाधिवेशनमा भएको निर्वाचनतर्फ महाधिवेशन प्रतिनिधि खुल्लातर्फ सुरेश हमाल पनि सर्वाधिक मतका साथ विजयी हुनुभएको छ। खुल्लातर्फ 10 जनाका लागि 37 जना चुनावी मैदानमा उत्रिएका थिए। ती मध्ये उनीहरू महाधिवेशन प्रतिनिधिमा सबैभन्दा बढ़ी मत लिएर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। हमाल यसअघि तुलसीपुर उपमहानगरपालिका कांग्रेस नगर सभापति हुनुहुन्थ्यो। महाधिवेशन प्रतिनिधिमा दाङ जिल्ला सभापति शंकर डाङ्गी पनि निर्वाचित हुनुभएको छ। यस्तै क्षेत्रीय सभापति जगतबहादुर खड्का, जितबहादुर केसी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत लगायतका निर्वाचित हुनुभएको छ। तर खुल्लातर्फको महाधिवेशन प्रतिनिधि निर्वाचनमा संविधान सभा सदस्य बुद्धिराम भण्डारी र क्षेत्र नम्बर 3 क का सभापति देवेन्द्र कुमार रिजाल पराजित हुनुभएको हो। दाङ क्षेत्र नम्बर 3 को सभापतिमा खिमबहादुर ओली, क को सभापतिमा तेजबहादुर डाङ्गी र ख को सभापतिमा दङ्गीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी निर्वाचित हुनुभएको हो। निर्वाचित पदाधिकारी र महाधिवेशन प्रतिनिधिहरूले आज प्रमाण पत्र समेत लिएका छन्। यो अधिवेशनमा देउवा पक्षका पूर्व केन्द्रीय सदस्य गेहेन्द्र गिरी, पूर्व जिल्ला सभापति कृतिबहादुर खड्का लगायतका नेताहरू भने सहभागी नभएको नेताहरूको भनाई छ।
1: उता सल्यानमा नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधि र क्षेत्रीय पदाधिकारीको निर्वाचन भएको थियो, जसमा चुनावको माध्यमबाट 10 जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। प्रदेश कको सभापतिमा दिपेश डीसी, उपसभापतिमा हरिकिरण बस्नेत, सचिवमा ईश्वरी साई, सहसचिवमा झुपे थापा, सहसचिव महिलातर्फ भूमा बुढाथोकी निर्वाचित हुनुभएको छ। प्रदेश कको सभापतिमा सचेत शाह, उपसभापतिमा लक्ष्मण बुढाथोकी, सचिव कुलबहादुर रावत, सहसचिवमा हुकुम बुढाथोकी र सहसचिव महिलातर्फ चेतना शाह निर्वाचित हुनुभएको छ।
0: जिल्ला प्रहरी कार्यालय दाङले भदौ महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ। आज घोराईमा पत्रकार भेटघाटको आयोजना गरी कार्यालयले गत महिनाको प्रगति विवरण सार्वजनिक गरेको हो। प्रहरीले भदौ महिनामा फरार 63 जना प्रतिवादीलाई पक्राउ समेत गरेको छ। विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार भएका उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत बुझाइएको प्रहरीले बताएको छ, जसमा फरार भएका 10 वर्षपछि 8 जना पक्राउ परेका छन्। यस्तै 5 वर्षपछि 9 जना र 5 वर्षसम्म फरार भएका 46 जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। यस्तै लाग औषध सहित संलग्न 21 जनालाई पनि प्रहरीले पक्राउ गरेको जानकारी दिएको हो। यस्तै भदौ महिनामा विभिन्न मुद्दामा फरार भएकाहरूको खोजी कार्य भइरहेको पनि जानकारी दिइएको छ। यस्तै जिल्लामा भदौ महिनामा मुद्दा दर्ता भएको मध्ये सबैभन्दा धेरै साधारण चोरी सम्बन्धीका 19 मुद्दा दर्ता भएको पनि प्रहरीले जनाएको छ।
1: कैलालीमा बाघको आक्रमणबाट एक पुरूषको ज्यान गएको छ। जिल्लाको गौरी गंगा नगरपालिका 6 चरीडाँडाका अन्दाजी 40 वर्षीय कृष्ण चौधरीको शुक्रबार बिहान बाघको आक्रमणमा परि ज्यान गएको हो। जिल्ला प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमल सिन्हाका अनुसार गौरी गंगा 6 मोया स्थित भैरव महिला सामुदायिक वनमा बिहानै च्याउ टिप्न गएका चौधरीमाथि बाघले आक्रमण गरेको थियो।
0: हो स्वतन्त्र विद्यार्थी युनियन एरावती आदर्श बहुमुखी क्याम्पसले विद्यार्थीहरूलाई सार्वजनिक यातायातमा 45% भाड़ा छूट उपलब्ध गराउन माग गरेको छ। सोबियो सभापति विनोद कुमार सोनी सहितको टोलीले त्रिसिद्धेश्वरी राष्ट्रिय यातायात प्रणाली र रोयल देउखरी यातायात प्रणालीलाई ज्ञापन पत्र बुझाउँदै विद्यार्थीहरूलाई सरकारले तोकेको यातायात सुविधा कार्यान्वयन गर्न आग्रह गरिएको हो। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले विद्यार्थीलाई सार्वजनिक यातायात सेवामा 45% भाड़ा छूट अर्थात सहुलियत उपलब्ध गराउने निर्णय गरेको तर सोको कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय दाङबाट समेत सार्वजनिक सूचना जारी भइसकिएको हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै यसलाई व्यवहारमा कार्यान्वयन गर्नको निम्ति माग समेत गरिएको छ। 45% भाड़ा छूट अनिवार्य रूपमा उपलब्ध हुने व्यवस्था तत्काल कार्यान्वयन गर्न स्वतन्त्र विद्यार्थी युनियनहरूले माग गरेका छन्।
1: मनाङको हिमलुङ हिमालमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या 15 पुगेको छ। बिहिबार बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो फेरि 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। यस अघि बुधबारसम्म 7 जनाको शव भेटिएको थियो। यो सँगै हिमलुङ हिम पहिरोमा परेर मृत्यु हुनेको संख्या 15 जना पुगेको छ। 1 जना अझै हराइरहेका छन्। मनाङको नार्पा भूमि गाउँपालिका 5 मा रहेको हिमलुङ हिमालको आधार शिविरमा गत असोज 11 गते अर्थात गएको आइतबार बिहान पहिरो गएको थियो।
0: यसअघि बातचित समाचारमा हिम पहिरो गएको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। तपाई अहिले बेलुकी 6 बजेको प्रकृति खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ। रेडियो सुन्दै गर्नुहोला।
3: सहयोगी बचत तथा ऋण सरकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
4: बचत गर्न सिकौ साथी, फजुल खर्च रोकौ।
5: यस्तै संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तफसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
3: मिति 2083 असोज 24 गते।
5: समय बिहान 11 बजे।
3: स्थान बीएसएफ पार्टी प्यालेस तुलसीपुर बाँसदान।
5: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेष सदस्य ज्यूहरूलाई गोला पर्खाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ।
4: जम्मा गरे पाउँछ ब्याज, बचत बढ्दै जान्छ, उद्यम गर्न चाहे मात्र।
5: अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
3: एवं सहयोगी बचत तथा ऋण सरकारी संस्था लिमिटेड तुलसीपुर बाँसदान।
6: कुनै पनि पिस्तानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
7: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
6: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
1: विश्रामपछि प्रकृति खबरमा तपाईलाई फेरि पनि स्वागत छ। अब बाँकी खबर।
0: बुद्धको जन्मभूमि लुम्बिनी र उहाँले बुद्धत्व प्राप्त गरेको ठाउँ सम्बन्धित बौद्ध सर्किटको अवधारणा, त्यसको कार्यान्वयन र लाभ लगायत विषयमा अध्ययन, अनुसन्धान र विश्लेषण सहित प्रतिवेदन तयारी प्रक्रिया अगाडि बढ़ेको छ। लुम्बिनी बौद्ध विश्वविद्यालय, छाया नेपाल र इन्टिग्रेटेड सोशल डेभलपमेन्ट सेन्टर बीच त्रिपक्षीय रणनीतिक साझेदारी सम्झौता भई विस्तृत प्रतिवेदन तयारी प्रक्रिया अगाडि बढ़ाइएको हो। अध्ययन प्रतिवेदन, दिगो पर्यटन विकास तथा सीमापार सम्पर्कका लागि नीतिगत सुझाव र कार्य ढाँचा तयारीमा केन्द्रित हुनेछ। 3 वटै संस्थाको तर्फबाट संयुक्त रूपमा स्थलगत अध्ययन, तथ्याङ्क संकलन तथा विश्लेषण, सरकारवालाहरूसँग परामर्श र अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढ़ेको लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ।
1: you राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोल प्रसाद अर्यालले आज शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति भवनमा भएको भेटका क्रममा सभामुख अर्यालले अन्तर्व्यवस्था विकाससँग आईपीयूको 153 महासभामा सहभागी हुन आफू आइतबार प्रस्थान गर्न लागेको जानकारी राष्ट्रपतिलाई गराउनु भएको हो। भेटमा आईपीयू महासभामा नेपालको सहभागिता तथा प्रतिनिधित्वका विषयमा समेत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
0: प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरी म्यादी प्रहरीको पोसाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। लेखा समितिको आज बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद मनिष झाको नेतृत्वमा 9 सदस्यीय समिति गठन गरेको हो। समितिमा सांसदहरू आइन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुशबू ओली, रमेश कुमार मल्ल, गणेश धिमाल र महेन्द्र बहादुर शाही सदस्य हुनुहुन्छ। उपसमितिलाई 2 महिनाको समय सीमा तोकिएको छ। गएको फागुनमा भएको चुनावका बेला नेपाल प्रहरीले माघमा निर्वाचन प्रहरीका लागि पोसाक खरिद गरेको थियो। आजको बैठकमा पनि सांसद खगेन्द्र सुनारले आईजीपी दान बहादुर कार्कीमाथि छानबिन गर्न माग गर्नुभएको थियो।
1: प्रतिनिधि सभाको चालू अधिवेशन आज औपचारिक रूपमा सम्पन्न भएको छ। बैठकलाई सम्बोधन गर्दै सभामुख डोल प्रसाद अर्यालले कानून निर्माणमा सांसदहरूले देखाएको सक्रियता, संसदीय मर्यादा र सत्तापक्ष तथा प्रतिपक्षको सहकार्यको प्रशंसा गर्नुभयो। सभामुख अर्यालले लोकतान्त्रिक थलोको गरिमा कायम राख्न सबैको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। साथै उहाँले संसद केवल बहुमतको प्रक्रिया मात्र नभई जनमुखी बहस र संवादको थलो भएको बताउँदै जनप्रतिनिधिले त्यसै अनुरूप भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो। सभामुख अर्यालले आफू नेतृत्वको प्रतिनिधि मण्डलले तान्जानियामा आयोजना हुन लागेको अन्तर संसदीय संघको महासभामा नेपालको तर्फबाट हिमाली देशका चुनौती र जलवायु वित्तका सवाललाई सशक्त रूपमा उठाउने जानकारी पनि दिनुभयो।
0: राष्ट्रिय सभाको बैठकले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सर्वसहमतिले पारित गरेको छ। प्रतिनिधि सभाबाट विभिन्न संशोधनसहित फिर्ता आएको यो विधेयकलाई विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले सदनमा प्रस्तुत गर्नुभएको थियो। आजको बैठकमा विधेयकमाथि भएको विस्तृत छलफलपछि मन्त्री पुनले प्रतिनिधि सभाबाट पारित गरेको संशोधनलाई स्वीकार गरी विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री पुनले अहिलेसम्म प्रयोगशालाहरू टहरा र भाडाका घरमा सञ्चालन हुनुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभएको हो। ऐन पारित भएसँगै अब जग्गा प्राप्ति र आफ्नै भवन निर्माणको बाटो समेत खुलेको छ। उपकरण खरिदका लागि 20 करोड़ रूपियाँ विनियोजन गरिएको छ भने भवन निर्माणका लागि थप बजेटको व्यवस्थापन गरिने बताइएको छ।
1: नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले 15 महाधिवेशनका लागि आचार संहिता लागू गरेको छ। समितिका सदस्य सचिव राजीव कटुवालले शुक्रबार विज्ञप्ति जारी गरेर महाधिवेशनमा उठ्ने उम्मेद्वारहरूका लागि आचार संहिता लागू गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो। केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा नेतृत्वका लागि विभिन्न पदमा उम्मेद्वारी दिनुहुने आकांक्षी तथा उम्मेद्वारहरूका लागि निर्वाचन आचार संहिता साबिकका व्यवस्थाका अतिरिक्त थप तथा कडा प्रावधानहरू लागू गर्ने निर्णय गरेको छ। विज्ञप्तिमा भनिएको छ, उहाँका अनुसार समितिले तडक भडक र भड्किलो प्रचार प्रसारमा पूर्णतया रोक लगाउने भएको छ। विपदपछिको परिस्थितिलाई सम्मान गर्दै महाधिवेशनलाई मर्यादित, मिदवेयी र अनुशासित बनाउन जुनसुकै प्रकारका भड्किला प्रचार अभियानहरूलाई पूर्ण रूपमा निषेध गरिएको उहाँको भनाइ छ।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढ़ाए अहिलेको अवस्थाबाट माथि उठ्न सकिने दावी गर्नुभएको छ। आज पार्टी कार्यालय च्यासलमा केन्द्रीय कमिटिमा मनोनित सदस्यहरूलाई शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले मुलुकको समृद्धिको महान उद्देश्य बोकेर हिँडेको पार्टीलाई कहिलेकाहीँ धक्का पर्न सक्ने भन्दै पार्टीलाई बलियो बनाएर अघि बढ़ाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सकिने बताउनु भएको हो। उहाँले मुलुकको विकासको अभियानमा अघि बढ़दो बढ़ेको एमालेलाई विकास हुन नदिने तत्वहरूले रोक्ने प्रयास गरेको धारणा समेत उहाँले राख्नुभएको छ। देशमा प्रतिगमन भएको र पार्टीलाई धक्का लागेको भए तापनि सानातिना कुरा कुरामा नअल्झिकन फराकिलो मनका साथ पार्टी अगाडि बढेको समेत उहाँले बताउनु भएको छ।
1: केही संक्षेप खबरमा, सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज एकदेखि 15 गतेसम्मको उपहार शुक्रबार घोषणा गरेको छ। नयाँ घोषणा अनुसार पर्साका लाल बाबु शाह कानूनलाई 10,00,000 राशिको 15 दिनको बम्पर उपहार परेको छ। कानूनले 21,000 रूपियाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार नै बम्पर उपहारमा परेको थियो।
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रूद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिनुभएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषयक कार्यक्रममा उहाँले ग्यास वितरणमा असहज परेको अहिलेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्था मिलाउन लागि जानकारी दिनुभएको हो।
1: प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार तथा स्वकीय सचिवालयका कार्यरतको नाम आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको छ, जस अनुसार उक्त टोलीमा 25 पदाधिकारीहरू रहेका छन्।
0: अब विदेशको खबर, भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै शुरू भएको प्रदर्शनका क्रममा प्रहरीले 700 भन्दा बढ़ीलाई गिरफ्तार गरेको छ। दिल्ली स्थित जन्तर मन्तरबाट मात्रै 700 भन्दा बढ़ी गिरफ्तार भएको समाचारमा उल्लेख छ। ज्ञानेश कुमारको राजीनामा माग्दै कक्रोच जनता पार्टी सीजेपीले आजबाट आन्दोलन समेत शुरू गरेको छ। यसअघि अन्य स्थापित विपक्षी दलहरूले पनि आन्दोलन गरिरहेका थिए। गिरफ्तार गरिएका विद्यार्थी बाहेक केही विपक्षी नेताहरू समेत सामेल भएका छन्। बीबीसी हिन्दीको समाचार अनुसार आम आदमी पार्टीकी नेता एवं दिल्लीकी पूर्व मुख्यमन्त्री आतिशी, पूर्व मन्त्री सौरभ भारद्वाज लगायतका नेता गिरफ्तारमा परेका छन्।
1: र खेल खबरमा, दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने सन् 2027 को आईसीसी एक दिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेल तालिका सार्वजनिक भएको छ। दक्षिण अफ्रिकाको केप टाउनमा बिहिबार आयोजित एक कार्यक्रमका बीच समूह विभाजनसँगै खेल तालिका सार्वजनिक गरिएको हो। समूह विभाजन अनुसार समूह एमा अफगानिस्तान, अस्ट्रेलिया, भारत, पाकिस्तान, जिम्बाब्वे र क्वालिफायरबाट आउने एक टोली रहेका छन्। समूह बीमा इंग्ल्याण्ड, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र छनौटबाट आउने अर्को टोली परेका छन्। समूह चरणको पहिलो खेलमै भारत र अस्ट्रेलिया खेल्नेछन्। सन् 2023 विश्वकपको फाइनलमा अस्ट्रेलियाले भारतलाई नै हराउँदै 6 पटक उपाधि जितेको थियो।
0: यस्तै अर्को खेल खबरमा, ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गतको त्रिदिवसीय श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्याम्पले आज घोषणा गरेको टोलीमा ओपनिङ ब्याटर कुशल भुर्तेल, तीव्र गतिका बलर सोमपाल कामी र हेमन्त धामीलाई समावेश भने गरिएको छैन।
1: यिनै खबरहरूसँगै हामी प्रकृति खबरको पुच्छारमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरेका प्रमुख खबरका शीर्षकहरू फेरि एकपटक।
0: सल्यानमा स्क्रब टाइफस संक्रमणको जोखिम बढ़दो, छत्रेश्वरीमा थप एक संक्रमितको निधन, जिल्लामा निधन हुनेको संख्या 9 पुग्यो।
1: चोरखोलामा आज बिहान बस र ट्रक ठोकिँदा चालकको ज्यान गयो, 11 घाइते। कैलालीमा 1 ज्यान जाने गरी बाघले आक्रमण गर्यो।
0: प्रतिनिधि सभाको चालू अधिवेशन आज औपचारिक रूपमा सम्पन्न, राष्ट्रपति पौडेलसँग सभामुख अर्यालको आज शिष्टाचार भेटवार्ता।
1: र विदेश खबरमा, भारतमा मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै आन्दोलन शुरू। खेल खबरमा आईसीसी क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक।
0: हवस् त, बेलुकी 6 प्रकृति खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमा पुन र रेडियो कपुरकोट सल्यानका प्राविधिक शिवा डाँगीलाई धन्यवाद दिँदै सहकर्मी विस्मात केसीसँगै म लक्ष्मण विश्वकर्मा पनि विदा हुन्छौ। नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं
2: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808864071
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
4: हाम्रा सेवाहरू
5: दन्त परीक्षण तथा परामर्श सेवा
4: दाँतको एक्सरे
5: दाँत सफा गर्ने
4: दाँत निकाल्ने
5: दाँत भर्ने
4: दाँतको जरादेखि उपचार गर्ने
5: कृत्रिम दाँत लगाउने
4: बच्चाहरूको दाँतको विशेष उपचार
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
4: दाँतको कस्मेटिक उपचार
5: साथै मुखमा आउने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
2: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9585725188 र 9848740188
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
6: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
2: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904001 मोबाइल नम्बर 97485-0611 र 9585-7640601
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाट केयर हस्पिटलमा
8: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् रातिलाट केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
7: 10 बेड आइसीयू सेवा
8: 10 बेड एनआइसीयू सेवा
7: 10 बेड एसडीयू सेवा
8: नर्मल डेलिभरी तथा सीएस सेवा
7: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता रातिलाल केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान फोन 082-5226686 र 590-475
1: खुसीको खबर
2: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822856576
1: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
9: कायलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ।
10: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके भने
9: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
6: अर्थोडन्टिस्ट डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
11: हामी कहाँ उपलब्ध सेवाहरू?
12: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
6: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
11: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578359952।
13: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
14: स्कुल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक, टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ।
6: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन्। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
14: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 98578720756।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
4: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान

0: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847783923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
1: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
2: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
3: तपाई सँगसँगै।

0: पानस मेडिकल फार्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
2: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनाश भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
0: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
2: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
0: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
1: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5, दाङ। फोन नम्बर 0825219904।
3: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
4: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
5: हजुर, हामी कहाँ नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
6: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
5: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर, दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
6: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
2: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
7: ओहो, ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछु। होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
8: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
7: त्यही त खै, यिनलाई चेत किन नआउला?
8: जताबारी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
9: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि बोध गरौं।

0: Radio Barkati FM Tumambuthuma Jatnikat.
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
3: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू: नसा तथा हरजोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
5: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
6: साथै नाक कान घाँटी फाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली ग लाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206001, मोबाइल 9747807011 र 9810871380।
7: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
4: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
4: हामी कहाँ उपलब्ध सेवाहरू:
8: दाँत निकाल्ने,
4: नयाँ दाँत राख्ने,
8: झिक्न नपर्ने गरी दाँत राख्ने,
4: दाँत भर्ने, दाँत सफा गर्ने,
8: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
4: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
1: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856638443 र 9810857772।
9: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
10: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
9: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
9: 10 बेड आईसीयू सेवा
10: 10 बेड एनआईसीयू सेवा
9: 10 बेड एसडीयू सेवा
10: नर्मल डेलिभरी तथा सीएस सेवा
9: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
10: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
9: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्तीला केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान फोन 082-522-686 र 590-475
11: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 023-535-942 023-535-942
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज
13: सुन्न सकिन्छ एक सय 45 दिनको संसदको दोस्रो अधिवेशन सकियो 12 विधेयक पारित 20 अझै समितिमै कानून बनाउने भन्दा अन्य विषयमा बढ़ी केन्द्रित हुँदा कानून निर्माणमा ढिलाइ भएको विज्ञको टिप्पणी
14: जुन संसदको चाहिँ स्पिकरको हाम्रो सभामुखको उहाँले चाहिँ नेतृत्व गर्ने जुन कार्यव्यवस्था समिति छ त्यसलाई प्रभावकारी बनाउनु पर्यो
13: FWCMS को सूचीबाट नेपाली म्यान पावर हटाउन मलेसियालाई पत्र कालो बजारी र मूल्य वृद्धि नियन्त्रण गर्न सरकारी निकाय परिचालन अग्रिम टिकट बुकिङ खुलाउने अन्तिम तयारी दशैं जस्ता चाडबाडलाई सुरक्षित बनाउन प्रहरीको तयारी
15: चाडपर्व खास गरी गर्न बडा दशैं दीपावली र छठ पर्वलाई सुरक्षित मर्यादित र सुव्यवस्थित बनाउने मूल लक्ष्य लिएको छ
13: लोक कल्याणकारी विज्ञापनको दर रेट सम्बन्धी निर्णयप्रति पत्रकार महासंघको आपत्ति गएको 3 महिनामा विपदका 4347 घटनामा 201 जनाको मृत्यु 17 स्थानमा सड़क अझै अवरूद्ध अबको 3 दिनमा सबै खुल्ने
16: बाटो खुलाउने सन्दर्भमा चाहिँ हाम्रो पटलहरू टाल्ने काम रिपेयर गर्ने काम भइरहेछन् भने पहिरोहरू झरेको ठाउँमा पहिरोहरू सफा गर्ने काम भइरहेछ
13: र मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै भारतमा प्रदर्शन 700 भन्दा बढ़ी पक्राउ राष्ट्रिय महिला तथा पुरूष जुनियर इन्डोर कबड्डी प्रतियोगिता शुरू
17: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
13: नेपाल सरकारले मूलत आर्थिक कारण देखाउँदै रासायनिक मलमा दिने गरेको अनुदान कटौती गर्दै 70 69 झार्ने बताएको छ सरकारको यस्तो निर्णयले किसान मारमा पर्दै आएका छन् र कृषि पनि पछाडि पर्दै आएको छ प्रधानमन्त्रीले घोषणा गरे झैं नेपालमै मल उत्पादन हुन थालेपछि अनुदान कटौती गरेको भए किसान मैत्री निर्णय भएको मान्न सकिन्थ्यो अब खबर सन्तोषी रावलबाट
18: प्रतिनिधि सभाको दोस्रो अधिवेशन आज सकिएको छ गत वैशाख 28 गतेदेखि 145 दिन चलेको अधिवेशनमा 62 दिनमा 68 बैठक बसिएको संसद सचिवालयको तथ्याङ्क छ अधिवेशनका क्रममा कानून निर्माणसँगै बाढ़ी पहिरो विपद व्यवस्थापन जलवायु परिवर्तन र प्रभावित नागरिकको उद्धार तथा राहत संसदको महत्वपूर्ण चासो बने 145 दिन चलेको अधिवेशनमा प्रतिनिधि सभाले 12 विधेयक पारित गरेको छ आर्थिक नागरिक विधेयक विनियोजन विधेयक तथा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी संशोधन लगायतका विधेयक यसै अधिवेशनबाट अघि बढ़ेका छन्। पारित विधेयक मध्ये 11 राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् तर अर्कोतर्फ 20 विधेयक अझै संसदीय समितिमा विचाराधीन छन्। यसले संसदको विधेयकी काम कार्यवाहीमा संसद सदनबाट पारित हुने चरणभन्दा समितिगत छलफल र प्रक्रियाले पनि पर्याप्त समय लिने गरेको विज्ञहरूको भनाइ छ। कानून निर्माणको दृष्टिले संसदको यो अधिवेशन कस्तो मान सकिन्छ? सीआईएनसँग कुरा गर्दै संविधानविद विपिन अधिकारीले भन्नुभयो,
14: यद्यपि समितिका कतिपय बैठकहरू बदनाम पनि भए, अब कतिपय कुरामा आलो काँचो किसिमले प्रस्तुत हुँदाखेरि सत्तापक्ष र प्रतिपक्ष दुवैलाई पहिली भएको छ। अनि जुन संसदको चाहिँ स्पिकरको हाम्रो सभामुखको उहाँले चाहिँ नेतृत्व गर्ने जुन कार्यव्यवस्था समिति छ त्यसलाई प्रभावकारी बनाउनु पर्यो। ठूला नेताहरू सब एक ठाउँमा बसेर कसरी प्रजातन्त्रको मर्यादा जोगाउने, यहाँ त को जित्ने को हार्ने भन्ने कुरो त पुरानो भइसक्यो। हेर्नुहोस्, यहाँ त डेमोक्रेसी चाहिन्छ र यदि डेमोक्रेसीको प्रतिनिधित्वको यदि स्तर यही नै हो भने किन चाहियो डेमोक्रेसी भन्ने पट्टि मान्छे गइसक्यो। अब यो खेलाती गरेर हुँदैन, अलिकति जिम्मेवार बन्नुपर्ने अवस्था चाहिँ सबै पक्षको छ।
18: यसैबीच राष्ट्रिय सभाको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सर्वसमितिले पारित गरेको छ। प्रतिनिधि सभाबाट संशोधन सहित फिर्ता आइएको विधेयकलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रस्तुत गर्नुभएको थियो। विधेयक पारित भएसँगै राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालनका लागि कानूनी आधार तयार भएको छ। दशैं नजिकै गर्दा घर फर्किने यात्रुको लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने तयारी अन्तिम चरणमा पुगेको छ। बाढ़ी पहिरोका कारण केही राजमार्ग अझै पूर्ण रूपमा सहज नभएकाले

0: उठिरहेको कुरा के छ भने अनलाइन टिकटिङबाट पनि भाडा महँगो भयो, महँगो लिने गरेको छ के विभिन्न बहानामा भन्ने कुरा पनि आएको छ, त्यो बिल्कुल मात्रामा हुनुहुँदैन। र चाहिँ त्यो चाहिँ अनलाइनहरूबाट काटिएको टिकट एकदम सरकारले तोकेको रेट जे रेट छ त्यो रेटमा काटिनुपर्छ भन्ने कुराको मान्यता पनि हो, र त्यहाँ कतै बेसी लिएर फेरि या त व्यवसायले बेसी भाडा दिए भन्ने कुरा चाहिँ बाहिर आउनु हुँदैन। सरकारले सबै ठाउँमा चाहे अनलाइन होस् चाहे हातबाट टिकट काटिएको होस् यी सबै कुरालाई नै राज्यले तोकेको भाडा अनुसार टिकट काट्नुपर्छ भन्ने क्लियर मान्यता छ, र काहीँ कतैबाट पनि यस्तो चाहिँ बेसी लिने कुराको कुराहरू नहोस् र अनलाइनलाई पनि हामीले प्राथमिकतामा राखेका छौँ।
1: गत वर्ष करिब 12 लाख यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएको अनुमान रहेकोमा यस वर्ष बाढ़ी पहिरोका कारण केही कमी आए पनि 10 लाख भन्दा बढ़ी यात्रु बाहिरिने अनुमान गरिएको छ। यसैबीच चाडपर्वको समयमा हुन सक्ने कालोबजारी र कृत्रिम मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले सम्बन्धित निकाय परिचालन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको गत भदौदेखि असोज 16 गतेसम्म भएका कार्य प्रगति सार्वजनिक गर्दै कार्यालयका प्रवक्ता राज अर्यालले असोज 5 गते बसेको सचिव स्तरीय बैठकको निर्णय अनुसार बजार अनुगमन तथा मूल्य वृद्धि नियन्त्रणमा नियन्त्रणका लागि आवश्यक संयन्त्र परिचालन गरिएको बताउनुभयो। चाडपर्वका बेला सड़क यातायात अवरूद्ध हुन नदिन तथा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्न जनशक्ति स्रोत साधन यन्त्र तथा उपकरण तयारी अवस्थामा राख्ने निर्णय समेत गरिएको छ। गएको 3 महिनाको अवधिमा दैनिक औसतमा करिब 4800 विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 3 महिनामा भोटेकोशी बाढ़ी बाहेकका विभिन्न प्रकृतिका 4346 विपदका घटनामा 201 जनाको मृत्यु भएको छ। यस्तै 1441 जना घाइते भएका छन्। यस अवधिमा 19 जना बेपत्ता भएको जनाएको छ। प्राधिकरणको तथ्याङ्क अनुसार विपदका कारण देशभर 454 पूर्वाधार नष्ट भएका छन्। यस्तै 1173 पशुधन मरेका छन्। पछिल्लो 24 घण्टामा लगातार परेको पानीका कारण पहिरो खस्दा देशभरका विभिन्न 17 सड़क अवरूद्ध भएका छन्। यसले पछिल्ला दिनमा वर्षासँगै पहिरोको जोखिम कायमै रहेको देखाउँछ। अवरूद्ध भएका सड़क खुलाउन के काम भइरहेको छ? सीआईएनसँग कुरा गर्दै सड़क विभागका उपमहानिर्देशक शुभराज नेपानेले भन्नुभयो,
2: हाम्रो अवरुद्ध भनेको 3 जिल्ला सदरमुकामबाट हुन्, त्यो बाहेक अरू सबै सड़कहरू हामीले खुलाइसकेका छौँ। त्यो जुन खुलाउनु पर्नेको लागि त हाम्रो सफिसियन्ट इक्विपमेन्टहरू म्यान पावरहरू फिल्डमा हुनुहुन्छ, अब टिमहरू सबै लागिराख्नु भएको छ, र अरू दशैंमा बाटो खुलाउने सन्दर्भमा चाहिँ हाम्रो पटोलहरू टाल्ने काम रिपेयर गर्ने काम भइरहेछन् भने पहिरोहरू झरेको ठाउँमा पहिरोहरू सफा गर्ने काम भइरहेछन्।
1: सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली FWCMSमा सूचीकृत नेपाली म्यान पावर कम्पनीलाई सूचीबाट हटाउन मलेसिया सरकारलाई आग्रह गरेको छ। मलेसियाले विदेशी श्रमिक भर्नाका लागि नेपालका 25 म्यान पावरलाई मुखी र 3 मातहत 250 म्यान पावरलाई सहयोगी संस्थाका रूपमा राखेको थियो। नेपालले भने यस्तो संरचना स्वीकार नगर्ने बताउँदै आएको छ। यसैबीच वैदेशिक रोजगार विभागले 25 मुख्य म्यान पावरको छनौट प्रक्रिया कारोबार तथा विगत 5 आर्थिक वर्षको वित्तीय विवरण समेत मागेर छानबिन अघि बढ़ाएको छ। 25 कम्पनीसँग आबद्ध भनिएका 250 म्यान पावरको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति समेत छानबिन पूरा नहुँदासम्म रोकिएको छ। नेपालले सबै इजाजत पत्र प्राप्त म्यान पावरलाई समान अवसर दिनुपर्ने अडान राखेको छ। सरकारले लोक कल्याणकारी विज्ञापन बापत पत्र पत्रिकालाई 2083 असोजसम्म पुरानै दर रेटमा भुक्तानी गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञापन बोर्डको सूचना आंशिक रूपमा स्वायत्तता योग्य भए पनि महासंघमा का माग पूर्ण रूपमा सम्बोधन नभएको बताउनुभयो। महासंघले छापा माध्यमका लागि लोक कल्याणकारी विज्ञापन प्रकाशन सम्बन्धी कार्यविधि 2083 खारेज गरी सरकारवालाको सहमतिमा नयाँ व्यवस्था लागू गर्न माग गरेको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन सम्बन्धी सूचना तथा सन्देश देशभरका प्रमुख शहर तथा बजारमा रहेका करिब 100 डिजिटल बोर्ड मार्फत प्रवाह गर्न थालिएको छ। शुक्रबार 15 महाधिवेशन

0: तयारी सम्बन्धी पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले काठमाण्ड उपत्यका लगायतका देशका प्रमुख शहर बजारमा रहेका करिब 100 डिजिटल बोर्डबाट महाधिवेशन सम्बन्धी सूचना र सन्देश प्रवाह गर्न शुरू गरिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।
1: लगभग 18 गते उद्घाटन सत्रपछि 19 र 20 गते हाम्रो छलफल सत्र हुनेछ। 21 र 22 गते निर्वाचन प्रक्रिया प्रारम्भ हुन्छ। सकिएपछि त्यो छलफल सत्रकै क्रममा अधिवेशनको अगाडि क्रममै निर्वाचनभन्दा अगाडि हामीले विधानको संशोधन पनि गर्नेछौ र विधान समितिका संशोधन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलजी हुनुहुन्छ र त्यसमा अन्य साथी सदस्य साथीहरू पनि हुनुहुन्छ। उहाँहरूले छलफल गर्ने क्रम सुझाव लिने क्रम जारी राख्नु भएको छ। त्यसले गर्दा मौजुदा विधानमा पनि केही थपघट र परिवर्तन हुन सक्ने सम्भावना, किनकि त्यसको अग्राधिकार महाधिवेशन राख्दछ।
0: जिल्ला प्रहरीकै परिसर काठमाण्डौले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै 3506 प्रहरी परिचालन गर्ने जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता तथा प्रहरी उपरीक्षक एसपी दानबहादुर थापाले चाडपर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा योजना तयार गरिएको बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै भएको प्रदर्शनका क्रममा 700 भन्दा बढ़ी प्रदर्शनकारी पक्राउ परेका छन्। दिल्ली स्थित जन्तर मन्तरबाट मात्रै 700 भन्दा बढ़ीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गर्दै ककरोच जनता पार्टी सीजेपीले आजदेखि आन्दोलन शुरू गरेको हो। यसअघि पनि भारतका विभिन्न विपक्षी दलले मुख्य निर्वाचन आयुक्तको राजीनामाको माग गर्दै प्रदर्शन गर्दै आएका थिए। अब खेल खबर। काठमाण्डुमा राष्ट्रिय महिला तथा पुरूष जुनियर 20 वर्ष मुनिको इन्डोर कबड्डी प्रतियोगिता आजदेखि शुरू भएको छ। अखिल नेपाल कबड्डी संघको आयोजनामा दशरथ रंगशाला स्थित कबड्डलमा शुरू प्रतियोगितामा महिला र पुरूष दुवैतर्फ 7 प्रदेशका 7 टोली सहभागी छन्। प्रतियोगिता लीग कम नकआउट प्रणालीमा खेलाइने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द्र झाले जानकारी दिनुभयो।
2: त्रिशुलीबाट बेत्रापति सम्मको सड़क खुले पनि पहिरो र ढुङ्गा खस्ने जोखिम भने कायमै।
3: 200 मात्र हिँड्ने भएर रातिको अवस्था अलिक जोखिमपूर्ण नै भएर राति तपाईँहरूले चाहिँ ट्राभल नगरिदिनु होला।
2: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली। बाढ़ी प्रभावित क्षेत्रमा घर बनाउँदा जग्गाको छनौट कसरी गर्ने विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: खुशीको खबर। तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङ फोन नम्बर 082-523-0032 र मोबाइल नम्बर 98-12-91-918।
5: किसानहरूका लागि खुशीको खबर।
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
5: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
6: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
2: हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
8: तपाई बाढ़ी वा लेदो पसेको घर सरसफाई गर्ने सोचमा हुनुहुन्छ? इन्जिनियर विजय कृष्ण उपाध्यायको सुझाव एकैछिन सुनौ।
9: घरको वरिपरि यो वर्षमा दुईचोटि फेरि लाउने मान्छे घुमे जस्तै घरको वरिपरि सबै कुरा सफा गरिसकेपछि अनि मूल ढोका हो अथवा पछाडिको ढोकाबाट घरभित्र छिर्ने ठाउँबाट सफा गर्न थाल्नुपर्छ। र त्यसरी सफा गर्दाखेरि हाफ प्यान्ट, हाफ सर्ट, टी सर्ट यस्तो लगाएर होइन कि पूरा बाहुला भएको लगाएर जाउँ र पन्जा मास्कको अनिवार्य रूपले प्रयोग गरौं र मात्रै अनि त्यसपछि औजारहरू चलाएर हामी चाहिँ बिस्तारै सफा गर्न थालौं। चारैतिर घुम्दा कुनै ठाउँमा दलदले बनेको रहेछ भने त्यहाँ विशेष सावधानी पुर्याउनु पर्ने हुन्छ। किन त्यो दलदलको कारण चाहिँ जमिन मुनिको माटो खस्किएर लेदो भएर दलदल भएको हो भने त्यहाँ बिस्तारै घर भासिन सक्ने सम्भावना पनि हुन्छ। त्यसैले त्यस्तो दलदल भएको ठाउँ भेटियो भनेदेखि चाहिँ प्राविधिकसँग सल्लाह नगरिकन काम अगाडि नबढाउँ। सरसफाईको काम शुरू गर्न आँटेदेखि त्यो काम सम्पन्न नभएसम्म विभिन्न तह तहमा विभिन्न क्रियाकलापहरूको फोटो र भिडियोहरू पनि खिच्ने बन्दोबस्त गर्नुहोला। आफैले हामी सबैसँग मोबाइल हुन्छ आजकल। यो चाहिँ किन भन्दाखेरि हाम्रो घरहरूको भोलि भौतिक संरचनाको अवस्था र भित्रको सुरक्षा अनि त्यसपछि हामीले पाउने क्षतिपूर्ति यो सबै चिजको लागि चाहिँ दस्तावेजीकरण गर्नको लागि यो फोटोहरू महत्वपूर्ण हुन सक्छ। अब भित्र छिर्दाखेरि त्यहाँ ग्यास चुहिएको हुन सक्छ, त्यहाँ बिजुलीको प्रसारण भइरहेको हुन सक्छ, चार्जहरू बसिरहेको हुन सक्छ, अथवा कुनै चाहिँ रासायनिक वस्तुहरू या कुडिएको सडेको वस्तुहरू हाम्रो नै दैनिक रूपमा खानामा प्रयोग गरिने अनाजहरू पनि कुहिएर अर्कै किसिमको चाहिँ गन्धहरू आएको हुन सक्छ। त्यसैले तिनीहरूबाट चाहिँ सुरक्षित रहनुपर्छ।
8: बाढ़ी वा लेदो पसेको घर सरसफाई गर्नु अघि वरपर राम्रोसँग हेरेर मात्रै काम थाल्दा राम्रो हुने बताउँदै हुनुहुन्थ्यो इन्जिनियर विजय कृष्ण उपाध्याय। त्रिशुलीबाट बेत्रावतीसम्मको सड़क खुलेको छ, तर ठाउँ ठाउँमा पहिरो र ढुङ्गा खस्ने जोखिम धेरै छ। गल्छी रसुवा सड़क योजनाका इन्जिनियर स्मिता शाह:
3: मिदुर आइतारदेखि लिएर यता बेत्रावती सड़क खण्ड सुधार गरिसकेको छौ। आज हाम्रो ट्र्याक ओपेन काम भइसकेको छ। माथिबाट जोखिमपूर्ण पहिरो खस्ने भएर र तलबाट खोलाले कटान गरिरहेको भएरले दिउँसो मात्र हिँड्ने भएर रातिको अवस्था अलिक जोखिमपूर्ण नै भएर राति तपाईँहरूले चाहिँ ट्राभल नगरिदिनु होला र दिउँसोको समयमा पनि त्यहाँको अवस्था हेरेर मात्र हिँड्नु होला। बेला बेलामा मान्छेहरू र सानो सानो बच्चाहरूले चाहिँ समय समयमा चाहिँ आफ्नो प्यारेन्ट्सहरूले पनि गाइड गरेर त्यो ठाउँमा चाहिँ अलि चाँडै हिँड्ने र
8: त्रिशुली बेत्रावती सड़कमा रातको समयमा यात्रा नगर्न अनि बाल बच्चालाई अभिभावकले साथैमा लिएर हिँड्न सुझाव दिँदै हुनुहुन्थ्यो गल्छी रसुवागढी सड़क योजनाका इन्जिनियर स्मिता शाह। तपाई आफ्नो गाईबस्तुलाई घाँस बाहेक अरू के मिसाएर खुवाउनुहुन्छ? पशु स्वास्थ्य चिकित्सकहरूले घाँस मात्रै धेरै नदिन सुझाव दिएका छन्।
10: ब्याउने स्टेजमा छ कि भर्खरको हो कि कोरेली हो कि त्यो अनुसार चाहिँ मात्र मिलाएर घाँस खुवाउनु पर्ने हुन्छ र घाँस दिँदाखेरि एकै पटक धेरै घाँस दिनु हुँदैन। घाँस मात्र नभएर त्यसमा दानाहरू, चोकरहरू अथवा पिनाहरू, मकैहरू जस्ता वस्तुहरू मिसाएर दिउँ भने चाहिँ उसलाई चाहिँ सम्पूर्ण चाहिने पौष्टिक तत्त्वहरू पूर्ण रूपमा पनि मिल्छ र घाँसको पनि अभाव देखिँदैन। त्यही भएर घाँस मात्र खुवाउनु भन्दा पनि उसलाई घाँस सँगसँगै अन्य पौष्टिक तत्त्वहरू पनि रासन भन्छौँ जसलाई, त्यो रासनहरू पनि मिक्स गरेर खुवाउँदाखेरि उसलाई चाहिँ घाँस मात्र नभएर सम्पूर्ण किसिमको पौष्टिक तत्त्वहरू दिइरहेछु भन्ने कुरा पनि बुझ्नुपर्छ। करेसाबारी अथवा किचनमा छोडिएको अथवा खेर फ्यालिएको तरकारी फलफूलका केही बोक्राहरू, डाँटहरू हुन्छ, त्यो डाँटहरूलाई पनि मजाले सफा गरेर सानसानो पिसमा काटेर चाहिँ त्यसलाई खोलेको रूपमा चाहिँ खुवाउन पनि सकिन्छ।
8: पशु सेवा विभागका डाक्टर कृषल श्रेष्ठ: पिना, चोकर, दाना, मकै अनि घाँस मिलाएर खुवाउँदा गाई बस्तुलाई फाइदा पुग्ने बताउनुहुँदै, तपाईंलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा घर बनाउँदा जग्गाको छनौट कसरी गर्ने?
11: होइन, हरेक हिसाबले चाहिँ त्यो बस्नु उपयुक्त छ कि छैन त्यसलाई, त्यही भने नि त्यो रेड जोन, येल्लो जोन र ग्रीन जोनमा चाहिँ त्यसलाई जोनेसन गर्नै पर्ने हुन्छ। अब येल्लो जोनमा छ भने त्यसलाई पुनस्थापना गर्न सकियो होइन, विथ सम कन्डिसन।
2: सुरक्षित जग्गामा मात्र घर बनाएर बस्न सबैलाई उत्प्रेरित गर्नुपर्ने कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
12: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ, साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
5: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417055। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
6: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
13: को टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनुपर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
14: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
15: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
16: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा घर निर्माण गर्दा जग्गाको छनौट केवल घर बनाउन मिल्ने ठाउँ खोज्नु मात्र होइन, भविष्यमा आउन सक्ने बाढ़ी, पहिरो, नदी कटान र अन्य प्राकृतिक विपत्तिबाट परिवारको जीवन, सम्पत्ति तथा जीविकोपार्जन सुरक्षित राख्ने उपाय पनि हो। विशेष गरी नेपालको भोटेकोशी, त्रिशुली तथा अन्य नदी र खोला नजिकका बस्तीमा घर बनाउँदा विगतमा बाढ़ीले पुर्याएको क्षति, नदीको बहाव र भूगर्भीय अवस्था र स्थानीय विपद जोखिमको विस्तृत अध्ययन गर्न आवश्यक छ र सोही अनुसार मात्र जग्गा छनौट गर्नुपर्दछ। इन्जिनियर कल्पना घिमिरेसँग साथी कल्पना अधिकारीसँग साथी सन्तोष गन्धर्वले यसै विषयमा कुराकानी गर्नु भएको छ।
11: अब यो चाहिँ नि एउटा टिमले निर्णय गर्नु पर्यो कि त्यहाँ त्यो टिममा जियो टेक्निकल इन्जिनियर पनि हुन पर्यो, त्यहाँ हाइड्रोलोजिस्ट हुन पर्यो, जियोलोजिस्ट हुन पर्यो, रोड इन्जिनियर हुन पर्यो, भवनको विज्ञ हुनु पर्यो, होइन, त्यो सबैले चाहिँ कलेक्टिभली एउटा डिसिजन गर्नुपर्ने हुन्छ कि होइन, हरेक हिसाबले चाहिँ त्यो बस्नु उपयुक्त छ कि छैन त्यसलाई, त्यही भने नि त्यो रेड जोन, येल्लो जोन र ग्रीन जोनमा चाहिँ त्यसलाई जोनेसन गर्नै पर्ने हुन्छ। अब येल्लो जोनमा छ भने त्यसलाई पुनस्थापना गर्न सकियो होइन, विथ सम कन्डिसन, यो इभ्याकुएसन सेन्टर राखेर अथवा चाहिँ नि यो क्राइटेरियाजहरू पूरा गरेर होइन, अब सेफ जोन छ भने त्यसमा नर्मल हिसाबले घर बनाउन सकियो, रेड जोन हो भने त्यसलाई अभोइडै गर्नु पर्यो होइन, त्यो कुराहरू चाहिँ अब छिटोभन्दा छिटो गर्नुपर्छ।
13: जस्तो अहिले त्यहाँ हेर्दाखेरि चाहिँ कस्तो ठाउँमा पुननिर्माण गर्न सकिन्छ, यहाँ कस्तो ठाउँ चाहिँ सुरक्षित हुन्छ भन्ने हिसाबले भन्दाखेरि एउटा प्राविधिकको हिसाबले चाहिँ कुन ठाउँ चाहिँ अलिक बढी सुरक्षित हुन सक्ला?
11: मैले नदीको यति मिटरै भनेर त भन्न सक्ने अवस्था हुँदैन होइन, अब अहिले हामीले हेर्न सक्ने भनेको बाढ़ीको कारणले हाई फ्लड लेभल कहाँसम्म पुग्यो भने त्यो मार्किङ त हुन्छ नि त होइन, बाढ़ी चाहिँ यहाँसम्म पस्यो भन्ने त हुन्छ, अनि डुबेका घरहरू भएको ठाउँमा त अब हामीले रिस्क जोन भनेर राख्नुपर्ने हुन्छ होला होइन. अब त्योभन्दा केही परका घरहरूलाई हामीले यल्लो जोनसम्म गर्न सकिने हुनसक्छ, तर अब अहिले यति मिटरसम्म यो भनेर त मैले एकजनाले भन्न सक्ने कुरा हुँदैन, यसलाई अध्ययनै गरेर भन्नुपर्छ. किनभने त्यो कुराले हाम्रो चाहिँ फ्युचर डिसाइड गर्छ कि होइन. अहिले हामीले 40 मिटर भनिदिउँला, भोलि गएर चाहिँ त्यो फरक अवस्था पनि त हुन सक्छ नि त. त्यही भएर त्यो कुरा एकदम इम्पोर्टेन्ट र सेन्सिटिभ कुरा हो.
13: जस्तो अब आजको अवस्थामा हेर्दाखेरि अहिले पनि सरकार पुनर् रेस्क्युकैमा छ, अब खोज्ने कामहरू जारी छ होइन. त्यो सँगसँगै चाहिँ पुनर्स्थापनाको लागि पनि काम भइरहेछ. यो हुँदै गर्दाखेरि अब त्यहाँ अब बाटोहरू पनि बगेका छन् होइन, पुलहरू पनि भत्केका छन्, अब अधिकांश जिल्ला जोड्ने संरचना पनि बिग्रियो नि त. यो हिसाबले चाहिँ अब तपाईँको एउटा अनुभवको हिसाबले तपाईँ रोडको सड़कको पुननिर्माणमा पनि काम लामो समय काम गरिरहनु भएको छ होइन, यो हिसाबले हेर्दाखेरि चाहिँ अब त्यही ठाउँमा फेरि हामी सड़क पूर्वाधारहरू पुल निर्माणको कामहरू अगाडि बढाउन सक्छौ या होइन, अब विकल्प खोज्नुपर्छ, के देख्नु चाहिँ?
11: अब सड़क र ब्रिजको कुरामा चाहिँ मैले त्यही सेक्टरमै काम गरेको हुनाले अलिकति के भन्न सक्छु भने हामीले हरेक कुराको विकल्प पनि फेरि हामीसँग छैन कि, बुझ्नु भयो नि. अब सड़क त्यहाँ नलगेर अनि कहाँबाट बनाउने भन्ने पनि हुन्छ कति अवस्थामा. ब्रिज त खोलामै बनाउनु पर्यो होइन. अब त्यही भएर हामीले हाम्रो डिजाइन फिलोसफी होइन, जस्तो ब्रिजमा अहिले कस्तो देखियो भने बीचको त्यो पियर हुन्छ नि, बीचको त्यो पिल्लरलाई चाहिँ हिट गरेर होइन, त्यो बाढीले पिल्लर पहिला कोल्याप्स भयो अनि त्यसपछि पुल सबै खसेको होइन. अथवा कतिपय अवस्थामा चाहिँ तपाईँको पुलको जुन त्यो डेक भन्छ हामी मोटो गुड्ने ठाउँ होइन, त्यो नै डुबेको, त्योभन्दा माथिसम्म बाढी आएको अवस्था थियो नि त होइन. भनिसकेपछि अब हामीले बनाउने ब्रिजहरू चाहिँ हाई ब्रिज हुनुपर्ने,
13: संरचनाको मोडल चेन्ज गर्नुपर्ने,
11: रिथिङ चेन्ज भन्दा पनि रिथिङ गर्नु पर्यो. अब त्यो पनि अब त्यसको लागि पनि हामीले क्याटेगोराइज गर्नुपर्छ कि, जस्तै एकदमै स्काउरिङ जोनमा छ भने चाहिँ त्यहाँ तपाईँको बाढीको चाहिँ भेलोसिटी एकदम हाई हुन्छ होइन, त भनौँ न ओह्रालो बाटो छ भने त्यो त छिटो हिँड्ने हो नि त, स्पीड अहिले पनि त्यस्तै होइन, जोन 1, 2, 3. अनि अब चितवनतिर आउँदाखेरि त्यो चाहिँ फैलिने ठाउँ
13: होइन.
11: भनिसकेपछि अब चितवन
13: गति र त्यसको जुन फोर्स होइन, त्यो उसले जसरी बाढीले एउटा बल प्रयोग गरिरहेको थियो नि, त्यो त फेरि यता हजुरको धादिङ आइपुगेपछि त त्यो बिस्तारै कम हुँदै गयो.
11: भनेपछि अहिले चाहिँ हामीले प्र्याक्टिसमा के गर्ने गरेका छौँ, सबै ठाउँको लागि सेम काइन्ड अफ त्यो डिजाइन त्यो प्रिलिमिनरी दिन्छ होइन. अब चितवनमा ब्रिज बनाउँदाखेरि चाहिँ लामो हुनुपर्छ होला, थोरै होचो भए पनि हुन्छ होला होइन, किनभने त्यो त फ्ल्याट जोनमा आयो त. अब तपाईँ स्काउरिङ जोनमा हो भने होइन, सर्ट तर हाई हुनु पर्यो, अनि अब पियरहरू नराख्ने कि, बिचमा पिलरहरू नराख्ने कि. अब
13: त्यही कुरा जोड्दै थिएँ, अब रसुवा नुवाकोट धादिङ भोटिकोसी बाढी पछिको सिकाई एउटा ठाउँमा छ होइन, अब हामीले नदीहरूमा पुल बनाउँदा चाहिँ त्यसको डिजाइन कस्तो हुने, आकार कस्तो हुने, अब त्यस्तो त्यो अहिले हामीले जसरी अघि कुरा गर्दै गर्दाखेरि पिलरमा जब बाढीले हिट गयो त्यस पछाडि पिलर गइसकेपछि जस्ताको तस्तै पुल चाहिँ नदीमा बग्यो, हामीले त्यो देख्यौं नि त. भनेपछि अब चाहिँ पुलको संरचना कस्तो बनाउने, सड़कको बनाउने,
11: त्यही अब यो प्रिलिमिनरी हामी आफ्नो अर्गनाइजेसनभित्र छलफल गर्दाखेरि पनि अब चाहिँ त्यो पियरहरू नराख्ने कि होइन.
2: प्रतिनिधि सभाको दोस्रो अधिवेशन आज सकिएको छ.

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं
2: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थायराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918
3: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दी दाग हटाइ भाडा चम्काउँछ अझ चिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
4: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
5: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरु सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
4: यदि त्यसो हो भने तपाईको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
5: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरु सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
4: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
5: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 98-478-4683 र 98-478-64770 सेवा गर्ने मौका दिनुहोस्
6: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अनलाइन दाङ
7: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
6: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अनलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98-578-20-756
8: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
9: के भो बोलादै के गुनगुनाइरहेको
8: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
9: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
8: यति सजिलै
9: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
10: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
11: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
12: हजुर हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
13: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
12: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 98-578-20-308
13: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
14: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
15: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
16: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
15: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
17: मेरी अम्मोइनी घट बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
18: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै घर पो छ त।
17: मेरी अम्मोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमराह चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
18: यसका बाजे लाटाले ह्यान्डल बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
19: हामी कहाँ सहर सिस्टौ असरा पाँचो चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
20: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ, गुन्द्रासो डाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98-578-8094, 98-478-14894।
21: खुसीको खबर।
15: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 98-680-79194 र 98-22-81-56-76।
21: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
22: किसानहरूका लागि खुसीको खबर।
23: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
22: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 98-578-23-971।
24: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
11: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके भने
24: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
25: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
26: हामी कहाँ उपलब्ध सेवाहरू:
27: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँडी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
25: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
26: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 98-631-17-600 र 98-578-35-952।
28: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
22: सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथरोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
25: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाकान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
22: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बिपी चोक दान, फोन नम्बर 082-5201-03 र मोबाइल नम्बर 98-578-80-103।
25: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
0: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ त्यहाँ।
2: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
25: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98-435-27-695 र 98-10-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: माटोले खोजेको, किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौँ।
5: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
25: पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 98-088-64-071।
6: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: ये दिया बरकती एफएम के मंदिर सुनना क्या निकाल
1: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
2: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
1: सम्पर्क पवन तेल मिल, त्रोसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
3: पार्नस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरानी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
2: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
2: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ। फोन नम्बर 0825219004।
5: हामीलाई थाहा छ कि

0: क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोर झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।
1: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
2: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
1: 10 बेड आईसीयू सेवा,
2: 10 बेड एनआईसीयू सेवा,
1: 10 बेड एसडीयू सेवा,
2: नर्मल डेलिभरी तथा सीएस सेवा,
1: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
2: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान। फोन 082-522-686 र 590-475।
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
5: दन्त परीक्षण तथा परामर्श सेवा,
4: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
4: दाँत निकाल्ने,
5: दाँत भर्ने,
4: दाँतको जरादेखि उपचार गर्ने,
5: कृत्रिम दाँत लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
4: दाँतको कस्मेटिक उपचार,
5: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
6: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन डाङ, मोबाइल नम्बर 9858725188 र 9848840188।
7: घरमा काम परेका बेला चाहिने खुकुरे खुडा खुर्पा पनि छैनन्। अलिकति भएका खुर्पा आँसी पनि भुत्तिएर कामै नलाग्ने भएका छन्। बुढालाई भने मतलबै छैन।
8: टेन्सन नगर्न बुढी, सल्यानमा 7 पुस्तादेखि सेवा दिँदै आइरहेको सन्तोष कृषि सामग्री यान खुकुरी उद्योगको शाखा सल्यानी खुकुरी यान कृषि औजार निर्माण हस्तकला उद्योग दाङ तुलसीपुरको सल्यान रोडमा खुलिसक्यो नि। त्यहाँ त विभिन्न डिजाइनका खुकुरी, कुडा, गराची, चुलेची, खुर्पा, आँसी, डाँफे, माछा, हात्ती, गैडा, कतार पाइनुका साथै पुराना औजारहरू मरमत पनि हुँदो रहेछ। त्यति मात्रै कहाँ हो र, खुकुरीको डाँफ बनाउने, कैचीमा धार लगाउने, ताँसा बनाउने र नेपाल आर्मी सशस्त्र प्रहरी र प्रहरीको सैन्य आधारभूत तालिमका खुकुरीहरू समेत बन्दो रहेछ।
7: कल्याणी खुकुरी एन्ड कृषि औजार निर्माण हस्तकला उद्योग तुलसीपुर 5 सल्यान रोड दाङ, एसबीआई बैंकको एटीएम अगाडि, प्रोप राइटर अजय दिक, मोबाइल नम्बर 9846655452।
9: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
10: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
9: हामी कहाँ उपलब्ध सेवाहरू:
11: दाँत निकाल्ने,
9: नयाँ दाँत राख्ने,
11: झिक्न नपर्ने गरी दाँत राख्ने,
9: दाँत भर्ने, दाँत सफा गर्ने,
11: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
9: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
8: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856038443 र 9810857772।
9: दैनिक विशेषज्ञ सेवा सहित 24

0: घंटा इमर्जेन्सी र ओपीडी सेवा को लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
2: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
3: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
0: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गोलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206601, मोबाइल 9747807011 र 9810871380।
4: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
1: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
5: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छाना मान्य हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
1: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
1: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847873923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
6: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।

0: एनटीसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा एलपी ग्यासको आपूर्ति प्रणालीमा सुरक्षा निकायलाई संलग्न गराउने तयारीमा सरकार, त्यसले समाधान दिनेमा व्यवसायीहरूको आशंका।
1: मलाई यो सम्भव हुन्छ जस्तो लाग्दैन। उहाँले चाहिँ नि कुरो उठाउनु भयो होला, छलफलमा ल्याउनु भयो होला, यसको सल्युसन भनेको चाहिँ गेटै बढिरहेको हो।
0: नेपाल चीन व्यापार लगभग ठप्प देखिएका बेला तातो पानी नाका खुल्ने सम्भावना कति छ?
2: दशैं अगाडि नै त्यो नाका खोलेर आयात निर्यातलाई सहज बनाइदिन अनुरोध गरेका छौं र त्यही खालको आशा र विश्वास लिएका छौं।
0: र मोदीसँगको फोन वार्तामा फ्लाइ दुबईका घाइते पाइलटले गरे तनावपूर्ण क्षणको वर्णन। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार पढिन र दहालबाट सुन्नुहोस्। फ्रान्सको राजधानी प्यारिसमा कम्तीमा तीनवटा शैक्षिक संस्थामा आगलागीका कारण क्षति पुगेको छ। कमजोर शैक्षिक गुणस्तरको विरोधमा भइरहेका प्रदर्शनहरू मत्थर हुने संकेत देखा नपरिरहेको समयमा यी घटना भएका हुन्। थप हिंसात्मक झडपका माझ सयौं स्कूल र विद्यालयहरू शुक्रबार बन्द गरिएका थिए। फ्रान्स सरकारले घटनाको निन्दा गर्दै कट्टर वामपन्थीहरूले हिंसा भड़काएको आरोप लगाएको छ। तर सरकारले कतिपय विद्यार्थीका असन्तुष्टि जायज रहेको स्वीकार गरेको छ। दुवै पक्षबीच विवादको समाधान खोज्न वार्ता हुने भनिएको छ। आन्दोलनकारीहरूले आफ्नो प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको टिप्पणी गरेका छन्। स्पेनको संसदले देशमा देखिएको आवासको संकट समाधान गर्न सरकारले ल्याउन चाहेका दुईवटा प्रस्ताव अस्वीकार गरेको छ। उक्त परिणाम लाजमर्दो भएको भन्दै संसद भवन बाहिर भेला भएका सयौं प्रदर्शनकारीहरूले नाराबाजी गरेका थिए। विधेयक पारित गराउन असफल हुनुलाई प्रधानमन्त्री पेड्रो सान्चेस नेतृत्वको समाजवादी सरकारको गम्भीर कमजोरीका रूपमा हेरिएको छ। आफ्ना सह पाइलटले धारिलो हतियार प्रहार गरेपछि पनि ककपिटको ढोका खोलिदिएका फ्लाइ दुबईका भारतीय पाइलटले अरूलाई मर्न दिने छैन भन्नेमा आफू स्पष्ट रहेको बताएका छन्। स्मिथ मचारसँग भिडियो कलमा कुराकानी गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको साहसको प्रशंसा गरेका छन्। शुक्रबार संयुक्त अरब एमिरेट्सले उक्त घटना गम्भीर आतंकवादी कदम भएको बताएको छ। राष्ट्रपतिका एक सल्लाहकारले पाइलटलाई वास्तविक नायक भनेका छन्। भारतको वित्तीय राजधानी मुम्बईमा देशको निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै हजारौं मानिसहरूले प्रदर्शन गरेका छन्। युवाको नेतृत्वमा रहेको ककरोच जनता पार्टीको अगुवाईमा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि दबाव सृजना गरिएको यो पछिल्लो घटना हो। दिल्लीबाट बीबीसीकी आजादे मुसिरी भन्छिन्, मुम्बईको आफ्नो प्रदर्शनपछि सीजेपीले देशव्यापी प्रदर्शन आह्वान गरेको छ। दोहोरिएका र अयोग्य मतदाता हटाउने भन्दै अधिकारीहरूले अघि बढ़ाएको मतदाता नामावलीको विवादास्पद पुनरावलोकनले निम्त्याएको यो पछिल्लो तनाव हो। सरकारले मतदाता नामावलीमा छेड़खानी गरिएको कुनै पनि आरोप अस्वीकार गरेको छ बीबीसी संवाददाताको भनाई। त्यसअघि यस्तै प्रदर्शनबाट राजधानी दिल्लीमा सयौं मानिसहरू पक्राउ परेका थिए। विपक्षी समूहहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारले सत्तारूढ़ भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता नामावलीलाई तोड़मोड़ गरेको आरोप लगाएका छन्। तर बीजेपी र निर्वाचन आयोग दुवैले यी आरोप अस्वीकार गरेका छन्। र पाकिस्तान सरकार र जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको दलबीच उनका समर्थकहरूले इस्लामाबादलाई ठप्प बनाउने चेतावनी दिइरहँदा सम्भावित प्रदर्शनलाई लिएर वार्ता भएको छ। खानका समर्थकहरूले आइतबार राजधानीका लागि पदयात्रा निकाल्ने बताएका छन्। उनीहरूलाई रोक्न सरकारले सयौं मालवाहक कन्टेनरहरू मुख्य प्रवेश बिन्दुहरूमा राखेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। खाना पकाउने एलपी ग्यासको अभाव हल गर्न सुरक्षा निकायहरूलाई समेत आपूर्ति प्रणालीमा संलग्न गराउने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्। मध्यपूर्वमा युद्ध शुरू भएसँगै प्रभावित बनेको ग्यास आपूर्ति श्रृंखला पछिल्लो समय वर्षाका कारण सड़क तथा यातायात प्रभावित हुँदा थप जटिल बनेको छ। कतिपय ग्यास व्यवसायीले भने सुरक्षा निकायको संलग्नताले समाधान दिनेमा आशंका प्रकट गरेका छन्। एक रिपोर्ट। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिमा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनबारे आज भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रूद्रसिंह तामाङले ग्यास आपूर्ति प्रणालीमा सुरक्षा निकायलाई संलग्न गराउने विषयमा जानकारी दिएका हुन्। यसबारे बीबीसीले राखेको जिज्ञासामा सचिव तामाङले लामो समयदेखि खलबलिएको आपूर्ति प्रणालीलाई लयमा फर्काउने उद्देश्यले सुरक्षा निकायहरूसँग त्यसबारे छलफल भइरहेको बताएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल यसअघि नै पेट्रोल पम्प संचालनमा संलग्न छन्। विशेष गरी ग्यास भण्डारणको समस्यालाई सम्बोधन गर्न यस्तो विकल्प प्रभावकारी हुन सक्ने ठानिएको सचिव तामाङको भनाई छ। सरकारले त्यस सम्बन्धी तयारी तीव्र पारिरहँदा कतिपय ग्यास व्यवसायी भने आपूर्ति प्रणालीमा सुरक्षा निकायको संलग्नताप्रति आपत्ति नरहेको तर त्यसबाट विद्यमान समस्या हल हुने भने नदेखेको बताउँछन्। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले बीबीसीसँग भने,
1: मलाई यो सम्भव हुन्छ जस्तो लाग्दैन। उहाँले चाहिँ कुरा उठाउनु भयो होला, छलफलमा ल्याउनु भयो होला, यसको सल्युसन भनेको चाहिँ ग्यासै बढिरहेको हो कि। यो वितरण प्रणालीमा जसै घरमा जति सिलिन्डर छन् त्यो त भर्न खोज्ने नै हुन्। तपाईँ यसरी कन्ट्रोल गर्न सक्नुहुन्न, ग्यासै बढी आपूर्ति गरिदिनु। तीन दिनमा यो वर्ष नभइदिया भए अहिलेसम्म धेरै सहज भइसक्थ्यो।
0: नेपाल आयल निगमका अधिकारीहरू भने छलफलमा रहेको भनिएको उक्त प्रस्तावको मोडालिटी तय भएपछि मात्रै त्यसको कार्यान्वयन बारे थप स्पष्ट हुन सकिने बताउँछन्। उपत्यका बाहिर ग्यासको आपूर्ति सहज भइसकेको र काठमाडौँमा सहज हुने क्रममा रहेको निगमका प्रवक्ता मनोज ठाकुरले दावी गरे।
4: यही बीचमा चाहिँ यो चाड पर्व पनि परेको छ र विभिन्न जिल्लाका मान्छेहरू यो चाड पर्व मनाउनलाई उपत्यका बाहिरिने हुँदा त्यो टिकटमा चाहिँ काठमाडौँ उपत्यकामा सहज भएर जान्छ। र जसरी अहिले हामीले 60,000 दुई महिना ल्यायौँ नि, यो महिनामा पनि करिब 55,000-60,000 बीचमा आउने देखिन्छ। क्या बजार सहज भइसकेपछि यही 60,000 ल्याउन नपर्ने स्थिति चाहिँ हुन जान्छ।
0: त्यसो भए सुरक्षा निकायले संलग्न गराउने भन्ने कुरा आयल निगमले सुझाएको होइन, सरकारले नै विभिन्न उपाय सोच्ने क्रममा त्यसमा विचार गरिराखेको हो।
4: सुझाइएको भन्दा पनि हामी सुझाव कार्यान्वयन गर्ने निकाय भयौं। जे निर्णय भएर आउँछ कार्यान्वयन गर्नलाई लेखेर आइसकेपछि हामी कार्यान्वयनमा जान्छौं।
0: पछिल्लो समय निगमले ग्यासको आयात तथा वितरण सम्बन्धी विवरण आफ्ना सामाजिक सञ्जालका खाताहरू मार्फत सार्वजनिक गर्ने गरेको छ। अब अर्को प्रसंग, चीनसँगका प्रमुख व्यापारिक नाकाहरू लगभग बन्द हुँदा चाडपर्वका लागि आवश्यक वस्तुको आयात प्रभावित भइरहेका बेला तातोपानी नाका संचालनमा ल्याउने बारे चिनिया पक्षसँग संवाद भइरहेको अधिकारीहरूले बताएका छन्। भोटेकोशी त्रिशुली बाढ़ीपछि रसुवागढ़ी नाका पूर्ण रूपमा प्रभावित छ। त्यसपछि नेपालतर्फको सड़कको दुरावस्था देखाउँदै चीनले तातोपानी नाका पनि बन्द गरेपछि आयातका लागि मुस्ताङको कोरला नाकामा निर्भर हुनुपर्ने अवस्था आएको थियो। तर हालैको वर्षापछि कोरला नाकाबाट आउने सड़क समेत प्रभावित हुँदा आयात थप प्रभावित बनेको हो। व्यवसायीहरूका अनुसार कोरला नाकाको तुलनामा तातोपानीतर्फको सड़कको अवस्था सहज छ। त्यसैले सड़कको दुरावस्था मात्रै तातोपानी नाका बन्द गरिनुको कारण हुन नसक्ने कतिपयको बुझाइ छ। यसै सन्दर्भमा हामीले लासा स्थित नेपाली महावाणिज्य दूत लक्ष्मी प्रसाद निरौलालाई टेलिफोन सम्पर्क गरी शुरूमा तातोपानी नाका बन्द हुनुको कारणबारे नेपाली पक्षको बुझाइ के हो भनेर सोधेका छौं।
5: त्यो खास गरी चिनिया पक्षले नेपालतिर भएको बाटोको अवस्थाका कारणले ट्रक कन्टेनरहरूको आवत जावत चाहिँ प्रभावित भएको भन्ने हिसाबले उहाँहरूले हामीलाई जानकारी गराउनु भयो। त्यस पछाडि हामीले केही समय अगाडि परराष्ट्र मन्त्रालयको सहसचिवज्यूको नेतृत्वमा चिनिया राजदूतावास काठमाडौँ, सड़क विभाग, भन्सार विभाग, भौतिक पूर्वाधार मन्त्रालय, वाणिज्य मन्त्रालय लगायतको टीमले त्यो बाटोको निरीक्षण पनि गरिसकेको छ, नाकाको निरीक्षण पनि गरिसकेको छ। त्यसैले मूलत चीनतिरको समस्या भन्दा पनि हाम्रोतिरको बाटोको कारणले रोकिएको हो र अब त्यसलाई तत्काल खुलाउने हिसाबले कूटनीतिक प्रयास जारी रहेका छौं। भवन
0: त्यो अनुगमनपछि उहाँहरूको प्रतिक्रिया चाहिँ के प्राप्त गरिराख्नु भएको छ?
5: जुन समयमा त्यो बाटोको जोइन्ट निरीक्षण भयो त्यो बेलासम्ममा बाटोको अवस्थामा धेरै सुधार भएको छ र हाम्रा तर्फबाट बाटोलाई डिस्टर्ब हुन नदिने गरीको कमिटमेन्ट जारी गर्दै चिनिया पक्षलाई बाटो खोलिदिन अनुरोध गरेका छौं। हामीले
0: यो बाटोको कुरा मात्रै होइन, बाटो भन्दा बढ़ी कुरा छ, त्यो विषयमा चाहिँ हामीलाई भनिराखिएको छैन अथवा हाम्रो बुझाइमा केही फरक परेको हो कि भन्ने प्रश्न पनि उठ्याएको छ, त्यो सन्दर्भमा के भन्नुहुन्छ?
5: मलाई त्यस्तो लाग्दैन, किनभने त्यो बाटोमा जुन हामीले नै पनि हामीले आफै भोगेका हौं। वर्षौं अगाडिदेखि नै जब वर्षातको समय हुन्छ पानी पर्न थाल्छ त्यो पछाडि हाम्रातिरको बाटो डिस्टर्ब हुन्छ, त्यो एकदम फ्रेजाइल छ। त्यो बाटोको हामीले चाहिँ लङ टर्म सोल्युसन नखोजेसम्म हामीलाई त्यो खालका समस्याहरू फेरि फेरि पनि आइरहन्छन्।
0: यसमा चिनिया पक्षले अलिकति पारदर्शिता नदेखाएको हो कि भनेर जुन प्रश्नहरू उठिराखेका छन् त्यो एउटा आम बुझाइ जस्तो मात्रै हो, सरकारी स्तरमा त्यस्तो छैन भन्ने तपाईँको कुरा?
5: मलाई त्यस्तो लाग्दैन, किनभने उहाँहरूले त्यो बाटो चाहिँ त्यो नाका चाहिँ डिस्टर्ब हुने सन्दर्भमा रिटर्न नोट नै दिनुभएको हो र हाम्रा तर्फबाट हाम्रातिरको बाटोलाई बनाउने भन्ने हाम्रो कमिटमेन्ट भएर जुन जोइन्ट इन्सपेक्सन भयो त्यो इन्सपेक्सन पछाडि हामीले उहाँहरूसँग त्यही हिसाबले रिक्वेस्ट गरेका छौं र उहाँहरूले पनि
2: भने पोजिटिभ रेस्पोन्स नै गर्नुभएको हुनाले हामी त्यो नाका खुल्छ भन्ने कुरा विश्वस्त छौँ।
0: तपाईँको हिसाबले तातोपानी नाका चाहिँ कहिलेबाट खुल्न सक्छ त?
2: कोरोना नाका पनि डिस्टर्ब भइसकेपछि हाम्रो जुन चाडपर्व लक्षित सामानहरूको एक्सपोर्ट इम्पोर्ट जुन छ त्यसलाई केन्द्रित गरेर हाम्रो दशैं जुन आइरहेको दशैं छ दशैं अगाडि नै त्यो नाका खोलेर त्यहाँबाट चाहिँ आयात निर्यातलाई सहज बनाइदिन अनुरोध गरेका छौँ र त्यही खालका हामीले आशा र विश्वास लिएका छौँ।
0: लासा स्थित नेपाली महावाणिज्य दूत लक्ष्मी प्रसाद मेरौला। अब अर्को विषय, भोटेकोशी त्रिशुली बाढ़ीबाट प्रभावित कतिपय पीड़ितहरू यति बेला बाढ़ीले क्षति पुर्याएका आफ्ना घरमा पुगेर सामान निकाल्न व्यस्त छन्। नुवाकोटको त्रिशुली देवीघाट ढुंगे लगायतका क्षेत्रका बाढ़ी प्रभावितहरूले घरभित्र पसेको लेदो पन्छाउँदै अत्यावश्यक सामान सुरक्षित स्थानमा सार्ने तथा सरसफाईको काम गरिरहेका नुवाकोटबाट बीबीसी संवाददाता शक्तिमाया तामाङ बताउँछिन्। एक रिपोर्ट।
6: भेदुर नगरपालिका वडा नम्बर एक ढुंगेका मेगा कुमारी धमला छोरा बुहारी र अन्य सहयोगी सहित घरभित्रको लेदो फाल्ने काममा व्यस्त छन्। उनी भन्छन्,
7: यो सरसफाई गर्ने पसल राख्ने र बस्नु पर्ने, अब भुरा यही पसल गरेर पढाइराखे, ती तिनटा छ, अन्त काहीँ केही छैन, अनि खाना दिनु पर्यो पढाउनु पर्यो।
6: ढुङ्गेमा किराना र तरकारी पसल चलाउँदै आएका रोजिना पाण्डे र उनको श्रीमान पनि घरभित्रको लेदो माटो र फोहोर हटाउँदै थिए।
8: भएको सामान डिफ्रिजदेखि लिएर हरेक हाम्रो त धेरै सामानहरू थियो त्यहाँ अगाडि, त्यो सबै बगाएर लैहाल्यो, घरको छैन, अब यो घर रहेको छ, यो स्टोर रुम हो, यति एउटा कोठा पन्छाउन हाम्रो यो चारजना मान्छे छ दिन लायो, अलिअलि सामानहरू साबनहरू यताउति नै पुर्याएको थियो, त्यो यसो पन्छा।
6: ढुङ्गेमा नै कपडा पसल चलाउँदै आएका नरेश डंगुललाई केही सामानहरू भेट्छ कि भन्ने झिनो आशा छ।
9: छ सातजना साथीहरूले सहयोग गर्नु भएको छ, कोठाहरूको माटोहरू चाहिँ फ्यालेर त्यहाँ केही भेट्छ कि भनेर प्रयास गर्दैछु, अहिलेसम्म केही भेटेको छैन, आजबाट शुरू गरे हो यो सामानहरू अलिअलि केही जोडिया छ भन्ने आशा छ।
6: बाढ़ीले घर क्षति पुर्याए तापनि कतै महत्वपूर्ण सामानहरू गाडिएको अवस्थामा भेट्छ कि भन्ने आशा आफूहरू माटो हटाउने कार्यमा सक्रिय रहेको प्रभावितहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। यो साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, धारिलो हतियारको प्रहारबाट घाइते भए पनि अन्य व्यक्तिहरूलाई ककपिट भित्र प्रवेश दिन ढोका खोल्न सफल फ्लाई दुबईका भारतीय पाइलटले यात्रुहरूको ज्यान जोगाउन आफू दृढ़ रहेको बताएका छन्। घाइते पाइलटसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतालमै फोन गरेर कुराकानी गरेका छन्। यसैबीच संयुक्त अरब इमिरेट्सले उक्त घटनालाई गम्भीर आतंकवादी गतिविधिका रूपमा अर्थ्याएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
10: क्याप्टेन स्मिथ मचारले आफू भूइँमा लड़ेको समयमा पनि आफूमाथि आक्रमण भएका उल्लेख गर्दै त्यो बेला 170 जना भन्दा बढ़ी यात्रु रहेको विमान तल खसिरहेको आफूले महसुस गरेको बताए। त्यो क्षणमा आफूले केही न केही गर्नुपर्छ भन्ने आफूलाई लागेको उनले उल्लेख गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भिडियो कलमा उनले भने, म घाइते भएर भूइँमा लड़ेको थिएँ तर मैले भित्रबाट ढोका खोल्नका लागि अन्तिम प्रयास गर्ने निधो गरे। अरू मानिसहरू भित्र आए अनि परिस्थिति नियन्त्रणमा लिए। म आफ्नै ज्यान जोगाउन संघर्ष गर्दै थिएँ तर अरूलाई मर्न दिने छैन भन्ने कुरामा म स्पष्ट थिएँ। दुबईबाट उड़ेको उक्त विमान साउदी अरबमा सुरक्षित रूपमा अवतरण भएको थियो। 2.5 घण्टाको उड़ानपछि उक्त विमान 5200 मिटर तल खसेको थियो। शुरूमा सो विमानले आपतकालीन संकेत एयर ट्राफिक कन्ट्रोलरहरूलाई पठाएको थियो भने त्यसपछि विमान अपहरणमा परेको संकेत दिने कोड पठाइएको थियो। पछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संचार माध्यमहरूलाई एक विमान चालकले अर्का विमान चालकलाई चक्कु प्रहार गरेको र विमानलाई दुर्घटना गराउने प्रयास गरेको बताएका थिए।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक बिरुवा लगाऊ

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
2: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
1: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
3: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
4: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
5: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
6: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
5: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै चचेको घरमा, तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720300।
6: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
1: किसानहरूका लागि खुसीको खबर,
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्रणाली, तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23971।
7: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
8: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
9: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
10: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
8: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
10: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
8: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
10: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5, राप्ती प्रादेशिक।

0: अस्पतालको अगाडि समीक्षालय भवन
1: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847744683 र 9847764770 सेवा गर्ने मौका दिनुहोस्।
2: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।
0: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौ।
3: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी टेरस, तुलसीपुर 5 गलाइन डाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808864071।
4: खुसीको खबर, तपाईँहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
5: सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा हुने बारे अत्यन्त जरुरी सूचना।
6: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको सञ्चालक समितिको 272 बैठकको निर्णय अनुसार 16 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
5: मिति 2083 असोज 24 गते।
6: समय बिहान 11 बजे।
5: स्थान बीएसएफ पार्टी प्यालेस तुलसीपुर 5 दान।
6: नोट, 16 वार्षिक साधारण सभाको अवधिभर उपस्थित हुने र अन्तिम समयसम्म सहभागी हुने सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई गोला प्रथाद्वारा आकर्षक पुरस्कार उपलब्ध गराइनेछ। अध्यक्ष दिलाराम विष्ट, सचिव दुर्गा प्रसाद शर्मा
5: एवं सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर 5 दान।
7: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
8: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
7: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेसनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान, फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103।
8: नेसनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।